श्रद्धेय श्रोतावृन्द, जनवस्तीबाट राज्य शक्ति सम्मको यात्रा आजलाई यति नै। सुन्ने श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका श्रोतामा आभार व्यक्त गर्छु। हवस् त, यस कार्यक्रमबाट प्राविधिक मित्र प्रस्तोता म नारायण भण्डारी विदा माग्दछौ। नमस्कार। जनता राज्यको

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खुवाईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्ढा हुने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478026001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825601038।
16: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू
16: सुगर रोग सम्बन्धी उपचार
17: हर्मोन सम्बन्धी समस्याको उपचार
16: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
17: हुनबाट पनि नाम दर्ता गर्न
9: बिरामी जाँच निमिति 31 गते आइतबार
18: सम्पर्क हिटला फार्मेसी घुराई 15 सड़क विभाग रोड दान फोन नंबर 89594410 मोबाइल नंबर 98478893 र 98095128171
19: एक हप्ता देखि यो दात दुखेको देखि छ फेरि छोरा छोरीको दात पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
21: डाक्टरद्वारा दिने सेवाहरू
22: दात सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
21: बाङ्गा टिङ्गा दात मिलाउने
22: शल्यक्रिया गरेर दात निकाल्ने
21: खाली ठाउँमा दात भर्ने
22: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
21: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
22: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
23: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
23: अन्य सेवाहरू
25: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
26: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
25: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-581-6694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145 98478-30-153 र 98649-41944
29: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बङ्गलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
30: उपचार हुने रोगहरू पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
29: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
30: हड्डी चुहिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
29: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
30: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
29: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छाडसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
31: सम्पर्क बङ्गलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
32: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
33: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
32: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
31: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825
0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
1: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
2: प्रमुख अतिथि शानबहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव।
3: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 जिल्ला अधिवेशन
2: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
3: मिति 2083 जेठ 25 गते। तद अनुसार 2026 जुन 8 तारिक।
2: समय बिहान 10 बजे।
3: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ।
2: मूल आयोजक MNO
3: जिल्ला सभा दाङ।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887141।
6: सीता के भयो तिमीलाई, गुम्सो र बसी छौ, के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो, के कुरा गर्छु मिम्ले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478742572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 22 गते शुक्रबार, सन् 2026 जून 5 तारीक अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि, आज विश्व वातावरण दिवस।
1: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
1: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: तराईमा अत्यधिक गर्मी सँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अपनाउन आग्रह।
3: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा।
2: पशु मल मूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प, विदेशबाट फर्केका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
4: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थौँ त दिन सकिएन, कम से कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन।
3: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता आउनुपर्ने माग।
2: र राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा यो भन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस थियो। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। विभागले बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी बर्दाघाट सुस्ता पश्चिम पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यस्तै कञ्चनपुर कैलाली नवलपरासी बर्दाघाट सुस्ता पूर्व चितवन सुनसरी मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न हल्का रंगका खुकुला कपड़ा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न बाल बालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा वहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ। यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ। नयाँ दिल्लीको आईटीओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदाय संघको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै वहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभयो। साथै वहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो।
2: विगतमा तरलता अभाव भएर दबावमा पर्ने गरेको नेपालको बैंकिङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले 12 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम तरलता बैंकिङ प्रणालीमा थुपिएर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्थता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढ़ाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11,55,000,000,000 अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ़दै जाँदा तरलता बढ़न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
3: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्र निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082/83 53,44,79,00,000 रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन डेढ़ महीना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20,91,00,000,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4,45,00,000,000,000 रूपियाँका दरले 10.5 महिनामा 46,76,00,000,000,000 रूपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21,00,00,000,000,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26,00,00,000,000,000 कम शीर्षकको खबर नागरिकमा छ।
2: विद्युतीय गाड़ी ईवीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाँच गरिएका गाड़ीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083/84 बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरोला र रसुवागढ़ी नाकाबाट भन्सार जाँचपाँच गरिएका 776 विद्युतीय गाड़ीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपीएफले नियन्त्रणमा लिएको छ। ती गाड़ी कास्कीको हेम्जा, पर्वतको पुष्मा, मुस्ताङको जोमसम तथा कोरोला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाड़ीमा सबैभन्दा बढ़ी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाड़ीको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाड़ी ईवीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 विद्युतीय गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपाँच यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियमअनुसार जाँचपाँच गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। काया कैरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिन्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह, राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अरब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ। किसानले वर्षेनी अभाव झेल्दै आएको रासायनिक मलमा सरकारले 32 अर्ब 46 करोड़ रूपियाँ बराबर रकम विनियोजन गरेको हो। चालू आर्थिक वर्षमा मलका लागि 28 अर्ब 82 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेती उत्पादनका लागि एउटा राम्रो विकल्प हुन सक्छ अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। थप जानकारी सहित साथी मदन पौडेल।
7: स्याङ्जाका लोकनाथ डुम्रे अहिले काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्नुहुन्छ। उहाँले विगतमा झण्डै 13 वर्ष दक्षिण कोरियामा बिताउनुभयो। त्यहाँ मल कारखानामा काम गरेका डुम्रेले देश फर्केपछि पशुपालन र मलको क्षेत्रमा सम्भावना देख्नुभयो। अहिले मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध भएर कम्पोस्ट मल बनाउने र बेच्ने गर्नुहुन्छ। उहाँलाई दार्चुलाका भानुधामी लगायत अरू साथीहरूको पनि साथ सहयोग छ।
8: पशुपालनमा हामीसँग 50 वटा गाईहरू र 20 वटा बाख्राहरू छन्। कृषि पनि गरिरहेका छौं र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौं।
7: 18 रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा मल उत्पादन हुँदै आएको छ अनि आवश्यक प्रक्रिया र विधि पूरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ। यस्तो मल किलोमा 20 रूपियाँ पर्छ। सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मल बारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे।
8: 20 रूपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डीएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डीएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डीएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौं। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ।
7: पशु मलमूत्र, पात पतिङ्गर, घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर, काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
8: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थौ त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रूपियाँ, 1 किलोमा 5 रूपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
7: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रदै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्ग्यानिक मलको प्रयोग बढाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
2: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विदा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचना बीच सरकारले ती कर्मचारीको विदा बारे अध्ययन थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विदा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबमा 731 कर्मचारी छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विदाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय आयोग विभाग केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विदा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: 3 साताको अवरोधपछि यही जेठ 6 मा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाई छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 मा भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि शुरू भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमूना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढ़ी ट्रकबाट नमूना संकलन गरिएको 1 साताभन्दा बढ़ी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्छ।

0: 22 1964।
1: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
1: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: स्वागत छ।
4: अब बाँकी खबर। मोस्ताङको स्याङ गाउँमा बस्ने सुक बहादुर थप थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सर थियो। तर पछिल्लो 6 महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्यूमरले उहाँको मनमा चिन्ताको बादल मडारिएको थियो। शुरूमा सामान्य गाठो जस्तो देखिएको ट्यूमर बिस्तारै ठूलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा गुमा भनेको धेरैका लागि जीविकोपार्जनको महत्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, त्यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सड़क पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोडा र खच्चरको भूमिका अझै उत्तिकै महत्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब 1.5 घण्टा चलेको शल्यक्रियामा 8 वर्षे भाले घोडाको आँखामाथिको ठूलो ट्यूमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवतः पहिलो जटिल ट्यूमर शल्यक्रियाका लागि शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरको बेहोश पार्ने विधि अप्नाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोश पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। गोर्खापत्रमा घोडाको जटिल शल्यक्रिया सफल शीर्षकको खबर छ।
2: अब विदेशको खबर। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशस्त युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाईँको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लडाकू समूह हिजबुल्लाले इजरायलमाथि आक्रमण जारी राखेको छ।
4: अब खेल सम्बन्धी खबर। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेटमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह एको विजेता बनेको हो। यसैबीच नेपालले एसिया महिला प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले हिजो भूटानमाथि 51 रनको जित निकाल्दै क्वार्टर फाइनल तय गरेको छ।
2: राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ स्किल खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान बनेको छ।

0: त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको छात्र 4x400 मिटर रिले दौड़मा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकीका अतीत थापा, आर्यन राणा मगर, अंकित राणाबाट र श्रुति भण्डारीले 3:27.9 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएको हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भयो। यस्तै छात्रा 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ, लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। यस्तै फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन्। गैराती स्पेनको म्युनिसिपल दे रियाजो रंगशालामा सम्पन्न खेल 1-1 गोलको बराबरीमा टुंगिएको हो। अब स्पेनले अन्तिम तयारी खेल पेरू विरूद्ध खेल्नेछ। विश्वकपमा स्पेन समूह यसमा छ, जहाँ उसले केप भर्डे, साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। इराक पनि समूह आईमा छ, जहाँ नर्वे, फ्रान्स र सेनेगलसँग समूह चरणमा खेल्नेछ। क्यानाडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ 28 गतेदेखि शुरू हुँदैछ। काया कैरनमा अब केही खबर संक्षेपमा। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्कने कोशिश गरेका भन्दै आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। महामन्त्री धवल शमशेर राणा सहित 187 जनाले पार्टी परित्याग गरेका छन्। महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ लगायतले पार्टी छाड्नु भएको हो।
0: सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नु भएको छ। ओखलडुंगाका 56 वर्षीय दावा जेठ 15 सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो।
1: करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधि नभएको कांग्रेसले जनाएको छ।
0: विश्वले वातावरण दिवस मनाइरहँदा नेपालमा भने वातावरण र जलवायुको मुद्दा ओझेलमा परेको विज्ञहरूले बताएका छन्। सरकारले हालै ल्याएको बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा त्यस्तो अवस्था सृजना भएको दावी गरिएको खबर नागरिक दैनिकले लेखेको छ।
1: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको फेरि अभाव भएको छ। बजारमा औषधि अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
0: र संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी सुझाव संकलन गरेको छ। काया कैरनमा अब पालो उखानको।
1: पीपलका रूखमा सल्लाका हाँगा।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिँड्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह।
0: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, कर र भन्सार जाँच पास, यसपटक पनि विवादमा।
1: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प, विदेशबाट फर्केका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
0: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग।
1: र राष्ट्रपति रनिङ सेल्ज खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। ठूला बड़ा नेताहरूले अब सम्पत्ति विवरण बुझाउनु पर्ने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना नेताको घरमा नेता र उनकी श्रीमती छिन्। श्रीमतीले पत्रिका पढ़िरहेकी छिन्। पत्रिकामा लेखिएको छ, सम्पत्ति जाँचबुझ आयोगद्वारा सम्पत्ति विवरण बुझाउनु सूचना जारी। त्यो देखेर नेता भन्दैछन्, नेता हुनु अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने डर लाग्छ। खै के गरौं के आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त क्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
5: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाड़ी नीरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ
6: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दांग में महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-592-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादन को प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटल को उत्तर पट्टी थारू गल्ली घोराही दाम।
9: संपर्क मोबाइल नंबर 98-577-71-546।
10: आवाज पश्चिम नेपाल को आवाज, आवाज ही को आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम ताङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुली तीन कमेरू चौरमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गढुवा गाउँपालिकाद्वारा सहकारी मार्फत दूध संकलन केन्द्र स्थापना, किसानलाई सहज आमदानीमा वृद्धि,
0: सड़क दुर्घटनाको दर बढ्दै ठाउँ ठाउँमा सड़क क्रसिङ राख्दा दुर्घटना बढ़ी,
1: र दाङ महिला जेसिसले सप्ताहव्यापी कार्यक्रम गर्दै
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: बस गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई जाए बिरामी भए गोरखा हॉस्पिटल जाम फोन नंबर टिप्नु 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक गोरक्षी, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक र राप्ती पोस्ट। राष्ट्रिय दैनिक यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: 2077 साल तिहारको भाइटिकाको दिन गुल्मचोकबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकललाई तुलसीपुरबाट घोराईतर्फ जाँदै गरेको स्कर्पियोले ठक्कर दियो। घटनामा मोटरसाइकलमा सवार गम्भीर घाइते तुलसीपुर 19 मनिषा लामिछानेले उपचारको क्रममा ज्यान गुमाउनुभयो। त्यस्तै मोटरसाइकल चालक उहाँका दाई विराज लामिछाने घाइते हुनुभयो। मनिषा रेडियो हाम्रो पहुँचको प्राविधिक शाखामा कार्यरत हुनुहुन्थ्यो। चाडपर्वको दिन भए पनि रेडियो निरन्तर चल्ने भएकाले कर्मचारीहरू बीच आलो पालो मिलाइएको थियो। आफू टीका लगाइसकेपछि अन्य साथीहरूलाई पनि पालो दिन आउँदै गरेकी उहाँले दुर्घटनामा ज्यान गुमाउनुभयो। अव्यवस्थित सड़कका कारण सहकर्मीले ज्यान गुमाउँदाको पीड़ा हामीले भोग्यौं। अन्य समयमा पनि उक्त स्थानमा साना ठूला दुर्घटनाहरू भइरहन्छन्। बेला बखतमा दुर्घटना भइरहँदा पनि सरकारवाला निकायले यो समस्या समाधानका लागि कुनै कदम चालेको देखिँदैन। रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलले भन्नुभयो, बेला बेलामा दुर्घटना भइरहेका छन् भन्ने त्यसको कारण खोजी हुनुपर्छ कि पर्दैन। निरन्तर भइरहेका घटनाले उक्त स्थानमा जेब्रा क्रस राख्नु उपयुक्त छैन भन्ने देखाउँछ। हाइवे भएका कारण सवारी साधन तीव्र गतिमा कुदेको हुन्छन्। बीचबीचमा राखिएका यी जेब्रा क्रस जोखिमयुक्त बनिरहेका छन्। सोही स्थानमा मंगलबार अर्को दुर्घटना भयो, जसमा बाबु छोराले ज्यान गुमाए भने 34 अनुसार नेपाली घाइते हुनुभयो। तुलसीपुर स्थित माइती घरबाट लमही स्थित घर जान हिँडेका लमही 5 का 35 मनोज नेपाली र उहाँका 5 छोरा मिनराज नेपालीले टिप्परको ठक्करबाट ज्यान गुमाउनुभयो भने मनोजकी श्रीमती अनुसा घाइते हुनुभएको थियो। त्यति मात्रै होइन, राती पेट्रोल पम्पदेखि पश्चिमतर्फ रहेको जेब्रा क्रसबाट बाटो काटिरहेकी मुना डागीलाई तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनुभयो। वैशाखको पहिलो सातामा भएको उक्त दुर्घटनामा उहाँको खुट्टा भाँचियो भने शरीर र अनुहारमा चोट लाग्यो। हाल उहाँ उपचारकै क्रममा हुनुहुन्छ। घोराही तुलसीपुर सड़क खण्डको हात्तीखोवादेखि वीरेन्द्र चोक नजिकसम्म निर्माण भएको 4 लेन सड़कको ठाउँ ठाउँमा राखिएका जेब्रा क्रस दुर्घटनाका कारण बनिरहेका छन्। यिनलाई कसरी व्यवस्थित बनाउने के कसरी सड़कको बीचबीचमा खुल्ला ठाउँ राखेर सड़क वारपार गर्ने वा सवारी साधन नै यहीबाट मोड्ने परिस्थितिले त यस्ता दुर्घटना निम्तिएका होइनन् भन्ने बारे अब भने सरकारवालाहरूले आवाज उठाउन थालेका छन्। यो खबर आजको युवबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले लेख्नु भएको छ।
1: जिल्ला प्रहरी कार्यालयले जिल्लाको एउटा सामुदायिक वनबाट 4 नाल भरुवा बन्दुक सहित त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको छ। बंगलाचुली गाउँपालिका 3 स्थित तिखेचुली सिद्ध मण्डली सामुदायिक वन क्षेत्रबाट प्रहरीले 4 नाल भरुवा बन्दुक सहित त्यसमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेक बहादुर कुसारीको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा उक्त हतियार तथा सामग्री फेला पारेको हो। गस्ती गर्दै जाने क्रममा सामुदायिक वनभित्र शंकास्पद अवस्थामा राखिएका 4 नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका बन्दुक मध्ये 2 नाल लोड भएका अवस्थामा र 2 नाल अनलोड अवस्थामा रहेका थिए। सामुदायिक वनमा भेटियो बन्दुक। राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: पानी छैन, खेतमा हिलो पारिएको छैन, खेतको वारी र पारीसम्म लामो डोरी टाँगिएको छ। त्यो डोरीको मद्दतले सिधा लाइन पार्दैछन्, छर्ने काम चलिरहेको छ। केहीले धान छर्दैछन् भने केहीले धान छरिएको ठाउँमा माटोले पुर्दैछन्। यसरी राप्ती गाउँपालिका 6 मजेरीमा धान रोपिएको हो। न ब्याड राख्ने चटारो न त हिलो पानीको डर। थोरै चिस्यान भएको ठाउँमा छरुवा विधिबाट धान रोपाई गरिएको छ। छरुवा परम्परागत विधि हो, तर यसलाई प्रविधि र सिपसँग जोडेर व्यवस्थित गरिएको छ। र 36 सालतिर पानीको अभावमा किसानले यसै गरी धानलाई थरेर रोपाई गर्दथे तर अहिले प्रविधि र सिपमा सुधार भएपछि किसानले पुरानै विधिबाट धान रोपाईको अभ्यास गर्न थालेका हुन् पहिला त अलिकति हिलो गरेर धान छरिन्थ्यो पानी पछि पानीको सुविधा भएपछि हिलो गरेर रोप्न थाल्यो अहिले फेरि धुलो माटोमा धान छरेर रोपाई गर्ने अभ्यास मा छौं किसान श्यामदेव चौधरीले भन्नुभयो के कति उत्पादन दिन्छ हामी पनि परीक्षणमै छौं यसबाट राम्रो उत्पादन भयो भने आगामी वर्ष खेती गर्ने क्षेत्रफल बढाउँछु यो खबर आजको युगदूत राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले लेख्नु भएको छ
1: राजपुर गाउँपालिका तीन खरदरियाका किसान परिक्रमा प्रसाद यादवलाई दूध बिक्रीका लागि हुने समस्या हटेको छ गाउँठाउँमै दूध संकलन केन्द्र खोलेपछि दूध बिक्रीका लागि लमुही वा घोराईसम्म पुग्नुपर्ने बाध्यता हटेको छ भैंसी पालन मुख्य पेशा भए पनि गाउँमा दूध बिक्रीका लागि ठाउँ नहुँदा लमुही भालुबाङ बजारसम्म जाने गरेको यादवले अहिले गाउँमै दूध संकलन केन्द्र खोलेपछि सहज भएको छ गढवा गाउँपालिका छ गढवामा स्थापना भएको दूध संकलन तथा बिक्री केन्द्रबाट दूध बिक्रीका लागि आइपुगेका यादवले गाउँमै दूध संकलन केन्द्र स्थापना भएपछि बिक्रीमा सहजतासँगै आमदानीमा समेत वृद्धि भएको बताउनुभयो उहाँसँगै थुप्रै किसानहरूलाई अहिले यो सहज भएको छ गढवा गाउँपालिकाको वडा नम्बर 6 दूध संकलन केन्द्र भइसके पछाडि यसमा के कस्तो सहजता उत्पन्न भएको छ यसै बारेमा कुराकानी गर्नका लागि परियोजना प्रमुख बसन्तराज शर्मा अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ बसन्त सर यहाँलाई खबर पत्रिकामा स्वागत छ
3: धन्यवाद सर
1: अहिले त्यहाँ गढवामा चाहिँ यो दूध संकलन केन्द्र खुलेपछि किसानहरूलाई चाहिँ के कस्तो सहजता भएको छ यो दूध संकलन केन्द्र खोल्नुपर्ने चाहिँ आवश्यकता किन पर्यो
3: गढवामा रहेका दूध उत्पादक किसानहरूको समस्यालाई समाधान गर्नका लागि गढवा गाउँपालिकाबाट सञ्चालनमा रहेको यो भिटा परियोजना गढवा फर प्रोटेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालनमा रहेको छ सो परियोजना अन्तर्गत रहेर हामीले यो दूध उत्पादक किसानहरूको लागि जुन समस्या देखिएको थियो दूध यो सिजनमा चाहिँ दूधहरू बिक्री नहुने र दूध चाहिँ खेर पार्ने जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्नको लागि श्री गढवा सामाजिक उद्यमी सहकारी मार्फत अहिले दूधको बजारीकरण नियमित रूपमा भइरहेको छ सर
1: अहिले कति किसानहरू त्यसमा आबद्ध हुनुहुन्छ कति दूध संकलन हुन्छ के छ
3: अहिले सहकारीमा आबद्ध हुने किसानको संख्या 400 भन्दा बढीको संख्यामा रहेको छ र त्यहाँ चाहिँ यो दूध कस्तो हुँदो रहेछ भने यो सिजन र अफ सिजन रियन सिजन भन्ने हुँदो रहेछ हाम्रो यो सिजनको बेलामा 1400-1500 लिटरसम्म पनि दैनिक दूध आउने गरेको छ भने अहिलेको अवस्थामा हेर्दा चाहिँ 700-800-900 लिटरसम्म दुध चाहिँ यो डेरीमा संकलन केन्द्रमा दुध संकलन केन्द्रमा आइरहेको अवस्था छ
1: अब हिजोका दिनमा किसानहरूले गाउँ गाउँमा गएर दुध पुर्याउनु पर्दाखेरिको अवस्था र अहिलेको अवस्थामा के फरक भएको छ अहिले किसानले चाहिँ अधिकतम कतिसम्म चाहिँ मूल्य पाइराखेका छन् त्यो मिल्क एनालाइजरबाट पानीको मात्रा भएको नभएको एसएन सबै कुराहरू छुटिने गर्छ अहिले किसानले चाहिँ कसरी मूल्य यो पाइराखेका छन् र पैसाको भुक्तानीको कुरा चाहिँ कसरी गर्नु भएको छ
3: अहिले यो संकलन केन्द्रले एउटा यो अहिलेको टेक्नोलोजी प्रयोग गरेर त्यो मेसिन मार्फत चाहिँ मिल्क एनालाइजरमा मार्फत के अरे फ्याट र एसएमएफलाई निर्धारण गर्ने गर्दछ जसमा चाहिँ दुधको क्वालिटी जस्तो छ त्यही किसिमको रकम चाहिँ किसानहरूले पाउने गर्ने भएको छ अब अहिले हामीले संकलन केन्द्रमा न्यूनतम चाहिँ 4 फ्याट र 8 एसएमएफ भनेर भनेका छौँ र त्योभन्दा माथिकै दुध चाहिँ आएको अवस्था छ अहिले हेर्दा चाहिँ किसानहरूको दुधको क्वालिटी एकदमै सुधार भई किसानहरूले चाहिँ राम्रो मूल्य प्राप्त गर्नु भएको छ यसलाई हेर्दा चाहिँ न्यूनतम 67 रुपियाँदेखि अधिकतम चाहिँ 121 रुपियाँसम्म किसानले चाहिँ प्रति लिटरको मूल्य प्राप्त गर्नुभएको हामीसँग रेकर्ड छ र प्रत्येक महिना किसानले चाहिँ दूध को भुक्तानी पाउने गर्नुभएको छ। सरकारले तोकेको सरकारी दर रेट अनुसार नै किसान को दूध खरीद गर्ने गरेको छ र किसानलाई चाहिँ प्रत्येक महिनामा त्यसको मूल्य चाहिँ भुक्तानी गरेको अवस्था छ। अहिलेसम्म किसानको चाहिँ कति पनि पैसा रुकेको अथवा पैसा भुक्तानी नभएको भन्ने अवस्था छैन। अहिले नियमित रूपमा किसानको दुध जति ल्याए पनि त्यो बिक्री भएको अवस्था छ। हिजोको दिनलाई हेर्ने हो भने दुधको बिक्रीमा निकै समस्या देखिन्थ्यो। अब स्थानीय डेरीहरूमा अथवा बाहिर घोराई त्यसपछि गएर भालुबाङका बजारहरूमा गाउँ गाउँमा किसानले टाउकोमा यो दही बनाएर बेच्दै गर्दा अथवा दुध चाहिँ लगेर बेच्दै गर्दा किसानले साह्रै दुःख पाएको चाहिँ उहाँहरूले गुनासो गर्नुहुन्थ्यो। अहिले एकै ठाउँमा उहाँहरूले दुध ल्याउनुहुन्छ, एउटा निश्चित समयमा दुध ल्याउनुहुन्छ, दुध दिनुहुन्छ र उहाँहरू चाहिँ स्वतस्फूर्त रूपमा फर्किनुहुन्छ। त्यस कारणले गर्दा अहिले दुग्ध उत्पादक किसानहरूमा एक किसिमको ऊर्जा चाहिँ बढेको देखिन्छ। उहाँहरूले दुध उत्पादनलाई अझ बढाउने किसिमले उहाँहरूले टार्गेटै सेट गरेर अगाडि बढ्नेसम्मको उहाँहरूको एउटा लक्ष्य चाहिँ देखिन्छ र अहिले चाहिँ यो दुधको बजारीकरणमा राम्रो काम भइरहेको अवस्था छ।
1: यहाँले यसो भन्दै गर्दाखेरि कतिपय ठाउँमा कस्तो पनि देखिन्छ भने केही समयका लागि यस्ता कार्यक्रमहरू सुरु हुने, त्यस पछाडि चाहिँ किसानमा एक खालको उत्साह जागेर किसानले त्यसको दायरा अलिकति फराकिलो बनाउँदै जाने, दुध उत्पादन बढाउँदै जाने, तर कहिले कसो दुध खपत नभइदिँदाखेरि त्यो मिल्क होलिडेको अवस्था आउँदाखेरि समस्या हुने। तपाईँहरूसँग भण्डारण क्षमता के छ? तपाईँहरूले पनि त्यहाँबाट संकलन भएको दुध त काहीँ न काहीँ बेच्नुहुन्छ, त्यो तपाईँहरूले बिक्री गर्ने ठाउँसँगको सम्झौता के छ? तपाईँहरूले त्यो जहाँ दुध बेच्नुहुन्छ उसले नलगिदिएपछि त तपाईँहरूले पनि किन्ने कुरा हुन्न होला। अब त्यो बेला चाहिँ किसानहरूले चाहिँ त्यस्ता खालका समस्याहरू भोग्नु पर्छ कि पर्दैन? यसको दीर्घकालीन समाधानका लागि चाहिँ के गर्नु भएको छ?
3: यसको हामीले यो दुधको बजारीकरणको सुरुवात गर्ने बेलामा हामीले यो विषयलाई चाहिँ मध्यनजर गर्दै यो विषयमा पछिको सम्मकोलाई हामीले सोच बनाएर नै यो कामको सुरुवात गरेका छौँ। अहिलेको अवस्थामा हामीले लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घ भनेर यो तिलक तमामा रहेको दुग्ध सङ्कलन तथा यो प्रशोधन केन्द्रले चाहिँ अहिले हामीबाट चाहिँ यो गढवा गाउँपालिकाको क्षेत्रबाट जुन सङ्कलन भएको सङ्कलन केन्द्रमा सङ्कलन भएको दुध उहाँहरूले लैजानुहुन्छ र दुधको परिमाणको लिमिट छैन, उहाँहरूको पनि डिमान्ड एकदमै बढी नै छ। त्यो भएको हुनाले दुध बिक्रीमा अहिले समस्या छैन। फेरि अर्को कुरो स्थानीय सरकारले नै यसको अपनत्व अथवा ओनरसिप लिएको कारणले जुन हामीले सम्झौता गराएका छौँ त्यो स्थानीय सरकारको को चाहिँ लाई साक्षी राखेर स्थानीय सरकारको रोबरमा हामीले सम्झौता गरेका छौँ र त्यही सम्झौता अनुसार नै उहाँहरूले दुध खरिद गरिरहनु भएको छ। प्रत्येक दुई दिनमा ट्याङ्कर आउँछ, ट्याङ्करले यहाँबाट दुध लिएर जान्छ र अब उहाँहरूको त्यो ट्रान्जेक्सन हेर्दा उहाँहरूको चाहिँ त्यहाँ लगानी हेर्दा उहाँहरूले ठुलो विदेश सोच राखेर त्यो चाहिँ दुध सङ्कलन तथा प्रशोधनको काम सुरुवात गर्नुभएको छ र मलाई जहाँसम्म लाग्छ यो सम्झौता उहाँहरूसँग गरेको सम्झौताले दिगो कालसम्म नै गढवाको दुधको बजारीकरण हुनेछ। र अर्को कुरा स्थानीय स्तरमा रहेका व्यवसायीहरूलाई पनि हामीले यहाँबाट दुध उपलब्ध गराउने गरेका छौँ, उहाँहरूसँग पनि सम्झौता गरेर हामीहरूले दुध दिने गरेका छौँ। दुधको खपतको हिसाबले हेर्ने हो भने व्यवस्थित तरिकाले दुधको बजारीकरण गर्ने हो भने अहिले पनि अहिलेको उत्पादन भएको दुध पनि पर्याप्त छैन जस्तो मलाई लाग्छ। हामीले उता दुध पठाउँदै गर्दा यता पनि दुधको अभाव सिर्जना हुने भएको हुनाले किसानहरू उत्पादनमा अलिक बढी केन्द्रित हुनुपर्ने अवस्था देखिन्छ। दुधको बजारीकरणमा समस्या छैन, जसलाई एउटा व्यवस्थित तरिकाले बजारीकरणको माध्यमबाट दिगो समय को सम्मको लागि पनि यसलाई चाहिँ लग्न सकिन्छ भन्ने लाग्छ र दुधको बजारीकरणमा त्यस्तो कुनै समस्या रहेको छैन अहिले।
1: अन्तमा छोटोमा के अरे यो दुधको कुरा गर्दै गर्दाखेरि किसानहरूलाई चाहिँ अन्य विषयवस्तुहरूमा जस्तो भकारो सुधारको कुरा, नस्ल सुधारको कुराहरूमा चाहिँ यहाँको परियोजनाले कसरी हेर्ने गरेको छ, हेरेको छ कि छैन छोटोमा?
3: परियोजनाले अहिले भकार सुधारका कार्यक्रमहरू सञ्चालन गरेको छ। अहिले करिब बढेमा 135 भकारहरू परियोजना मार्फत निर्माण भएका छन्। त्यसै गरेर आहारा व्यवस्थापन तालिम, त्यसै गरेर दुध स्वच्छ दुध उत्पादन तालिम लगायत चेतना तालिममूलक कार्यक्रमहरू पनि सञ्चालन गरेर स्वच्छ दुध उत्पादनको लागि हामीले चेतनात्मक कार्यक्रमहरू पनि गरिरहेका छौँ। थुनिले परीक्षण लगायतका धेरै किसानहरूमा केन्द्रित कार्यक्रमहरू, भ्याक्सिनेसनका कार्यक्रमहरू, किसानको घर दैलोमै गएर चेक जाँचका कुराहरू गरेका छौँ। अल्ट्रासोनिक लिएर उसको गर्भ परीक्षणसम्मको कुराहरू पनि हामीले गरेका छौँ भने त्यसै गरेर किसानलाई चाहिँ यो दानाको समस्या समाधान गर्नको लागि यो सङ्कलन केन्द्रले दाना समेत राखेर किसानहरूले दाना लानुहुन्छ, त्यसपछि दुधको पैसा लिने बेलामा दानाको पैसा तिर्नुहुन्छ, त्यो सुविधा पनि गरेको छ भने परियोजना मार्फत चाहिँ किसानलाई बिक्रीमा आधारित अनुदानको पनि कार्यक्रम पालिकाले अगाडि बढाएको छ। पालिकाको जुन बिक्रीमा आधारित अनुदान पनि यो परियोजना मार्फत किसानहरूसम्म पुर्याउने किसिमले अहिले हामीले सूचना गरेका छौँ। अब निकट भविष्यमै किसानलाई चाहिँ 1 लिटर दुध बिक्री गरे बापत 2 रुपियाँ बिक्रीमा आधारित अनुदानको कार्यक्रम पनि रहेको छ। समग्रमा भन्दा दुधको उत्पादन क्षेत्रमा चाहिँ अहिले गढा गाउँपालिकामा व्यापक सुधार भएको छ। दुधको गुणस्तर होस् अथवा दुधको चाहिँ यो उत्पादन होस्, ती दुवै क्षेत्रमा चाहिँ राम्रो नतिजा आएको महसुस भएको छ।
1: खास महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद, मलाई आफ्नो विचारका कुराहरू राख्न दिनुभएकोमा म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो बसन्तराज शर्मा। गढवामा दुध संकलन केन्द्र स्थापना भइसके पछाडि किसानलाई सहज पनि भएको छ, किसानको आमदानीमा पनि वृद्धि भएको छ। अबका लागि छोटो विश्राम।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082568।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे, इको
14: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082560734 र 082560138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082568509 र मोबाइल 98453065।
1: खबर पत्रिकामा अब बाँकी प्रसंगहरू। रोल्पाको माडी गाउँपालिका वडान नम्बर 2 घरती गाउँ स्थित शहीद मार्ग अन्तर्गत काला पहर क्षेत्रमा बिहिबार बिहान भएको जीप दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। बुधबार राति सड़कबाट करिब 600 मिटर तल खसेको जानकारी पाएपछि प्रहरीले त्यहाँ पुगेको थियो। अस्थायी नम्बर प्लेट भएको बोलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 7 बेसाईका 25 वर्षीय चालक वीरबहादुर चौधरी रहेका छन्। त्यस्तै दाङको दंगीशरण गाउँपालिका 7 शेरगाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरी रहेको प्रहरीले जनाएको छ। उक्त डबल क्याब गाड़ीले जस्ता पाता र प्लास्टिकका पाइप बोकेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: दाङ महिला जेसिसले जेसिस सप्ताह 2026 अन्तर्गत सामाजिक शैक्षिक स्वास्थ्य तथा युवा लक्षित विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ। सप्ताहव्यापी कार्यक्रमबारे बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी गराइएको हो। वर्ष 2026 अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा 7 दिनसम्म सञ्चालन हुने कार्यक्रमहरूको तालिका सार्वजनिक गरिएको थियो। कार्यक्रम अन्तर्गत जेठ 23 गते उद्घाटन समारोहसँगै यस वर्षको एसईई परीक्षामा 4 GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिनेछ। उक्त कार्यक्रमको संयोजक माया चौधरी रहनुहुनेछ। यसै गरी दोस्रो दिन जेठ 24 गते आइतबार बिहान 7 बजेदेखि घोराईको ट्राफिक चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। यस कार्यक्रमको संयोजक अन्जु घरती रहनु भएको छ। जेठ 25 गते सोमबार घोराई 18 फुर्सेकालीमा आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य विषय अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रमको संयोजक दीपा पुनले गर्नुहुँदैछ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा समाचार छ।
1: नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताकोमा छनौट भएको छ। समूह य अन्तर्गत सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहिबार भएको खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको छ। लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो। जीतका लागि 276 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसिया निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 108 रनमा समेटिएको थियो। नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनौट आजको गोरक्षा दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिक दैनिकमा प्रोत्साहन भत्ता व्यवस्थापनका विकल्पहरू परिवर्तनका लागि स्तम्भमा जीत बहादुर शाहको यो विचार छापिएको छ। आफ्नै देशमा कहिलेसम्म सुकुम्बासी सुषमा न्यौपानेको विचार छापिएको छ भने विपद व्यवस्थापनमा प्रभावकारी समन्वय र परिचालन आवश्यक शीर्षकमा आजको युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसै गरी जेन्जी आन्दोलन मानव अधिकार र सहकारी बजेट शीर्षकमा सुभाष न्यौपानेको विचार छापिएको छ भने विगतलाई होइन यथार्थलाई हेरौं रणबहादुर खड्काको विचार छापिएको छ। पहुँचभन्दा आवश्यकताका आधारमा बजेट शीर्षकमा सम्पादकीय छापिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
1: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकले जीवन र माटोको सुगन्ध जीवन सूत्रमा सूत्रका गीतमा शरद ऋतुको जीवन सूत्र गीत पुस्तक समीक्षा खगेश्वर भण्डारीको यो पुस्तक समीक्षालाई छापेको छ। शहीदलाई सम्मान आयुष देवकोटाको कविता छापेको छ भने आजको राप्ती पोस्ट दैनिकले सम्पादकीय छापेको छैन।
2: यसरी बनाउन सकिन्छ विश्वकपमा नेपालीको सहभागिता शीर्षकमा सबिन प्रियासनको विचार छापेको छ भने संचार क्षेत्रलाई टिकाउने प्रभावकारी योजना आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ आजको गणतन्त्र राष्ट्रिय दैनिकमा।
1: अब यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुस। शुरूमा प्रमुख समाचार। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलद्वारा पूर्व राष्ट्रपतिहरूसँग संविधान संशोधनका विषयमा सुझाव संकलन। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणमा जानुहुने। रासोपा सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै। आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। केही दिनदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरका कारण तराईका जिल्लाको जनजीवन प्रभावित। र इरानमा थप सैन्य कार्यवाही अघि बढ़ाउनबाट रोक्ने प्रस्ताव अमेरिकी संसदबाट पारित।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: समाचार अब विस्तारमा। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर नेपालको संविधानलाई समय सापेक्ष, व्यवहारिक र थप सुदृढ़ बनाउने उद्देश्यका साथ सुझाव संकलन गरेको हो। क्रममा पूर्व राष्ट्रपति डाक्टर यादवले नेपाली जनताको निकै ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राखेर राष्ट्रिय सहमति कायम गरेर बहस पत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। उहाँले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिदा माग र भावनालाई ध्यानमा राखेर अघि बढ़नुपर्नेमा विशेष जोड़ दिनुभयो। त्यस्तै पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधानलाई समय अनुकूल बनाउन र हिजोका दिनमा अभ्यासका क्रममा देखिएका कतिपय कमजोरीलाई सुधार गरेर नै संशोधन गरिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले संविधानमा सुनिश्चित गरिएको महिलाको एक तिहाई सहभागिताको उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ बढ़ी व्यवहारिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ़ तुल्याउने विश्वास लिएको छ। परराष्ट्र मन्त्री खनाल जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज स्वदेश फर्कँदै हुनुहुन्छ। पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली जानुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, परराष्ट्र मन्त्री डाक्टर एस जयशंकर, भारतीय जनता पार्टीका सभापति नितिन नवीन, सुरक्षा सल्लाहकार अजित डोभल सहित उच्च व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको थियो। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपालतर्फका संयोजक डाक्टर बेशबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साथो हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। केही संचार माध्यममा ईपीजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै उक्त प्रतिवेदन राखिएको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा यो दिवस मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षण मार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौ भनी शुभकामना दिनुभएको छ। राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। त्यसैगरी वातावरण दिवसका अवसरमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले वातावरणका लागि हानिकारक तत्वको प्रयोगलाई रोक्दै वातावरण मैत्री स्रोत साधन र प्रविधिको उपयोगमा जोड़ दिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। रोजगारीका लागि विदेश पठाउने नाममा 29,20,000 ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। नापी विभागले मेरो किट्टा मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागले जनाएको छ। मेरो किट्टा सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। सो अवसरमा मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधि मैत्री सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री रावलले जग्गा सम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै मेरो किट्टा एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
3: मेड इन जङ्गल हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, जङ्गली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक जङ्गलीबाट किनेर हेर न।
2: लौ त म जङ्गली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
3: प्रोप्राइटर सम्राज रैदास।
7: सम्पर्क फोन नम्बर 082-563-770।
3: सम्पर्क नम्बर 98-478-26873।
8: हजुर,
7: हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
0: चालक दाङ घोराई उपमहानगरपालिका साथ देसाई निवासी 25 वर्षीय वीरबहादुर चौधरी, दंगी शरण गाउँपालिका साथ श्री गाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता सिमेन्ट र प्लास्टिकका पाइप लगायत निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सड़कबाट करिब 500 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनैतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले सामाजिक चेतना, कानून कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अघि बढ़ाउनु पर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता आदिले छुवाछूत र भेदभाव उन्नत समाजको निम्ति बाधक रहेको बताउनुभयो। महान्याधिवक्ता डाक्टर नारायण दत्त कणेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार, आयोग र सरकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। 2063 जेठ 21 गते तत्कालीन संसदबाट नेपाललाई जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको थियो। उक्त दिनको स्मरणमा दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन भन्ने नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस हिजो मनाइएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमी सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोड़ेको बताउनुभयो। संचार मन्त्री तिमी सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधि मा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठन हुने संस्थाको कार्यकारी निर्देशक र संचालक सदस्यहरू विषय विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने, दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। त्यस्तै बैठकमा सांसदहरूले प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुनः परीक्षण गर्न सकिने व्यवस्था राख्नुपर्ने, नमूना संकलन, भण्डारण र परीक्षणलाई व्यवस्थित बनाउनुपर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई स्वतन्त्र रूपमा अघि बढ़ाउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानून बनाउन लागिपरेको बताउनुभयो। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखिएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले एक्जेट 12 देखि 15 गतेसम्म सञ्चालन गरेको 69 चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2263 परीक्षार्थी मध्ये 1515 विद्यार्थी उत्तीर्ण भएका छन्। जलवायु परिवर्तनले सिराह, बर्दिया, सुर्खेत, पर्सा, कपिलवस्तु, काठमाडौँ, डोटी, मकवानपुर र चितौन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एउटा सर्वेक्षणले देखाएको छ। काठमाडौँमा हिजो एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएको र वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको देखिएको छ। प्रतिवेदनमा अध्ययन सीमा क्षेत्र अन्तर्गत 9 जिल्लाका 2358 घर धुरीमा 1773 जना युवाबीच सर्वेक्षण गरिएको थियो। तराईका धेरैजसो जिल्लाहरूमा केही दिनदेखि बढ़ेको गर्मी तथा तातो हावा को लहर का कारण जनजीवन प्रभावित बनेको छ। देशको हिमाली तथा पहाड़ी भूभागमा मध्यम वर्षा को सम्भावना रहेको भए पनि मधेश प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेश का तराई का क्षेत्रहरूमा तातो हावा को लहर अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
8: जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाड़ी भूभागमा सामान्य हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढेर 40 डिग्री भन्दा माथि पुगेको थियो भने अहिले त्यसमा केही कमी आएको छ। अहिले तापक्रम केही घटेर 37-38 डिग्रीमा आएको भए पनि पूर्वी तराईका क्षेत्रहरूमा 40 डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद रामप्रसाद दाहालले बताउनुभयो।
9: विशेष गरी पहाड़ी तथा हिमाली भूभागहरूतिर चाहिँ मध्यमसम्मको वर्षा हुने र तराई भूभागहरूमा तातो दिन बारी नै रहने देखिन्छ। पूर्वी क्षेत्रको तराई क्षेत्रहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशहरूको तराई क्षेत्रहरूतिर आगामी 3 दिनमा पनि तातो दिन रहने जस्तो सम्भावना देखिन्छ। ठाउँ अथवा स्टेशन अनुसार भन्नुपर्छ, त्योभन्दा अगाडि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईतिर 40 डिग्रीहरू घटेको थियो 2-3 वटा स्टेशनहरूमा। अहिले धेरै जस्तो स्टेशनतिर 38 डिग्रीसम्म पुगेको छ।
8: तापक्रमको अवस्था स्टेशन अनुसार घटबड़ हुन सक्छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोश हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हिमाली तथा पहाड़ी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाले मौसमबारे जानकारी राखेर मात्रै बाहिर निस्कनुपर्ने र तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ने भएकाले खेतबारीमा काम गर्दा बिहान साँझको समय मिलाएर काम गर्नुपर्ने हुन्छ। गर्मीबाट बस्न चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक कामले निस्कने परेमा घाम कम भएको समय मिलाएर निस्कने, पातलो कपड़ा प्रयोग गर्ने, टाउको छोप्ने, पानी धेरै पिउने र डिहाइड्रेशनबाट बच्ने उपाय अपनाउनु पर्ने हुन्छ। पुनः जल तथा मौसम विज्ञान विभागका मौसमविद दाहाल।
9: मेघ गर्जन पठ्याङ सहित मध्यम समयको वर्षा हुने भएकोले पछिल्लो मौसमी अवस्था के कस्तो छ त्यो बारे चाहिँ सूचना लिने अध्यावधिक रहने र त्यही अनुसार आफ्नो योजना बनाउनु हुन म अनुरोध गर्दछु भने तराई क्षेत्रहरूमा चाहिँ तातो दिनको सम्भावना अझै पनि कायम नै रहेको भएर कृषि क्षेत्रमा काम गर्नुहुनेहरूले बिहान पख अथवा साँझ पख मात्र काम गर्नु, दिउँसो घाममा काम नगर्नु हुन म आग्रह गर्दछु। र यातायातहरू सड़कतिर घुम्नेहरूले पनि यसलाई चाहिँ विशेष ध्यान दिएर योजनाहरू बनाउने, पानी पिउने, हाइड्रेटेड रहने, बाहिर धेरै सूचना
8: पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तराई क्षेत्रमा तातो हावाको लहर अझै केही दिन जारी रहने भएकाले सचेत रहन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 वटा सड़क आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीच भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्याद समेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि 15 वटा आयोजनाको ठेक्का तोडेको हो। काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयले विरोध गरेपछि एसएन निर्माणका 4, नागार्जुनको 4, राधा भानुका 2, गणपतिका 4 तथा आरपी कन्स्ट्रक्सनको 1 वटा ठेक्का तोडिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ। ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिश गरिने र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन, जमानत, धरोटी बापतको रकम, पेस्की जफत गरिने कार्यालयले जनाएको छ। कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी क्यामेरा जडान कार्य तीव्र पारिएको छ। सरकारको निर्देशनपछि यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै कैलालीमा सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको हो। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
10: सरकारको निर्देशनपछि कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान गर्न यातायात व्यवसायहरूले सक्रियता बढ़ाएका छन्। यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पदमराज सापकोटा सरकारको निर्देशन बमोजिम सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान कार्य धमाधम भइरहेको बताउनुहुन्छ।
11: सम्पूर्ण ठूलो सवारी साधनदेखि लिएर सानो सवारी साधनमा हामीले अनिवार्य सीसी क्यामेरा लगाउने निर्णय गरेका छौँ र यो अनुसार अहिले चाहिँ सबै सवारी साधनले सीसी क्यामेरा लगाइरहेको अवस्था छ। लामो दूरीको दिवा तथा राज्य सेवाका बसहरूले अनिवार्य रूपमा लगाइसकेको अवस्था छ र छोटो दूरीको गाडीहरूले पनि सीसी क्यामेरा लगाइरहेछन्।
10: शुरूवातीमा सीसीटीभी जडानमा अलमल गरेका व्यवसायहरू सीसीटीभीको महत्व बारे जानकार भएपछि सवारी साधनमा सीसीटीभी जडान गर्न लागि परेको अध्यक्ष सापकोटाको भनाई छ।
0: के तपाई दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्ने र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: किराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
12: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरीदेखि उपचार गर्ने,
12: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
13: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
14: आया, मम्मी मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।

0: डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902222।
3: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तुतु डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
4: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
10: सीता के भयो तिमीलाई? घुम्छौ बसी छौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
10: के कुरा गर्छु निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै यात्रा हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी दिपुचोक खोरहाइदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
14: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
13: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001।
16: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा।
17: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौनिक्षामा कमी हुने, बच्चाको मानसिक तथा

0: आर्थिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।
3: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
4: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
3: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
4: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
3: नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू:
4: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
3: स्पेशल सेफ तालिम,
4: जापानिज सुशी तालिम,
3: वेटरेस,
4: टुरिस्ट गाइड।
3: हाम्रा विशेषताहरू:
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
4: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
3: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
4: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
3: सम्पर्क मोबाइल 9840170909, 9840170909।
4: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
5: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
6: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
7: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुर्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
6: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
7: कार्यक्रम हेलो सांसदमा विशेषतः प्रस्तुत भएका विधेयकहरूमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला, विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गरेका छौं। कार्यक्रममा निकालिएको निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति र संसदलाई बुझाएपछि विधेयकहरूका बारेमा छलफल गर्न र पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
6: आजको कार्यक्रम हेलो सांसदमा पर्यटन विधेयक 2081 बारेमा सरकारवाला बीचको संवाद, सुझाव र विज्ञको टिप्पणी प्रस्तुत गर्नेछौ। नेपाल सरकारले प्रस्तुत गरेको पर्यटन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिबाट सुझावसहित प्रतिनिधि सभामा पठाइएपछि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा यो विधेयकमा फेरि दफावार छलफल अघि बढ़न लागेको छ।
7: अहिलेको पर्यटन विधेयकले होटल तथा रिसोर्टको स्थापना गर्दा चार तारे भन्दा माथिको हकमा संघ अन्तर्गत विभागले दर्ता अनुमति दिने र अनुगमन गर्ने भन्ने उल्लेख गरेको छ। त्यसैगरी पर्वतारोहणमा संलग्न व्यक्तिलाई अनुमति नवीकरणमा पनि सजिलो बनाउनुपर्ने माग सरकारवालाको छ। कार्यक्रम हेलो सांसदको शुरूमा भरियाहरूको हितमा विधेयकले थप गर्नुपर्ने व्यवस्था र हालको समस्याका बारेमा केही प्रतिनिधिमूलक विचारहरू सुनौ।
8: नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ सार्की शेर्पा। नेपालको पर्वतीय पर्यटन धान्नलाई हामी जस्तो मजदूरहरूको फिक्स एउटा चाहिँ नीति नियम कहाँनिर बनेछ त यो विधेयकमा यो विधेयक त योभन्दा यो नयाँ सरकार अगाडिदेखि नै हामीले यो विषयमा बोलिरहेछौँ हिमालमा काम गर्ने पर्वतारोहीहरू छैन भने यो पर्वतारोहण चल्ला र व्यवसाय चल्छ एउटा ट्रेकिङ गाइडको नाम एउटा लाइसेन्स दिएछ गभर्मेन्टले 30 दिनको तालिमले नेपालको प्रवर्धन क्षेत्रमा सम्भव छ त चाहनु विविध कुराहरूको अध्ययन गर्नुपर्छ विभिन्न कुराको स्टडी गर्नुपर्छ मेरो गाइडको सर्टिफाइड लेभल चाहिँ कहाँनिर हो त प्रत्येक हामीले खाने जिल्लामा हामीले ट्याक्स तिरेको मसँग मेरो तपाईँलाई लाइभ देखाउन सक्छु एउटा नेसनल पार्कमा जाऊ 1500 एक्स्ट्रा तिर्नुपर्छ नेसनल पार्क भन्दा हाम्रो कार्यथल हो हामी कहाँ पनि थलो होइन यो टुरिज्म बोर्ड अथवा तपाईँ कुनै अफिस भनेको तपाईँको कालो थलो होइन तपाईँले गेटमै प्रतिदिन ट्यासतिर
9: मेरो नाम रामकाजी तिवारी म नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघको केन्द्रीय अध्यक्ष अहिले व्यवसाय जसरी जहाँ जुनसँग सम्बन्धित व्यवसाय दर्ता जहाँ हुन्छ त्यो वर्गका कामदारहरूलाई त्यही दर्ता गराउन आवश्यक छ जस्तै ट्रेकिङको प्रदेशमा छ राफ्टिङको प्रदेशमा छ विविध कुराहरू प्रदेशमा छ त्यो वर्गका कामदारहरूलाई प्रदेशमै पठाउने व्यवस्था ठिक छ अहिले हामी कहाँ हिमालको आरोहण अनुमति पत्र केन्द्रीय सरकारको पर्यटन विभाग अन्तर्गत छ अब ती कामदारहरूलाई प्रदेशमा पठाउने हो भने त्यो प्रदेश सरकारले त्यो कामदारको वर्ग बुझ्दैन माउन्टेनमा काम गर्ने माउन्टेन उच्च पर्वतीय पर्यटनसँग रिलेटेड कामदारहरू पर्यटन विभागमा केन्द्रीय सरकार अन्तर्गत नै राख्नुपर्छ जुन पर्यटकीय गतिविधिको अनुमति पत्र जुन तहको सरकारले दिन्छ त्यहीँ राख्नुपर्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लाग्छ
10: मेरो सरस्वती श्रेष्ठ अधिवक्ता सरस्वती श्रेष्ठ होमस्टेलाई लाइसेन्स दिने र होटेल व्यवसायलाई लाइसेन्स दिने एकै ठाउँबाट होस् कस्तो भन्दाखेरि होमस्टे एउटा स्थानीयमा दर्ता गरिसकेपछि प्रदेशमा पनि गर्नुपर्ने र त्यसबाट सँगै किन पर्मिसन लिएन भन्ने कुराहरू पनि आउँछ उहाँलाई चाहिँ होमस्टे सञ्चालन गरिराख्नु भएकोहरूलाई चाहिँ यो चाहिँ असहज बाटोन पनि भएको छ यो होमस्टे अथवा होटेल व्यवसायलाई दर्ता गरिसकेपछि यो भ्याटमा दर्ता गर्ने करमा ट्याक्स दिने विभिन्न ठाउँमा ट्याक्स दिनुपर्ने अवस्था आएको छ जसले गर्दाखेरि व्यवसाय पर्यटन व्यवसायलाई एकदमै गाह्रो अवस्थामा रहेको छ एक ठाउँमा ट्याक्स दियो अर्कोमा ट्याक्स दियो तपाईँले पाउनुहुन्न यो व्यवसाय नवीकरण गर्नलाई पनि असहज भइरहेको छ एक द्वार प्रणालीबाट ट्याक्स दिने व्यवस्था होस् र दोस्रो कुरा लाइसेन्स दिने पनि एकतर्फबाट होस् जुन सँगैबाट लाइसेन्स पाएको छ भने उसले अरू ठाउँमा गरिराख्नु परेन त्यो सँगैकोलाई देखाउँदाखेरि प्राप्त भएको देखाउँदाखेरि राम्रो होस् रेगुलेटेड बडीज पनि अनिवार्य रूपमा गठन गर्नुपर्छ त्यो चाहिँ एन अन्तर्गत भयो त्यो रेगुलेटेड बडी गठन गरिसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउनको लागि नियमावलीमा व्यवस्था गर्नुपर्छ भन्ने मैले यहाँ राखेँ
6: पर्यटकीय गाइडहरूको स्तर निर्धारण तथा इजाजतको काम कार्यवाही प्रदेश कानूनले गर्ने व्यवस्था गरिनुपर्ने र उनीहरूको विवरण संघीय विभागमा राख्नुपर्ने माग एकातर्फ छ भने गाइड अर्थात पथ प्रदर्शकलाई आवश्यक तालिम र समय समयमा पेशागत क्षमता बढ़ाउन तालिमहरू सञ्चालन गरी आचार संहिता बनाएर एकरूपता कायम गर्नुपर्ने माग पनि छ
7: अब भने पर्यटन विधेयकका बारेमा सरकारवालाको बुझाई र सुधारका लागि सुझाव सहितको छलफल सुनाउने बेला भएको छ छलफल चलाउँदै हुनुहुन्छ साथी नील प्रकाश चन्द
11: यहाँहरूलाई लागेको कुरा हजुरले आफ्नो कुरा राख्दाखेरि परिचय पनि दिनुभयो भने सजिलो हुनेवाला छ
12: म विनायक शाह होटल संघ नेपालको अध्यक्ष नेपाल पर्यटक आए पो यो ऐन कानून सबैले काम गर्न पाउँछ पर्यटकले खोज्या के हो त हामी व्यवसायले खोज्या के हो त हामी व्यवसायले काम गरेर आफ्नो व्यवसाय अगाडि लान सक्छौँ भने नै अगाडि बढ्ने हो 10 प्रावधान तोकिया छ अनि हामी हामीले त्यो काम गर्दाखेरि हाम्रो सम्भवै हुँदैन देशमा के देखिया छ भने पर्यटन क्षेत्रमा फर्मल र इन्फर्मल सेक्टर फर्मल नीति नियम कानून कर त्यति हामीहरू इन्फर्मल सेक्टरमा घर घरमा जुन अहिले आवासका व्यवस्थाहरू रेस्टुरेन्टका व्यवस्था धेरै भएको छ अब हाम्रो काठमाडौँ पाटन भक्तपुरको स्कर्मी हेरौँ उहाँ र हाम्रो कम्पिटिसन भइरहेछ यो जुन ऐन बनिरहेछ ऐन त हामीले पालना गर्छौँ अब ऐन पालना नगरेर पनि हाम्रो अब व्यवसाय गर्न सक्छौँ त्यस कारणले हामी होटल संघले के भनिरहेको छौँ भने नो लाइसेन्स नो होटेल हुनु पर्यो
11: उहाँले उठाउनु भएको छ उहाँलाई दिनु होला कृपया अरू साथीहरू पनि यदि चाहनुहुन्छ भने
12: यसमा कुरा धेरै छ हामी लेखेर दिन्छौँ
11: धेरै धन्यवाद
13: हरिप्रसाद मैनाली म कानून क्षेत्रमा कार्यरत छु संरक्षण गर्नका लागि क्वालिटेटिभ र नम्बरमा मात्रै पर्यटकहरू पठाउनु पर्छ कि जस्तो लाग्छ मलाई जस्तो सगरमाथा चढ्नका लागि यतिजना भन्दा एक वर्षमा नपाउने सगरमाथा चढ्नुभन्दा अगाडि नेपालका तीनटा हिमाल आरोहण गरेर हुनुपर्ने भनौँ त तीनटा पनि चढे सगरमाथा पनि चढ्न पायो नि यस्ता कुराहरूको मापदण्ड बनाउनु पर्ला कि भन्ने एउटा लाग्छ एडभान्सर सेफ्टी ल बनाउनु पर्ला एउटा कुरा होइन अब यसैभित्र सम्भव छ कि अरू थप बनाउनु पर्छ प्रकोपसँग दैविक प्रकोपसँग सम्बन्धित हुने भएको कारणले अग्रिम केही सूचनाहरू पाए भने त्यसमा सेफ्टी त त्यसले पनि गर्ला होइन त्यस कारण यी कुराहरूमा चाहिँ हामीले ध्यान दिने हिसाबले यी प्रावधानहरूलाई ऐनमा राख्ने हिसाबले अगाडि बढाइयो भने यसको प्रभावकारिता बढ्ला
14: मेरो नाम लाप्पा पुटी शेर्पा म फेरि पनि भन्न चाहन्छु म पाठन एफएल च्याप्टरको एक्जिक्युटिभ कमिटी कमिटी मेम्बर हो पाटल नेपाल च्याप्टर भन्ने चाहिँ विश्वमा चाहिँ 90 संस्था त्यसको चाहिँ हो र पासलामसँग सहायक मैले चाहिँ विशेष गरेर चाहिँ यो महिलाहरूको लागि मोटिभेट गर्नुको लागि महिलाहरूको लागि हिमालको लागि 50% रोयल्टी कम गरेर मोटिभेट गर्नु पर्यो अनि जस्तो 5 लाख 3 लाख भन्छ नि त्यसमा पनि महिलाहरूको लागि 50% 30% के डिस्काउन्ट गर्न सकिन्छ महिलाहरूको लागि चाहिँ त्यो व्यवस्था किनभने समावेशिता भन्छ तर समावेशिता कहिले पनि आउँदैन कि पुरुषहरूकै नाममा हुन्छ हरेक कुरा चाहिँ पुरुषकै पुरुषले नै रोल गर्छ तर काम गर्दाखेरि चाहिँ बिहान 6 बजीदेखि बेलुका 12 बजीसम्म काम गर्ने चाहिँ महिलाले गर्छ तर नाम चाहिँ पुरुषकै हुन्छ कि त्यो कारणले गर्दाखेरि यो कुरामा चाहिँ महिलाहरूलाई मोटिभेट गर्नुको लागि चाहिँ यो एकदमै हुनुपर्छ भन्ने लाग्छ
15: म सबभन्दा पहिले हेलो सम्वाद सांसदलाई धेरै धन्यवाद दिन चाहन्छु यो छोटो समय भए पनि सबैलाई एकत्रित गरेर चाहिँ यो एउटा इन्टरेक्ट गर्ने मौका दिनुभयो फुर्गेल जी शेर्पा अध्यक्ष नेपाल प्रबन्धन संघ 2035 सालको ऐनमा जे व्यवस्था छ त्यो ठ्याक्कै उपलब्धि राख्नु भयो त्यति भयो भने नेपालको पर्वतीय पर्यटनको चाहिँ गम्भीर रूपमा विकास गर्नको निम्ति चाहिँ यसले विशेष भूमिका निर्वाह छ र त्यसको लागि हामीले चाहिँ यो 3 महाले पनि कार पाएछौँ यो बुझाइसकेका छौँ
16: मानिसजीले हात उठाउनु भएको छ केही किनभने तपाईँ विधायन व्यवस्थापन समितिमा बसेर खास के भएको मानिसज्यू एक मिनटभित्र आफ्नो कुरा राख्न म राजेन्द्र लक्ष्मीज्यूलाई हार्दिक अनुरोध गर्छु
17: म लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छु म राजेन्द्र लक्ष्मी गैरे यो उहाँले भनेको कुरामा चाहिँ उत्पत्ति हुँदा 2081 नै हो र यो पारित हुँदा 2082 बनाएर हामीले पारित गरेर राष्ट्रिय सभाबाट पठाएका छौं सम्भवतः राष्ट्रिय सभाबाट पारित भएको नै त्यहाँ अब टेबल हुन्छ होला त्यहाँबाट चाहिँ छलफल हुन्छ होला भन्ने मलाई लाग्छ
18: म सुनाम गेलजी शेर्पा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ तानको महासचिव र आदिवासी जनजाति पर्यटन महासंघको अध्यक्ष भएको नेपालको पर्यटन विशेष गरेर माउन्टेन हिमाल चढ्ने कार्य 100% आदिवासी जनजातिहरूको भूभागमा पर्छ ट्रेकिङको 80% भूभाग आदिवासी जनजातिको थाकथलोमा पर्छ पर्यटन कानूनमा हामीले संशोधन गर्दाखेरि धेरै कुरा उठान हामी चितवन र काठमाडौँलाई टार्गेट गरेर पर्यटनको कानून बनाउँदैछौ या त्यो 3,350 मिटर भन्दा माथिका आदिवासी जनजातिहरूको थाकथलोलाई जुन आज क्लाइमेट चेन्जले गर्दाखेरि धेरै बस्तीहरू उजाड भएका छन् र त्यसबाट बसाइ सरेको अवस्था छ रोजगारको सिलसिलामा शिक्षित व्यक्तिहरू विदेशी क्रम बढ़िरहेका छन् भने त्यो ठाउँको क्षेत्रलाई सम्बन्धित व्यक्ति विज्ञहरूको अनुसन्धानमा मात्रै पर्यटनको कानूनहरू परिमार्जन गरोस् र संशोधन गरोस् भन्ने अनुरोध गर्न
16: चाहन्छु
19: म चोडामढी पौडेल होमस्टे महासंघबाट प्रतिनिधित्व गर्छु संघीय सरकारले एउटा खालको चाहिँ 2067 चाहिँ परिणत गरेर अहिले अब 83 लागिसकेको छ त्यो तयारी अवस्थामा छ जस्तो लाग्छ त्यसको आधार बनायो भने होमस्टेको छुट्टै किसिमको नै हुन्छ
16: तपाईँहरूको होमस्टेलाई अहिलेको पर्यटन विधेयकले सम्बोधन गरे नगरेको कति पाइएको नपाइएको त्यो
19: थोरै शब्द मात्रै आएको छ तर हाम्रो चित्तबुद्ध चाहिँ भएको छैन जस्तै होमस्टेको पनि वर्गीकरण पनि आवश्यक छ लगानीको आधारमा भयो भने त्यो सजिलो हुन्छ जस्तो लाग्छ त्यसपछि चाहिँ हामीले जुन होमस्टेलाई अहिले चाहिँ हामीले के सोच गरेका छौँ भने हाम्रो नजिकैका छिमेकी राष्ट्रहरू चाहिँ 1% मात्रै नेपालमा घुम्न आयो भने हामी प्रत्येक गाउँहरू प्रत्येक घरहरू हाम्रो होमस्टेमय अथवा पर्यटनमय हुन्छन् नेचर कल्चर र एडभान्चरको जुन कुराहरू जोडिएको छ त्यसले गर्दाखेरि चाहिँ हामीले यो पर्यटन क्षेत्रलाई साँच्चैकै नेपालमा एउटा खालको चाहिँ विश्वले चिन्ने खालको चाहिँ पर्यटनको रूपमा अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ धन्यवाद
16: अर्को कोही हुनुहुन्छ
20: म हस्पिटालिटी सेक्टरबाट विधेयकको 31/4 हामीले 4 र 5 तारिक होटल र कसिनोको जुन अनिवार्य 10% सियर लिनुपर्ने भन्नेले चाहिँ यो एकदम बाँधेको विषय थियो केही सुनवाई भएको छ यसको सुनिश्चितताको लागि फरक फरक एन्टिटी हो भन्ने विश्लेषण राख्न चाहन्छु त्यसै गरी परिच्छेद 5 को 44 धेरै विषय आएका छन् गास्ट्रोनोमी टुरिज्म अहिले आएको डिजिटल नोभ्याट र यो रेम्बो टुरिज्म जस्ता विषयहरूलाई पनि अलि राख्नुपर्छ परिषद 47 पर्यटन विकास निर्देशक समिति छ त्यसको 6 नम्बर कि हटाउने कि यमै मिलान गरिदिने किनभने धेरै एसोसिएसन हुँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगलाई हेर्ने दृष्टिकोण उत्पादनमूलक उद्योग सरह होस् हामीले उत्पादनमा ज्यादै ठूलो कन्ट्रिब्युसन गर्छौं त्यो भयो भने इन्भेस्टमेन्ट र लगानी पनि आउँछ भन्ने राखेर दुईटा अन्तिममा कुरा राख्दै म विदा हुन चाहन्छु यसमा नयाँ थप्नै पर्ने विषय कोविड पार गर्यौं हामीले साना इन्टरनेशनल सक आउँदा पनि हामी अत्यन्त प्रभावित हुन्छौं ऐनमै हामीले के माग गर्छौं पर्यटन उद्योगको लागि एउटा संकट व्यवस्थापन कोष होस् भन्यो भने श्रमिकहरूको पनि चाहिँ अलिकति यो उद्योगतर्फ ओरिएन्टेसन बढी हुन्छ।
0: म युविका भण्डारी महासचिव नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाबाट। यो प्रोग्राम अर्गनाइज गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। परराष्ट्रदेखि लिएर हरेक कुराको चाहिँ इम्प्याक्ट पर्ने सेक्टर हो यो। सिम्पल एउटा आयता जस्तो एउटा हामीले इन्टरनेसनल संस्थासँग काम गर्दाखेरि यहाँको टिकेटिङ एजेन्ट्सहरूको चाहिँ कहिले पनि सेफ गार्डिङहरू हुँदैन। हामीहरूलाई उहाँले 10% पेनाल्टी लिनुहुन्छ भने क्यानाडा जस्तो ठाउँहरूमा 1% 2% पनि लिनु सक्नु हुँदैन। किन भन्दाखेरि हामीहरूको संयन्त्रहरू चाहिँ हामीले कमजोर आफ्नो प्राइभेट सेक्टरलाई हामीले डिफेन्ड गर्न नसकेको परिपाटी छ। अन्तखेरि त्यस्तो कुराहरू पनि यदि कुनै फरेन एन्टाइटी चाहिँ नेपालमा काम गरिरहेछ भने उनीहरूले यहाँको चाहिँ सिटिजन्सको र कम्पनीको लागि चाहिँ उनीहरूको एक्सनले असर कस्तो नेगेटिभ असर पर्छ कि पर्दैन भने त्यो पनि विधेयकमा आओस्। किनभने हामी त्यो मात्र अर्को एउटा लास्ट एउटा चाहिँ हामीहरूको यो सबै यहाँ टुरिज्मसँग पनि सबैले के भन्छ काम गरेन भन्छ, तर किन काम भइरहेको छैन त भन्दाखेरि चाहिँ हामीहरूको प्रोक्योरमेन्ट ल, हामी सर्भिस इन्डस्ट्री हो जसले चाहिँ इन्टरनेसनल सेक्टर्सहरूसँग चाहिँ हामीहरू कम्पिटिसनमा जान्छौँ। त्यो कम्पिटिसनमा जाँदाखेरि चाहिँ अहिलेको प्रोक्योरमेन्ट ल यो सर्भिस इन्डस्ट्रीलाई सुटेबल छ कि छैन हाम्रो माननीयज्यूहरूले पनि एकचोटि हेरिदिनु होला। सुटेबल किन देख्दिनँ भन्दाखेरि यहाँ धेरैजना हाम्रो अग्रजहरू पनि भन्नु बिबिसीले चाहिँ हामीसँग टेन्डर राख्न आउँदैन उनीहरूका प्रमोसन गर्दाखेरि, उहाँ त्यो सिचुएसनलाई कसरी ह्यान्डल गर्ने त, आरे किन ग्राउन्डेड हुन्छ त नेपाल एयरलाइन्स ग्राउन्डेड हुनमा उहाँलाई पनि त्यो झन्झटिलो एउटा प्रोक्योरमेन्टको एउटा जुन एउटा भिसियस यो साइकल बनाएको छ त्यसले गर्दाखेरि हामी अपरेसनमा नै आउन सकेको छैन। र हामी यो सबै हस्पिटालिटी इन्डस्ट्रीहरू चाहिँ त्यसरी नै हामी भएको छ भन्दाखेरि गभर्मेन्टले एकचोटि सर्भिस इन्डस्ट्री जुन चाहिँ इन्टरनेसनल कम्पिटिसनमा जानुपर्छ त्यसको लागि प्रोक्योरमेन्टको नै एउटा सिस्टम नै डिफ्रेन्ट बनाउने हो कि त्यो पनि एकचोटि सोच्नुपर्ने रहेछ।
16: हामी यहाँ तपाईँहरूले दिएको सुझाव सबै रेकर्ड गरेर सुन्छौँ, सुनेर हाम्रो तर्फबाट हाम्रो निष्कर्ष के आयो भन्ने कुरा त्यो निष्कर्ष हामी संसदीय समिति माननीय सभापतिज्यू लगायत अरू माननीयज्यूहरूलाई हामी भेटेर त्यो खालको हाम्रो निष्कर्ष के रह्यो त कार्यक्रमको भन्ने बारेमा हुन्छ। त्यसकारण तपाईँहरूले यदि लिखित ल्याउनु भएको छ भने लिखित पनि दिन सक्नुहुन्छ, कहिलेकाहीँ हतारमा भएको होला तपाईँले भोलि पनि पर्सि पनि हामीलाई दिन सक्नुहुन्छ।
21: म हिक्मत सिंह आयर नेपाल पर्यटन बोर्डको म निमित्त कार्यकारी प्रमुखको रूपमा कार्यरत छु। आज सबै कुराहरू एउटा सर्ट मिटिङमा भए तापनि सबै कुरा आएका छन्। मलाई लाग्छ यी कुरालाई सम्बोधन गरेर अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ। एनएमएको बारेमा एनएमएका कुराहरूमा एनएमएको जो एक्जिस्टेन्सकै बारेमा कुरा राखिएको छ त्यसलाई सम्बोधन गरिदिनु पर्ला जस्तो लाग्छ। थप कुनै छलफल गर्नु छ भने पनि केही दिन हामी फेरि समय छ भने हामी गर्न सक्छौ, तर यसको लिडिङ एजेन्सीको रूपमा बोर्डले निजी क्षेत्रको सबै कुराहरूलाई अगाडि बढाउने उसको अगुवाई गर्ने काममा हामीले पहिले पनि गरेको हो, अहिले पनि हाम्रो त्यही माग छ। जति आज उठेका छन् कुराहरू यी कुराहरूमा ध्यान आकर्षण होस् भन्ने हाम्रो अनुरोध छ। र यसमा खासै अन्तर्राष्ट्रिय रूपका अन्तर्राष्ट्रिय उसमा हाम्रा खरिदका निजी क्षेत्रको ठूलो गुनासो नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय रूपमा एकमात्र एनटीओ हो जसले कि अन्तर्राष्ट्रिय रूपमा यसको प्रतिनिधित्व गर्छ राज्यलाई, त्यो गर्दाखेरि त्यहाँका हुने कार्यक्रममा खरिदका कार्यक्रम खरिदको जो जुन प्रकारको समस्याहरू छ मलाई लाग्छ त्यो त्यसलाई पनि एड्रेस गर्नु पर्ला। हामी लिखितमै दिन्छौँ भन्दै सम्पूर्णलाई म धन्यवाद पनि दिन चाहन्छु।
16: धन्यवाद। त्यो माइक चाहिँ कृपया यतातिर ल्याइदिनु होला। महानिर्देशकज्यूको छोटो सुनेपछि अब सभापतिज्यूको पनि कुरा सुन।
22: प्रदेश सभाको यस सम्मानित समितिमा यसमा थप छलफल हुन्छ र अझै यसमा चाहिँ हामीले सुधार गर्नुपर्ने विषयहरू यसलाई थप गुणात्मक रूपले अगाडि बढाउनु पर्ने विषयहरूमा हामी चाहिँ त अब यो सिस्टमकै हिसाबले राष्ट्रिय सभा अन्तर्गतको समितिमा हामीले छलफल गरेर धेरै सुधारहरू गरेका छौँ। तथापि यसमा थप यसलाई चाहिँ परिमार्जित गर्नुपर्ने परिष्कृत गर्नुपर्ने विषयहरूमा हामी अब प्रणालीमै आबद्ध भएको हिसाबले समितिमा हामी पुनः छलफल गर्नेछौँ। यहाँ आएका सुझावहरूलाई हामीले चाहिँ सिरियसली नोट गरेका छौँ र यसलाई चाहिँ सम्बोधन गर्नलाई हामी विभाग मन्त्रालयको तर्फबाट अगाडि लानेछौँ।
16: हजुरहरूले कति गर्नु भएको छ, अब के गर्न बाँकी छ त यो समितिमा? विधायन समितिको सदस्य राजेन्द्र लक्ष्मी गैरे।
23: हस्, यहाँहरूलाई धन्यवाद। फेरि दोहोऱ्याइरहनु परेन, यो विधान समितिमा निर्देशक सरले पनि भन्नुभयो र हाम्रो पूर्व अध्यक्षले पनि भन्नुभएको छ, उहाँहरू सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा संघमा स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र परदेश हेर्न सक्छ र त्यहीबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौ। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि गुणेश्वरले कुरा पनि उठाउनु भयो नि त, परदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौ। र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौ। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुट्यो कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुनसक्छ।
1: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
2: विजित नेपाल भन्ने 2003 एउटा अभियान चलाएको छु, त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन, हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा गर्न आएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिने सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त। यसो क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, अब यहाँ महिला छैला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ। राज्यले त्यही ढङ्गले हेर्छ, समितिमा आएपछि यसलाई उहाँहरूलाई जुन हामी लिखित रूपमा तिन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ।
1: धन्यवाद मान्य जनक गिरीज्यू। थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
3: सुदूरपश्चिममा अहिले अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ। सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ। तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्। यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खप्तड बढी मालिका रामारोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
1: भूमिका खेल्नुभयो,
3: यसका लागि धन्यवाद। हस् तपाईँले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
1: धेरै धन्यवाद। मान्य साजिबा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
4: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु गर्छु सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन मलाई थाहा छ कोविडको समस्या मलाई थाहा छ भूकम्पको समस्या भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छन् त त्यसकारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिजी यही हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ
5: नमस्कार सबैजनालाई म सुमिमा उदास अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति
8: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो संसद तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ यति दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौ यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ्स के हो त्यो पनि एकदम स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौँ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौँ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौँ
9: पर्यटन विधेयकका बारेमा भएको छलफलमा भाग लिँदै सरकारवाला निकायका प्रतिनिधिले दिएका सुझाव समेटेर पूर्णता दिन माग गरेका छन् कानूनी दृष्टिले यो विधेयक कस्तो देखिन्छ समीक्षा सहितको टिप्पणी राख्दै हुनुहुन्छ अधिवक्ता घनेन्द्र बहादुर श्रेष्ठ
10: संघ प्रदेश र स्थानीय तहमा दर्ता कायम हुने व्यवसायको लगानीको आधारमा स्तर निर्धारण गर्ने व्यवस्था गरिँदा राम्रो हुने होटलको मात्र स्तर निर्धारण होइन अन्य व्यवसायलाई समेत लगानीको मात्रा र गुणस्तरलाई ध्यानमा राखेर राज्यको कुन तहले नियमन गर्ने भन्ने परिपाटीको विकासले एकातिर व्यवसायीलाई प्रोत्साहन हुने र अर्कोतिर अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार है व्यवसायको प्रवर्धन हुने मैले यसमा के निवेदन गर्न खोजेको भने अब यो 5 लाखमा पनि पर्यटन व्यवसाय दर्ता गर्न सकिन्छ 2 लाखमा पनि गर्न सकिन्छ अब 1 लाखमा पनि गर्न सकिन्छ होइन अब यो 1 लाखमा गर्नेलाई पनि विभागले हेर्ने हो कि अथवा त्यो चाहिँ स्थानीय तहको वडालाई दिने हो कि त्यो अनुमति अथवा 1 लाखसम्मको चाहिँ वडालाई दिने त्योभन्दा माथिको प्रदेशले हेर्ने त्योभन्दा माथिको चाहिँ विभागले हेर्ने भन्ने हो कि यहाँ चाहिँ अहिले 3 ताराभन्दा मुनिको होटल चाहिँ प्रदेशले हेर्ने भन्ने चाहिँ आएको छ मेरो चाहिँ यसमा चाहिँ अझै पनि के हो भने 3 ताराभन्दा पनि लगानीका आधारका आधारमा चाहिँ विभागले हेर्ने कि अथवा के गर्ने भन्ने विषय चाहिँ अलिकति छलफल होस् कि भन्ने मेरो ट्रेकिङ ट्राभल एजेन्सी जस्ता साना पुँजीमा रेजिस्ट्रेसन हुने तर कारोबारको मात्रामा व्यापक रहेको सन्दर्भमा त्यस्ता कारोबारलाई सुरक्षित व्यवस्थित र प्रोत्साहित कसरी गर्न सकिन्छ सोतर्फ समेत कानून व्यवस्था हुन आवश्यक देखिन्छ यस्ता प्रकृतिको व्यवसायमा व्यवसायको परिणामलाई तोक्न नसकिने भएकोले कुनै समयमा पर्यटकले धोका पाउने परिस्थिति परेमा इजाजत दिने निकायले दायित्व वहन गर्ने कि नगर्ने भन्ने प्रश्नहरू उठ्न नसक्ने भएकोले कानूनमा व्यवस्था गरेर उपयुक्त हुने यो चाहिँ भन्न खोजेको के हो भने अब 5 लाख रुपियाँ धरोटी राखेपछि र 2 लाख रुपियाँ लिगल खर्च गरेपछि एउटा ट्राभल ट्रेकिङ गर्छ यो व्यवसाय गर्नेको सीमा छैन 20 जना मान्छेलाई म एभरेस्ट चढाउँछु भनेर कोही साथीले लिएर आउनु हो भनेदेखि उसले 50-60 हजार डलर का दरले उठाएको हुन्छ पैसा। अब त्यो साथी चाहिँ अब साथीहरूलाई असर नपरोस् भविष्यमा हुन सक्छ भन्ने कुरा हो। कोही साथी चाहिँ त्यो 20 जनाको पैसा बोकेर भाग्यो भने के गर्ने? त्यो पर्यटकको जिम्मेवारी विभागले लिने कि नलिने? इजाजत दिने निकायले लिने कि नलिने? यो विषय गम्भीर विषय हुन्छ। कैलाश आरोहण गराउन जाने साथीहरूले पनि कम्तीमा 2 लाख रुपियाँ इन्डियन करेन्सी लिएको हुन्छ, होइन 100 जनाका दर 2 लाखका दरले 100 जनाको पैसा लिएर चाहिँ त्यो तातो पानी बिरोड भाग्ने भने के गर्ने? यस्ता विषयहरू चाहिँ हामीले कानुनमा अहिले नै व्यवस्था गर्न सक्यौँ भने त्यो व्यवस्थित र नियमित हुन्छ भन्ने लाग्छ। पर्यटकीय गाइडहरूको स्तर निर्धारण तथा इजाजतको काम कारवाही प्रदेश कानुनले, अब प्रदेश हरेक प्रदेशका गाइडहरूको इजाजत चाहिँ प्रदेशहरूले दिने व्यवस्था गरिनुपर्छ, त्यो ठिक छ, त्यो अहिलेको विधान संशोधनबाट पनि त्यही आएको छ। तर उनीहरूको लगतको संघीय विभागमा समेत राख्नुपर्छ र गाइडहरूलाई आवश्यक तालिम र समय समय पेसागत अभिवृद्धिको तालिमहरू सञ्चालन गरी आचार संहिताको विकास गरी एकरूपता कायम गरिन आवश्यक छ। साथै एक प्रदेशमा दर्ता भएका गाइड, ट्राभल, ट्रेकिङ र राफ्टिङ जस्ता व्यवसायलाई अर्को प्रदेशले समेत मान्यता दिन आवश्यक छ, जुन कुरा संघीय पर्यटन ऐनमा समावेश हुन आवश्यक। यो यदि संघीय पर्यटन ऐनमा यो व्यवस्था कायम भएन भने गण्डकी प्रदेशमा दर्ता भएको ट्राभल एजेन्सीलाई भोलि बागमती प्रदेशमा काम गर्न पाउँदैन भनेर कसैले रोकिदियो भनेदेखि यहाँ समस्या। बागमतीमा प्रदेशमा दर्ता गरेको राफ्टिङ एजेन्सीले कर्णालीमा गएर राफ्टिङ गर्न पाओस्, इजिली पाओस् भन्ने चाहिँ मेरो निवेदन गराए। यो चाहिँ संघीय कानूनले व्यवस्था गरोस्। पेश भएको र राष्ट्रिय सभाबाट आएको विषयमा पनि कुनै गम्भीर विषय सजाय गरेर जरिमानाको साथसाथै कैदको हद तोकिन आवश्यक हुन्छ। विधानमा उल्लेख भएको सजाय तोक्दा कम्पनी फर्मलाई निलम्बन गर्ने भन्ने उल्लेख छ। कम्पनीको व्यवसायलाई निलम्बन गर्न भन्दा उचित कारवाही र जरिवाना तोकिँदा उपयुक्त हुने। यसमा मेरो भन्न खोजेको चाहिँ, मैले राख्न खोजेको निवेदन गर्न खोजेको के भने, कुनै कुनै सानोतिनो विषय छ, कैदको सजाय छैन, जरिवानाको मात्रै छ। एउटा कुनै गाइडले गाइडसँग पैसा नहुनु नि सक्छ, कानुन गैर कानुनी काम गर्यो, पर्यटकलाई हार्म हुने काम गर्यो भने उनलाई चाहिँ जरिवाना तिर्न सक्ने स्थिति पनि उसमा रहन्छ, 10 हजार पनि निकाल्न सक्ने स्थिति रहन्छ भने 10 हजार वा 15 दिन कैद भन्दै पनि 15 दिन जेल बसेर नि उसले सदाय भोगेर पनि आफ्नो कानूनलाई मान्ने हुन सक्छ, कैदको पनि हद तोकिन आवश्यक छ। त्यस्तै अब यो कतिपय सन्दर्भमा चाहिँ के छ भने, अब यो कानूनको उल्लङ्घन गर्यो भने चाहिँ त्यो फर्म र कम्पनीलाई नै बन्द गरिदिने, 3 वर्ष कारोबार गर्न नदिने भन्ने व्यवस्थाहरू राखिएको छ। त्यो अब चाहिँ नराख्नु त्यसो, किनभने उचित र कानून बमोजिमको कारवाहीहरू गरौँ, जरिमाना तोक्नु, तर कम्पनी नै बन्द गरेर उसको उसले लाइभलीहुड उसले बाँच्न पर्ने जुन आधारहरूलाई नै किल गर्ने काम भन्न सिद्ध्याउने काम चाहिँ कानूनले नगरौं भन्ने मेरो निवेदन गरायो। त्यो अलिकति ध्यान जान्छ भन्ने मलाई लाग्छ।
6: पर्यटन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल, विधेयकको समीक्षा तथा पर्वतारोहणमा संलग्न हुँदै आएका व्यक्तिहरूको विचार तथा सुझाव प्रस्तुत गर्दा गर्दै आजलाई कार्यक्रम हेलो सांसदबाट विदा हुने बेला भएको छ। कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
25: नेपाली जुत्ता घर,
26: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
25: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
26: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
25: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
26: सम्पर्क मोबाइल नम्बर 98577546।
13: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवावसालको नमस्कार। विश्व वातावरण दिवस 2083 अवसरमा पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। दाङ महिला जेसिस, नेपाल पत्रकार महासंघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो। दाङ महिला जेसिसका अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले यस्ता दिवसलाई औपचारिकतामा सीमित नराखी मानवीय जीवनमा महत्वपूर्ण भूमिका रहेको वातावरण सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार ढंगबाट लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आरके शीतल, डाक्टर लोकराज पराजुली लगायतै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहअधिकरण दान महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। दाङ महिला जेसिस वर्ष 2026 वार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम शुरू गरेको छ। दाङ महिला जेसिसले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जे 23 गतेदेखि 30 गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्न लागेको जनाएको छ। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माका अनुसार जे 23 गते एसई परीक्षा 4 जीपीए ल्याउने विद्यार्थीलाई सम्मान, 24 गते रक्तदान कार्यक्रम, 25 गते आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, 26 गते युवाहरूसँग वित्तीय साक्षरता कार्यक्रम, 27 गते सोलो स्कूटी रेस प्रतियोगिता, 28 गते शैक्षिक सामग्री वितरण कार्यक्रम र 30 गते साहित्यिक सर्पण तथा समापन कार्यक्रम हुने भएको छ। दाङ महिला जेसिसले सञ्चालन गर्ने हरेक दिनका कार्यक्रमका लागि छुट्टा छुट्टै कार्यक्रम संयोजक तोकेको छ। कार्यक्रममा सक्रिय सहभागिता जनाई सफल पार्नका लागि दाङ महिला जेसिसले सबैमा आग्रह गरेको छ। दाङ महिला जेसिस शाखा अध्यक्ष अर्चना शर्माको अध्यक्षता एवं पत्रकार महासंघ दाङका केन्द्रीय सचिव दाङ महिला जेसिस शाखा अध्यक्ष अर्चना शर्माको अध्यक्षता एवं पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। राप्ती गाउँपालिकाले स्थानीय उत्पादनको प्रवर्धन, नवप्रवर्धन प्रविधिको प्रदर्शन तथा उद्यमशीलता र रोजगारीको अवसर बारे जानकारी गराउने उद्देश्यले कृषि, पशु उद्यम तथा रोजगार प्रदर्शनी 2083 आयोजना गर्ने भएको छ। गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै प्रदर्शनीमा सहभागी भई अवलोकन तथा लाभ लिन गाउँपालिकाभित्रका कृषि तथा पशुपालन समूह, सहकारी उद्यमी, युवा, विद्यार्थी, पत्रकार तथा आम नागरिकले आग्रह गरेको छ। गाउँपालिकाका अनुसार प्रदर्शनी जेठ 29 गते शुक्रबार बिहानदेखि साँझ 5 बजेसम्म राप्ती गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन हुने भएको छ। प्रदर्शनीमा कृषि उत्पादन, कृषि औजार तथा प्रविधिको प्रदर्शन, उत्कृष्ट तथा उन्नत जातका पशुपक्षी एवं आहारा प्रदर्शनी, स्थानीय हस्तकला तथा लघु उद्योगका उत्पादनहरूको प्रदर्शन तथा बिक्री, डिजिटल कृषि सेवा सम्बन्धी जानकारी, रोजगार परामर्श, सिप विकास तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गरिने भएको छ। यस्तै गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा सम्बन्धी जानकारी समेत प्रदर्शनी मार्फत उपलब्ध गराइने जनाइएको छ। प्रदर्शनीमा स्टल राख्न इच्छुक व्यक्ति वा संस्थाले जेठ 27 गतेभित्र फोन मार्फत समेत स्टल दर्ता गर्न सक्नेछन्। गाउँपालिकाले स्टल दर्ता निशुल्क रहने जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा जारी सूचनामा प्रदर्शनीले स्थानीय उत्पादनको बजारीकरण, प्रविधि हस्तान्तरण तथा स्वरोजगारका अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन विरूद्धको राष्ट्रिय दिवस दाङ सहित विभिन्न कार्यक्रम गरी देशैभर मनाइएको छ। दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि तीन तहका सरकार र सबै सरकारवाला निकाय जिम्मेवार बन्नुपर्ने धारणा उठ्ने गरेको छ। दलित समुदायको सम्मान, सुरक्षा, सम्मान, अवसर र न्याय सुनिश्चित गर्ने स्पष्ट कार्यदिशाका साथ लाग्नुपर्ने आवाज सरकारवाला निकायले उठाउने गरेका छन्। नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन सक्दैन। जातीय विभेद र छुवाछुतको अन्त्य केवल सरकार आयोगका कुनै एक निकायको जिम्मेवारी मात्रै नभएर यसमा राज्य, राजनीतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक तथा शैक्षिक संस्था तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो। दलित समुदायभित्र पनि वादी समुदायको अवस्था अझ धेरै नाजुक रहेको यस सम्बन्ध जानकारहरूले बताउने गरेका छन्। सो समुदायका नागरिकहरूले सम्मानजनक रूपमा जिउन नसकेको, शिक्षा स्वास्थ्य रोजगारी जस्ता विषयमा पछाडि परेको लगायतका कारणले पनि समुदायको उत्थान हुन नसकेको बताउने गरिन्छ। यसै विषयमा रहेर हामीले वादी समुदायका अगुवाईहरूलाई वादी समुदायले अहिले भोग्नु परेको समस्या के हुन र के हुन् र अब के गर्नु पर्ला भनेर सोधेका छौं।
1: मेरो नाम सीतारा नेपाली, मेरो घर चाहिँ दङ्गी चरण। वादी समुदायभित्र पनि महिलाले भोग्नुपर्ने छुट्टै समस्या छ। त्यो कस्तो भने, पहिला त वादी समुदायका महिला भन्न सात्तिकै हेर्ने दृष्टिकोण फरक। त्यसपछि अब हामीले वादी समुदायलाई लगाएको लालछना, दुर्व्यवहार, एकदमै जघन्य अपराध, एकदमै शोषण गरे अवस्थाले अहिले यो भोगिरहेको अवस्था, आरोप लगाइएको अवस्था, यौन शोषण गर्ने वादी महिलाहरू भन्ने कुराहरू, यो ठुलो समस्या एउटा समस्यामा त्यो हो। अर्को कुरा, आर्थिक चुनौती, शिक्षा स्वास्थ्य रोजगार भयो भने वादी समुदायका समस्याहरूलाई समाधान गर्ने, स्पेसल त स्थानीय स्तरले वादी समुदायका महिलाहरूलाई, बेरोजगार महिलाहरूलाई, कतिपय घरमा बसिरहनु भएको त्यस्ता महिलाहरूलाई अब के गर्ने त, अब उहाँहरूलाई रोजगारी बनाउनको लागि के गर्ने, आर्थिक सशक्तिकरणको बाटोलाई जोड दिएपछि स्थानीय सरकारले गर्नुपर्ने मेन कारण म भन्न चाहन्छु।
2: युवा कलामा वादी समुदायका महिलाहरूले विशेष गरेर भोग्नु परेको कुरा भन्दा, दलित समुदायभित्र पनि अत्यन्त पीडमा रहेको समुदाय वादी समुदाय होइन, र त्यो समुदायभित्र महिलाहरूको छुट्टै वेदना छ, छुट्टै दर्दनाक कहानी छ। अहिले उनीहरूलाई उचित व्यवस्थापन गरेको छैन, अहिले पनि महिलाहरूलाई चाहिँ उचित व्यवस्थापन र समाजले अहिले उनीहरूलाई चाहिँ मर्यादित ढंगले अहिले पनि हेरेको छैन। राज्यबाट त्यही खालको शिक्षा, त्यही खालको स्वास्थ्य र त्यही खालको रोजगारीको अवस्था चाहिँ व्यवस्था, उचित व्यवस्थापन नभएको कारणले अहिले पनि समाजमा विभेदी छ, जो अहिले चाहिँ महिलाहरूले चाहिँ मर्यादित जीवन बिताउन सकेका छैन।
3: नाम जना भनेको वादी समुदायको अवस्था कस्तो देखिन्छ भने, वास्तवमा हामी सबै चाहिँ के अन्यलमा, मैले यो अध्ययन गर्नुभन्दा अगाडि के मैले बुझेको थिएँ भने, वादी समुदाय भन्ने बित्तिकै तपाईँको चाहिँ यौन पेसासँग जोडेर बुझ्ने चलन थियो। मैले यो अध्ययन गरिसकेपछि मैले के पाएँ भन्दाखेरि, यौन पेसा गरेका रहेनछन् कि यौन उत्तीर्ण पढेका रहेछन्, वादी समुदाय यौन उत्तीर्ण पारिएको रहेछ। हाम्रो राज्य सत्ताले, त्यतिखेरको तत्कालीन राज्य सत्ताले, त्यतिखेरको समाजले, त्यतिखेरका अगुवाहरूले यौन उत्पीडन पारेका रहेछन् र तपाईँको त्यही बाध्यतावश पछि यौन पेसा अनहाल्न केही समय बाध्य पनि भएको हो। त्यो छोटो समय छ, जम्मा 50 वर्षको सेरोफेरो मात्र त्यो पेसा अनहालेको देखिन्छ। तर अहिले पनि वादी समुदायलाई त्यही नजरले हेर्ने जुन दृष्टिकोण छ, त्यो नै अहिलेको वादी समुदायले भोग्नु परेको प्रमुख पीड़ा हो कि मलाई लाग्छ। र अहिले वर्तमान अवस्थामा कस्तो छ भने, वादी समुदायहरू अब हिजोको अवस्थामा छैन, हिजो त्यो पेसाबमा पनि अहिले आबद्ध कोही छैन। वादी समुदायका धेरै अगुवाहरू अहिले दाङ जिल्लामा विभिन्न संघ संस्थाहरूदेखि लिएर राजनीतिक क्षेत्रमा अगाडि हुनुहुन्छ र समग्र वादी समुदाय अहिले उत्पन्न परेको आर्थिक रूपमा उत्पन्न हुनुहुन्छ, मनोवैज्ञानिक रूपमा उत्पन्न हुनुहुन्छ। अहिले पनि उही यौनसँगै जोडेर हेर्ने, यौन त्यससँगै जोडेर हेर्ने त्यही ढङ्गले हामीले बुझ्ने एउटा उपेक्षादायक भइराखेको छ। अनि उहाँहरूको वास्तविक संस्कृति भनेको त्यो थिएन, वास्तविक संस्कार भनेको त्यो थिएन, उहाँहरूको वास्तविक पेसा पनि त्यो थिएन। त्यसकारण उहाँहरूले गीत सङ्गीतसँग जोडिएको समुदाय, वाद्यवादनसँग जोडिएको समुदाय, नाच्ने, गिदाउने र वाद्यवादनका सामानहरू बनाउने र बिक्री गर्ने मुख्य पेसा थियो त्यो समुदायको। र हामीले के बुझ्छौँ भन्दा, ती सम्पूर्ण कुराहरूलाई ओझेलमा पारेर हाम्रो समाजले के बनाइदियो भन्दाखेरि, वादी समुदाय भन्ने बित्तिकै यो चाहिँ यौन पेसामा संलग्न भएर जीविकोपार्जन गर्ने समुदाय हो भनेर बुझाइदियो। हामीले त्यही बुझ्यौँ र हाम्रो दृष्टिकोण त्यही छ, त्यो गलत दृष्टिकोण रहेछ भन्ने कुरा मैले अध्ययन गरेछु।
4: म निर्मल नेपाली वादी। वादी समुदायको जीवन स्तरलाई उठाउनका निमित्त अब गर्नुपर्ने कुरा, नम्बर एक, वादी समुदायभित्र रहेको शिल्प कलालाई आधुनिकरण गर्दै त्यसलाई उद्योग र कलकारको माध्यमबाट आर्थिक पाटोसँग जोड्न सक्नुपर्ने हुन्छ र त्यसपछि वादी समुदायको एउटा चाहिँ जीवनस्तर अगाडि बढ्न सक्छ। एक नम्बर दुई, वादी समुदायका बालबालिकालाई स्थानीय तल्लो एक कक्षादेखि लिएर उच्च कक्षासम्म र प्राविधिक पढ्न सम्भवको व्यवस्था राज्यबाट हुन सक्यो भने शिक्षाको क्षेत्रबाट उनले चाहिँ अगाडि बढ्छन् र रोजगारीको वातावरण सृजना गरेर यो शोषणबाट चाहिँ मुक्त हुन सक्छन्। त्यसकारण तेस्रो कुरा के हो त भन्दाखेरि बादी समुदायलाई पनि राज्यको मूलुक प्रभावीकरणमा ल्याउनका निमित्त राज्यले गर्नुपर्ने विभिन्न खालका चाहिँ कार्यक्रमहरूमा बादीलाई समेट्नुपर्ने, त्यसको साथसाथै विभिन्न देश राजनीतिक पार्टीहरूले पनि राजनीतिक रूपमा पनि नीति निर्माण गर्ने तलमा बादी समुदायलाई पनि नीति बनाउने तलमा चाहिँ लग्न सक्यो र बादी समुदायकै नाममा नीति बनाउन सकियो भनेपछि मात्रै यो समुदायको उत्थान हुन सक्छ। धन्यवाद।
0: अब बाँकी समाचार। राप्ती साहित्य परिषदले 49 स्थापना दिवसमा उपस्थितिका लागि आह्वान गरेको छ। केन्द्रीय अध्यक्ष कमल मणि देवकोटा र महासचिव आदिम केसीले बिहिबार विज्ञप्ति प्रकाशन गरी घोराई उपमहानगरपालिकाको सभाहलमा शनिबार र आइतबार कार्यक्रम हुने जानकारी दिनुभएको छ। शनिबार बिहान 11:30 बजेदेखि पुरस्कार वितरण एवं सम्मान कार्यक्रम हुने भएको छ। त्यस लगतै सिर्जना वाचन गरिनेछ। आइतबार 26 साधारण सभा गरिनेछ। कार्यक्रममा लुम्बिनी प्रदेशका 6 जिल्लाका शाखाहरूबाट उपस्थित हुनेछन्। यस पटक 19 जना सृजनशील स्रष्टा, दाङ जिल्लाको 1 साहित्य संस्था, 1 जना अग्र साहित्य सर्जक र 1 जना अध्यक्ष कोषदातालाई सम्मान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। र जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर तथा अत्याधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा योभन्दा बढ़ी रहने सम्भावना छ। हिजो भइरहेको तापक्रम 41 डिग्री तापक्रम र नेपाल गंजको 40 डिग्री सेल्सियस रहेको थियो। मध्य र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। दाङ, बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बर्दघाट, सुदूर सुस्ता पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। त्यस्तै कञ्चरपुर, कैलाली, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न र स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा पनि हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: यो दाँत दुखेर मर्नु भयो
2: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
1: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफूले यहाँ दुखेर मर्ने भइसक्यो तिमी भन न कहाँ जाउँ म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत धुलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
4: सम्पर्क फोन नम्बर 082-63-0027
6: 98-41-68-46
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
8: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
8: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
7: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98-494-67-487
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: नाक बुझिने सिंगान आइरहने पहेँलो गराउने सिंगान आउने हाच्छु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
9: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पित बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
10: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टङ्सिल आइरहने
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
11: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-1928

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र
4: लाली बजार,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
7: के टेन्सन लिएर
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-8600।

0: तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: हेरेर कृषकहरूले आफ्नो अनुभवको आधारहरूमा कम्पोस्ट मलहरू हालिसकेपछि पनि केही मात्रामा हामीले ती सप्लिमेन्टहरू दिनुपर्ने हुन्छ, किनभने हाम्रा खेतबारीहरू चाहिँ अहिले कस्तो भइसक्यो भने युरिया खाइसकेका, डिएपी खाइसकेका छन्, तिनीहरूलाई त्यही स्वाद चाहिँ अलिअलि चाहिन्छ। त्यसले गर्दा हामीले सुरुवाती अवस्थामा 50% कम्पोस्ट मलहरू प्रयोग गर्ने, त्यसपछि गएर त्यो युरिया र डिएपीहरूको मात्रा घटाउँदै गइयो भने सस्तो पनि पर्दै जान्छ, सरकारले पनि यस सम्बन्धी लगानी गर्यो भने समस्याहरू हुँदैन। हाम्रो सबैभन्दा समस्या भनेको जग्गा उपलब्ध नहुनु,
3: त्यो भनेको तपाईँहरू जस्तो जसले चाहिँ फार्मका रूपमा काम गर्न चाहनुहुन्छ।
2: हजुर, हामी जतिले फार्ममा गर्न चाहन्छौ, एउटा त जग्गा नपाउनु, अर्को चाहिँ नजिकका बस्तीहरूले चाहिँ स्वीकृति नदिनु, यसको चाहिँ नियमहरू छ। कम्पोस्ट कम्पनी गर्नको लागि 4 किल्लाको स्वीकृति लिनुपर्ने, वार्डहरूबाट स्वीकृति दिनुपर्ने, यी विभिन्न छन् भने यस्तामा चाहिँ हामीले गर्न खोजियो, कसैले दियो भने पनि एउटाले रोक्ने किसिमको प्रविधि छ। त्यसकारण यदि पाइन्छ भने हामीले व्यक्तिगत रूपहरूमा अथवा हामीले लिन्छौं, यदि त्यस्तो भएन भने कम्पोस्टको लागि सरकारले भिन्दै जुन जंगलहरूको क्षेत्रहरू छ त्यहाँ पनि असर नपुग्ने गरी बस्तीबाट 1.5 किलोमिटरको अलिकति पल्तिरपट्टि एउटा व्यवस्था गरिदियो भने लिजकै रूपमा भए पनि त्यस्तो जग्गा छुट्याइदियो भने हामीले ठूलो रूपहरूमा कम्पोस्ट कम्पनीहरू खोल्न सक्छौ र अन्य समस्याहरू त छन्, त्यसलाई चाहिँ हामीले अगाडि गर्न सक्छौ।
3: अहिले तपाईँले अघि शुरूआतमा जोडेको चाहिँ तपाईँहरूको फार्म जुन अहिले सञ्चालन भइरहेको छ 18 रोपनीमा
2: हजुर,
3: त्यो पर्याप्त हो कि होइन, कि अझै थप्नु पर्ने के छ?
2: अहिलेको लागि त हामीलाई पर्याप्तै छ, अहिलेको लागि त्यो लिजमै हो, तर त्यसमा चाहिँ पर्याप्त भएको ठाउँमा हामीले चाहेका चिजहरू लान सकिएन। जस्तै मैले भने नि हामीसँग 18 रोपनीमा पनि कसैले समस्या नदिने हो भने त्यो पर्याप्त थियो। मैले जस्तै सर्ने गर्ने चिज कालीमाटीहरू भने नि त्यो लिएर जान पाउने हो भने त्यसैमा, तर त्यो बस्तीको नजिक भएको हुँदा हामीले यदि त्यही 18 रोपनी मध्येको जग्गामा पनि यदि हामीले आफूले आफ्नो इच्छा अनुसार हाम्रो प्रविधि अनुसार काम गर्न पाउने हो भने अहिलेको लागि ठिकै थियो, तर त्यो अनुसार हामीले काम गर्न पाइँदैन, किनभने वातावरणीय हिसाबहरूले पनि त्यसले चाहिँ त्यहाँ बस्ती एरिया भएको हुँदा समस्या हुन्छ। तर सानो रूपहरूमा अहिले जुन किसिमले हामीले चलेका छौँ त्यो किसिमले चल्नको लागि ठिकै छ, तर समस्या व्यक्तिगत जग्गा भएको हुँदा हामीले केही अलिकति राम्रो संरचनाहरू गराउन सकिएको छैन। जस्तै 5 वर्षको लागि, 10 वर्षको लागि, 15 वर्षको लागि हाम्रो अलि लङ उहाँहरूले एग्रिमेन्ट दिने हो भने हामीले थाही संरचना गराएर राम्ररी जान्थ्यौं। उहाँहरूले 2-3 वर्ष भन्नुहुन्छ, त्यसपछि त्यो एग्रिमेन्टहरू तोडिन्छ कि भनेर हामीले अझै ढुक्क भएर अगाडि बढ्न सकेका छैनौं।
3: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि, पशुपालन र कम्पोस्ट मलबारे उद्यमी किसान लोकनाथ डुम्रेसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिने सेवाहरू,
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि

0: शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटी को अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
1: घाँटी दुख्ने घाँटी को एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: हेलो पिंकी
4: बोल दिन
3: एलईडी टीवी किन्न नजाने
4: जान्न
3: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
4: जान्न
3: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
4: जान्न
3: किन
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
4: पाइनी भएर त जान लाग्यो नि
3: हो र कहाँ
4: भन्दिन के
3: सत्य भन्दिनौ
4: आई लभ यू पिंकुली भनेको
3: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
4: बन्जारे इलेक्ट्रोनिक घुराइदान
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घुराइदान
3: फोन नम्बर
4: 082-562-452
3: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ
6: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-560-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: really hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: जुन प्राकारिक छ त्यसमा थोरै ढिलो र चाँडोहरू हुन्छ, त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला. जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ र हाम्रो मल भनेको बिक्रीको लागि हो र अहिले हामीले चन्द्रगिरी नगरपालिकाका विभिन्न वार्डहरूमा हामीले चाहिँ यसलाई बेचिरहेका छौँ. त्योभन्दा माथि लेलेसम्म पुर्याएका छौँ र अन्य गाविसहरूबाट पनि हाम्रो मल नगरपालिकाबाट पनि हाम्रो मलहरूको अर्डरहरू आइरहेको छ. विभिन्न कृषि फर्महरूले पनि लैरहनु भएको छ र उहाँहरू सन्तुष्ट हुनुहुन्छ र हामीले अझ राम्रो कसरी गर्न सकिन्छ भनेर प्रयत्नहरू गरिरहेका छौँ.
3: हो, तपाईँले प्रयत्न गरिरहेका छौँ भनेर भन्दाखेरि अब लामो समय पनि भइसक्यो काम थाल्नु भएको, चाहिँ गुणस्तरको कुरा समस्या रहेन, हामी चाहिँ गुणस्तरमै छौँ भनेर पनि भन्नुभयो. कति प्रमाण पनि छ देख्न सकिन्छ. अब यो हिसाबले हेर्दाखेरि तपाईँहरूलाई लगानीको लागतको भोलि चाहिँ कमाईको अर्को एउटा पाटोको चिन्ता होला. नजिकका चाहिँ नगरपालिका अथवा कृषिका शाखा सरकारले चाहिँ रासायनिक मलमा अनुदान दिएछ भनेर तपाईँले जोड्नुभयो, तपाईँहरूले के पाउनु भएको छ त, छ कि छैन?
2: हालसम्म कुनै पनि हामी एकजना जसले हाम्रो जुन कृषि दर्ता गर्नुभएको छ उहाँ चाहिँ दार्जिलिङको हुनुहुन्छ. उहाँहरूको बसाइ सराई नभएको कारणले गर्दा यहाँको जुन हेर्ने दृष्टिकोणहरू छ बाहिरबाट आएकाहरूलाई उहाँहरूलाई कुनै पनि ठूलो अनुदानहरूको अहिलेसम्म कार्यक्रम रहेन छ. त्यसमा म चाहिँ अहिले त्यसमा जोडिएको छु र म यहीँको अहिले बासिन्दा भएको छु. बसाइ सराई ल्याइसकेपछि जोडिसकेपछि अब यसलाई कसरी अगाडि लाने भनेर म चाहिँ त्यसमा लागि परेको छु र अझै पनि अनुदानको कार्यक्रमहरू नेपालमा के छ भने कागजी रूपमा मात्रै भएकाहरूले पाइरहेको र अब अहिलेको नयाँ सरकारहरूले जहाँसम्म लाग्छ निरीक्षण गरेर जसले राम्रो गरेको छ त्यसलाई दिनुहुनेछ र त्यो प्रक्रियाको लागि हामीले आफ्नो प्रोसेसहरू अगाडि बढाइरहेका छौँ. अहिलेसम्म कुनै पनि सरकारी तर्फबाट सहयोगहरू भएको छैन. हामीलाई आशा छ हामी पनि पूर्णत निपुण हुनु पर्यो र सरकारले पनि हामीलाई हेर्नेछ भनेर मैले विभिन्न ठाउँहरूमा कुरा राखेको छु र अरूले पनि विश्वास गरिदिनुहुन्छ. जस्तै कम्पोस्ट सम्बन्धी हाम्रो मलहरू हेरेर हाम्रा कुराहरू सुनेर सबैले चाहिँ विश्वास गरिदिनुहुन्छ भन्ने आशा छ.
3: हो, यो तपाईँले राख्नुभएको आशा भयो र अब पक्कै पनि एउटा चाहिँ व्यावसायिकतामा गएपछि काम गर्ने लगानी गर्ने सबै कुराहरू र लगानी चाहिँ ल्याउने फिर्ता ल्याउने कुराहरू पनि धेरै रहन्छन्. अब किसानहरू चाहिँ धान खेतमा लाग्दै हुनुहुन्छ, खेतीको चाहिँ सिजन छ, मकैका लागि मल चाहिने बेला हो, धानको लागि मल चाहिने बेला हो. तपाईँहरूको आफ्नो फार्म चाहिँ काठमाडौँमा छ, खेतीपाती अलि धेरै तराई मधेसतिर बढी चाहिँ हुन्छ, त्यहाँनिर बढी मलको चाहिँ माग हुन्छ. अब किसानहरू कसरी चाहिँ माग्ने, कहाँबाट पाउने, कसरी किन्ने, सस्तो परे कसरी हुन्छ, अलि यो बारेमा पनि यसो चासो.
2: यसको बारेमा मैले अस्ति जुन राष्ट्रपतिबाट पुरस्कारहरू वितरण कार्यक्रम थियो
3: शीतल निवासको 15 गते
2: बजेट आउने दिन त्यहाँ कार्यक्रम थियो, म सिंह दरबारसम्म सबै 7 प्रदेशका 14 कृषकहरूलाई त्यहाँ भेटेको थिएँ.
3: उत्कृष्ट किसानहरूले 2,00,000 रुपियाँ
2: जननगद पाए, जसमा मेरै सिङ्गा जिल्लाबाट मेरै भाइ चन्द्रकान्त डुम्रे पुरस्कृत हुनुभएको थियो र म त्यहाँ जाने अवसर पाएको थिएँ र मैले त्यहाँ गएर सम्पूर्णलाई मेरा कुराहरू राखेँ र उहाँहरूका कुराहरू पनि सुने र यो गोठे मल अथवा यो चाहिँ प्राङ्गणिक यी मलहरूलाई अब हामीले के गर्नुपर्छ भन्दा उहाँहरूलाई मैले आफ्नो फोन नम्बर पनि दिएको छु. यदि हजुरहरूलाई यो टाढाबाट ट्रान्सपोर्टेसन गर्दा गोरुङ्गो चिजहरू महँगो पर्न सक्छ, प्रत्येक विकास क्षेत्रहरूमा प्रत्येक ठाउँहरूमा हामीले यो कम्पोस्ट कम्पनी त्यहीको कच्चा पदार्थबाट उत्पादन हुने हुँदा टाढाबाट लिएर जाँदा महँगो पर्न सक्छ, प्रत्येक ठाउँहरूमा डिस्ट्रिक्टहरूमा गएर हामीले तालिमहरू दिएर त्यहीका कृषकहरूलाई एउटा अनुभवी गराएर पनि त्यहीँ गराउन सकिन्छ. यदि उहाँहरूले चाहिँ प्रारम्भिक रूपहरूमा नजिक छ आउँदा सेरीमा जान सहज छ भने हाम्रै उद्योगबाट पनि मलहरू लान सक्नुहुन्छ. जुम्लाको साथीहरूले पनि भन्नुभएको थियो कि हामीले यहाँबाट लान अलिकति टाढा पर्यो, गाह्रो छ, त्यही भएको वस्तु चिज हामीसँग जंगल छ सबै चिज छ भने हजुरहरू सिकाइदिनु पर्यो भन्नुभएको थियो. मैले आफूले जानेको सक्दो सहयोग म जुनसुकै ठाउँहरूमा पनि गर्छु भनेर उहाँहरूसँग आश्वासन दिएको छु. त्यसकारण नजिक पर्ने ठाउँहरूमा हामीले यहीँबाट वितरण गर्छौं, यदि टाढा छ भने पनि उहाँहरूले त्यही नजिकको अर्ग्यानिक ठाउँहरूबाट कम्पोस्ट लिन सक्नुहुन्छ. त्यसमा पनि आफ्नै ठाउँमा बनाउन चाहनुहुन्छ र उहाँहरूलाई प्राविधिकहरूको कमी छ भने हामीलाई सम्झनु भयो भने आएर हजुरहरूलाई तालिमहरू दिएर त्यो आफ्नै ठाउँहरूमा आफ्नै गोठहरूलाई पनि सुधार गर्ने कार्यक्रमहरू हामी सञ्चालन गर्दैछौं.
3: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, उहाँ मानुषी कृषि तथा पशुपालन फार्मका संचालक पनि हुनुहुन्छ। विशेष गरी कृषि पशुपालन र गोठेमलसँग जोडिएको विषयलाई हामीले आजको कुराकानीमा जोडिरहेका छौं। तपाईँहरूले फार्म मार्फत चाहिँ उत्पादन गर्नुभयो, नतिजा राम्रो छ भनेर पनि भन्नुभयो, यसलाई चाहिँ बजार विस्तारको कुरा पनि जोडेर जोड्नुभयो। काठमाडौँभित्र खेती हुने क्षेत्रहरू पनि छन्, उपत्यकाभित्रै पनि खेती हुन्छ, भलै कतिपय अब शहरीकरणको उसमा पुगिसक्यो। बजारको सम्भाव्यता के देखेर चाहिँ शुरूआत गर्नुभयो र अहिले अवस्था के पाउनु?
2: बजारको लागि मैले धेरै ठाउँमा डुल्दा उहाँहरूले के भन्नुहुन्थ्यो भने कृषिविदहरूले पनि नेपालमा काठमाडौँमा मलहरू बिक्दैन भन्ने मैले सुन्थे। तर मैले जब उत्पादन गरेको छु नि, मलहरू हामीले यहाँका कृषकहरू कृषकलाई नभएर एउटा घरमा गमला प्रयोग गर्नेहरूलाई पनि पुर्याउन सकिँदैन। यदि हाम्रो मल लिइदिने हो भने उहाँहरूको लिने किसिमको वातावरण चाहिँ हुनु पर्यो।
3: त्यो भनेको एउटा बुझाइ नै रह्यो
2: हजुर,
3: जसले चाहिँ घरमै पौसीमै खेती गरे पनि मल कुन प्रयोग गर्ने भन्ने बुझाइ चाहियो।
2: बुझाइ चाहियो, सबभन्दा पहिला उहाँहरूको बुझाइमा परिवर्तन हुनु पर्यो। हामीले डिएपी र युरिया भन्दा कम्पोस्ट मलहरूको प्रयोग गर्नुपर्छ। यसले एक सिजनलाई नभएर दुई तीन सिजनहरूलाई माटोको मुटु हो के यो, जुन कम्पोस्ट मल छ माटोलाई परिचालन गर्ने नै मुटु हो। यदि हामीले यो कम्पोस्ट मललाई त्यहाँ राख्यौँ भने त्यसको धड्कन शुरू हुन्छ र त्यसले चाहिँ त्यहाँबाट आफूले मात्रै होइन माटोलाई पनि काम गर्न सिकाउँछ र एक बालीलाई होइन दुई बाली तीन बालीहरूसम्म यो मलहरूले चाहिँ प्रोत्साहन गरेर ती बोट बिरुवाहरू चाहिँ फल्ने फुल्नेहरू हुन्छ। यदि युरिया डिएपी हाल्यौँ भने त्यो चाहिँ एक सिजनको लागि हर्लक्क हुन्छ, कुनै पनि चिज बढ्नको लागि लामो समय चाहिन्छ। यो कम्पोस्ट मलले के छ भने बिस्तारै बढाउने र ढल्न नदिने र बिस्तारै चाहिँ यसले चाहिँ सहयोग पुर्याउँछ भने युरिया डिएपी भनेका के हुन् भने धेरै पर्ने बित्तिकै हर्लक्क देखाउने, त्यसपछि फेरि तिनीहरूको गुणस्तरहरू जान्छ। त्यसकारण बिक्रीमा कुनै पनि समस्या छैन, बुझाइमा एउटा समस्या भयो। शुरूआतमा म के बानी पार्नको लागि के हुन्छ भने सरकारले कमसे कम 25%देखि 50%सम्म एक दुई वर्षको लागि अनुदान दिने किसिमको मलमा, जसरी डिएपी युरियामा चाहिँ अनुदान दिएको छ, यो मलहरूमा पनि थोरै अनुदानबाट कृषकहरूलाई बानी पारियो भने उनीहरू बानी पारेपछि त चियाको लत जस्तै उहाँहरूले त्यो मलहरू अर्को मल हाल्दै हाल्नुहुन्न। अलिकति मान्छेहरूमा जनचेतना र यो कम्पोस्ट नै प्रयोग गर्नुपर्छ भन्ने सिकाउनको लागि प्रोत्साहन स्वरूप सरकारबाट यो जति पनि गणेउली मल अथवा यो चाहिँ भर्मिक यो जुन गोठे मलहरू छन् अथवा एरोबिक सिस्टमबाट बनेका मलहरू छन् त्यसलाई अलिकति अनुदान छुट्याएर प्रत्येक कृषकहरूसम्म यो मलहरू पुर्याउन सकियो भने उहाँहरू आगामी वर्षमा चाहिँ उहाँहरूले त्यो मल खोज्नुहुन्छ। यो यहाँ मात्रै नभएर मैले अरू देशहरूमा पनि देखेको छु। प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, तलब त दिन सकिएन भने, अहिले भत्ता त दिन सकिएन भने, कमसे कम कम्पोस्ट मलहरूमा एक किलोमा 10 रुपियाँ, एक किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
3: भनेपछि जेठ 15 चाहिँ बजेट आयो, त्यो बजेटले तपाईँहरू जस्तो युवा उद्यमीको चाहनालाई समेट्यो कि समेटेन? त उसो भए कति कुरा चाहिँ परे त?
2: हजुर, यो अहिलेको जुन कार्यक्रमहरू आएको छ यसमा पूर्ण रूपमा हामीले सानो किसानहरूलाई, सबभन्दा निम्न स्तरकोहरूलाई सिधै देखिने किसिमको कार्यक्रम देखिँदैन। अलिकति त्यसबाट आन्तरिक कुराहरू होलान्, तर अहिले चाहिँ जुन 40% दिने 2 करोडसम्मको लगानी भनेको छ, केही ठूलो लगानीकर्ताहरूलाई एकमुष्ट गरेर सरकारले चाहिँ त्यस मार्फत दिन खोजे जस्तो चाहिँ देखिन्छ।
3: तपाईँहरू पर्नुहुन्छ कि हुन्न अब त्यो क्याटेगोरीभित्र, त्यो समूहभित्र?
2: हजुर,
3: के छ
2: त्यसमा पर्नको लागि हामीले त्यही किसिमको क्राइटेरियामा पुग्नको लागि कोसिस गरेका छौँ। किनभने 2 करोड भनेको हामी साधारण किसानहरूको लागि त्यहाँ पुग्नको लागि चाहिँ ठूलो लगानीहरू हुन्छ, त्यसको लागि पर्याप्त छ। सरकारले 2 करोड मात्रै नभएर त्योभन्दा निम्न स्तरका जति पनि छन् साना कम्पोस्ट सम्बन्धी उद्योगहरू 1 करोड अथवा 1 लाखसम्मको उद्योगलाई पनि यति % चाहिँ अनुदान दिने भन्ने किसिमको वातावरण भइदिएको भए अति राम्रो हुने थियो। तर एकैचोटि ठूलो उद्योगहरूलाई भन्ने मात्रै देखिएको छ होला आन्तरिक रूपहरूमा, त्यो पनि गृह कार्यहरू बाहिर सुन्दा हामीले ठूलोको मात्रै सुनियो भने, यदि बजेट छुट्टिएको छ भने सबभन्दा पहिला हामीले जरो सानो किसानहरूलाई पनि छुन सकिने किसिमको साना कम्पोस्ट कम्पनीहरू प्रत्येक वार्डहरूमा एउटा कम्पनी भइदियो भने त्यो वार्डले चाहिँ अन्तबाट ल्याउनु परेन नि, त्यहाँका कृषकहरूले त्यहीबाट चाहिँ डेलिभरी चार्ज लागेन प्रयोग गर्न सक्छन् र अनुदान पनि सिधै कम्पनीलाई नदिएर जुन किसानले जति प्रयोग गर्छ वार्डले त्यसको चाहिँ निगरानी राखेर कति किसान हो कि होइन चिनेर त्यसपछि उसले कति मल प्रयोग गर्छ त्यो मलको आधारमा त्यो कम्पनीहरूबाट मलहरू किन्ने त्यस्तो भइदियो भने प्रत्यक्ष रूपमा सेना किसानहरूले चाहिँ पाउने थिए र अहिले शुरूआती अवस्थामा हामीले ठूलो रूप मात्रै देखिएको छ यसको सूक्ष्म रूपहरू अध्ययन गर्नुपर्ने हुन्छ सायद यो सरकारले चाहिँ सेनालाई पनि हेरेको होला आशा छ अब तल्लो सेना वर्गले पनि 1 लाखसम्म लगानी गर्नेहरूले पनि त्यो प्राथमिकतामा पढाउन् र सरकारको पनि यस विषयमा ध्यान जाओस्
3: हो अहिले माटोको स्वास्थ्य माटोको चाहिँ पुनर्भरण पुनर्जागरण माटो मर्छ त्यसलाई चाहिँ जोगाउनु पर्छ भन्ने चर्चा बहसहरू भइरहेको सन्दर्भमा एउटा त बजेट मार्फत रासायनिक मलमा नै प्राथमिकता पर्यो जुन पोहोर 28 अर्ब बजेट रासायनिक मललाई छुट्टिँदा यसपालि त्यो बजेट पनि बढेर 32-33 अर्ब पुगेको अवस्था छ र जैविक मलका कुराहरू पनि जोडिएका छन् जुन प्रांगारिक खेती अभ्यासका कुराहरू पनि जोडिएका छन् यसमा तपाईँलाई केही छ लागेको भन्न त्यस्तो केही छ विषय
2: मलाई के लागेको छ भने जसरी हामीले बाहिरबाट आयातित गर्ने चिजहरूमा यत्रो रकमहरू छुट्टिएको छ भने बरु त्यसमा कम गर्दै गएर एकैचोटि कम गर्न चाहिँ हुँदैन बरु त्यसको बजेटहरूमा थोरै कम गर्दै गएर यहाँका अर्ग्यानिक जति पनि उत्पादनहरू छन् त्यसहरूमा हामीले चाहिँ अनुदानहरू बढाउने हो भने अवश्य पनि त्यसको लगानीहरू उताबाट विदेश जाने पैसा नेपालमै खर्च हुन्छ नेपालमै उत्पादनहरू हुन्छ अब हामीले बाहिरबाट आउने चिजहरूलाई घटाउने र यहाँको कम्पोस्टहरूलाई बढाउने गर्नुपर्छ त्यो नीतिहरूमा सरकारले चाहिँ बजेटहरूमै पहिले किसानहरूलाई भन्नुपर्छ कि अब तिमीहरूले रासायनिक मलमा प्रयोग गरे यति अनुदान अथवा यदि कम्पोस्ट मल प्रयोग गर्यो भने यसरी हुन्छ भन्ने किसिमको सरकारले पनि विभिन्न कार्यक्रम ल्याउनु पर्यो र विदेशबाट किन्ने चिजहरूलाई पनि कम गर्दै नेपालको जुन कम्पोस्ट कम्पनीहरूलाई चाहिँ नेपालले बजेट छुट्याएर सेना लगानीकर्ताहरूलाई उत्साहित गर्यो भने अवश्य पनि सफल हुन्छ
3: व्यावसायिक किसानकै रूपमा रहनुभएका किसान लोकनाथ डुम्रे यो कुराकानीमा हामीसँग हुनुहुन्छ के लाग्छ तपाईँको बुझाइ चाहिँ के छ किसान अहिले पनि रासायनिक मलमै निर्भर हुनुहुन्छ अब धानको सिजन शुरू हो रासायनिक मलको चाहिँ माग बढ्ता हुन्छ धेरै हुन्छ माग गरिन्छ यो अवस्था अहिले पनि किन छ होला त
2: यो अवस्था हुनुमा कस्तो छ भने
3: तपाईँको आफ्नो बुझाइ
2: मेरो आफ्नो बुझाइ कस्तो छ भने विगतदेखि कृषकहरूले सजिलो मात्रै खोज्नुभयो
3: सहज
2: खोज्नुभयो किनभने डोके मलहरू अरू मलहरू बनाउनलाई असहज भयो सरकारले दिएको अनुदानको मल एक बोरा लिएर गएर एक बिघामा छोडिदिए भयो
3: डोके मलको लागि
2: पशुपालन चाहिँ गर्नु पर्यो त्यो घर छैन त्यो चाहिँ भनेको ठाउँमा किन्न नि पाइँदैन त्यसकारण चाहिँ कृषकहरूको लत बसिसक्यो के
3: त्यो माटोको पनि
2: माटोको पनि उहाँहरूले त्यस्तो वातावरण बनाइसक्नुभयो कि युरिया र डिएपी बाहेक अरू मलै होइनन् यी दुईटा हालिदिएपछि हुन्छ भन्ने एउटा उहाँहरूको सोचाइ भयो अर्को समस्या के छ भने नेपालमा सबभन्दा ठूलो समस्या भनेको धेरै कृषकहरू जति छन् नि उहाँहरूको आफ्नो जग्गा छैन जति कृषकहरूले जग्गा लिजमा अथवा गर्नु आएको छ भने उहाँहरूलाई त्यो माटोप्रति पनि धेरैलाई माया नभएको हुन सक्छ किनभने एक वर्ष गरेपछि अर्को वर्ष अर्काको गर्ने हो के अरे भन्ने हुँदा माटो लिजमा लिनेहरूलाई चाहिँ कस्तो छ भने यो अर्कैको हो के अरे माटो मरे पनि मरोस् जिए पनि जियोस् मेरो उत्पादन हुनु पर्यो भन्नुहुन्छ नि आफ्नै भए त अलिकति माया हुन्छ नि जस्तै 15-20 वर्ष एउटैले लिजमै लिएर पनि लामो समय गरेका छ भने माटो बनाउने प्रयास गर्छ अब कृषकहरूले अलिअलि बुझ्न लाग्नु भएको छ उहाँहरूले पनि यो माटो बचाउनको लागि हामीले चाहिँ कम्पोस्ट प्रयोग गर्नुपर्छ र डिएपी र युरियाहरू कम गर्दै जानुपर्छ भने उहाँहरूले बुझ्नु भएको छ र धेरैले चाहिँ मलको यो हाहाकार भनेकै कस्तो छ भने जुन किसिमको हाम्रो आफ्नै मललाई प्रयोग नगर्नु विदेशबाट आएको र सरकारले चाहिँ छुट्याएको मलहरूलाई मात्रै पर्खेर बस्नु अरूकोमा आत्मनिर्भर आफ्नो आत्मनिर्भर नभएर अरूमा डिपेन्ड भइसकेपछि त अर्काले दिए खाने हो नदिए खाने हो सधैँ चाहिँ यो समस्या आइरहन्छ त्यसकारण अब सरकारले सबैभन्दा पहिला यदि मलको चाहिँ आपूर्ति मलको समस्या समाधान गर्ने हो भने प्रत्येक ठाउँहरूमा सेना मजौला उद्योगहरूलाई सरकारले अनुदानको व्यवस्था गरेर जुन युरिया र डिएपी पनि मात्रा अनुसार यदि तिमीहरूले कम्पोस्ट यदि प्रयोग गरेका छौ भने यति दिने तिमीहरूको खेतहरूलाई पहिला कम्पोस्ट उसले प्रयोग गरेकै छैन भने त्यसलाई युरिया र डिएपी मात्रै नछुट्याउने दिन नमिल्ने त्यस्तो भइदियो
3: भनेको
2: सन्तुलनको पाटो युरिया डिएपी दिँदाखेरिमा कम्पोस्ट उसले प्रयोग गरेका छ कि छैन त्यो त्यसलाई पनि हेरिनु पर्यो. सरकारको बजेटमा पनि युरिया र सबैभन्दा युरिया डिएपीलाई भन्दा गोठे मल र प्राङ्गारिक मलहरूलाई चाहिँ प्राथमिकता दिएर उनीहरूको उद्योग सञ्चालन गर्दा मिसिनहरू किन्दाखेरिमा र सरकारले सिधै कृषकहरूलाई पनि प्रति किलो यति किन्दा चाहिँ अनुदानको व्यवस्था भइदियो भने यो समस्याहरू 5-10 वर्षमा चाहिँ समाधान हुन्छ. युरिया डिएपी आफ्नो तरिकाले आवश्यक पनि हुन्छ, त्यो पनि आउँछ भने हाम्रो देशको उत्पादनहरू पनि बढ्छ र रोजगारीको संख्याहरू बढ्दै जान्छ.
3: कृषि पशुपालन र गोठेमलसँग सम्बन्धित रहेर यो कुराकानीमा हामीसँग हुनुहुन्छ किसान लोकनाथ डुम्रे. तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. सरकारले रासायनिक मललाई चाहिँ प्राथमिकतामा राख्दै गर्दा किसान युवा उद्यमी किसानले चाहिँ के भन्न खोज्नु भएको छ, के गर्न खोज्नु भएको छ भन्ने पाटोमा चाहिँ हामीले चर्चा गरिरहेका छौं. तपाईँले अलिकति धेरै चर्चा चाहिँ कम्पोस्ट मलको चाहिँ गर्नुभयो. हाम्रो किसानको आफ्नो एउटा अभ्यास चाहिँ छँदैछ, फोहोरलाई पनि जुन घरमा उत्पादन हुने र अरू क्षेत्र व्यवसायको क्रममा चाहिँ उत्पादन हुने फोहोरलाई पनि मल बनाउन सकिन्छ भनेर पनि तपाईँले अलिकति चर्चा जोड्नुभयो. तपाईँहरू जस्तै युवा उद्यमीले लगानी गर्ने हो भने अबका यी क्षेत्र कति सम्भावनाका चाहिँ क्षेत्रहरू हुन् र कुन आधारमा टेकेर अब चाहिँ यसतर्फ चाहिँ लगानी गर्ने त
2: यो अहिले हामी जस्ता युवाहरूले लगानी गर्नको लागि उनीहरूलाई प्रोटेक्सन सरकारले तिमीहरूले लगानी गर, तिमीहरूलाई के सुविधा चाहिन्छ भन्ने एउटा चाहिँ हुनु पर्यो. त्यो भइदियो भने के छ भने कम्पोस्ट त हाम्रो देशहरूमा भन्यो नि अहिले लगभग 100 कम्पनी अहिले खोले पनि 100 जनाले चाहिँ 5 जनाले रोजगार पायो भने 500 जनाहरूले तत्काल रोजगारहरू दिन
3: सकिन्छ.
2: एउटा रोजगारको बाटो भयो. अर्को चाहिँ यसले माटो सुधार्ने हुँदा माटोको सुधारको पाटोहरू भयो. अर्को विदेशबाट आउने जुन युरिया डिएपी छ त्यसलाई चाहिँ जुन विदेशी मुद्रा बाहिर गएको छ त्यसलाई नेपालमै युज गर्ने भयो. अर्को स्वास्थ्य सम्बन्धी पाटो पनि के छ भने अर्ग्यानिक चिजहरूमा जब मान्छे बानी पर्छ त्यसको स्वादहरू लिन थाल्छ र मान्छेले उत्पादन पनि त्यतातिर लाग्छ. र सबै युवाहरूले अबको भनेको हामीले अरू जे गरे पनि पहिला खानु त पर्यो. खाना कहाँबाट आउँछ भन्दा जमिनबाट आउँछ. त्यो केले दिन्छ भन्दा मलले दिन्छ. त्यो मल भनेकै हाम्रो छैन भने हामी अरू देशमा अरूसित लिएर हुँदैन. त्यस हुँदा यसमा रोजगारको अवसर पनि छ, बजारको पनि यसमा खुला रूपमा बजार पनि राम्रो छ, सम्भाव्यता छ. हाम्रो देशमा भएको जंगललाई सदुपयोग गर्नु पर्यो. जंगल, पानी, बिजुली र श्रम र फोहोर यी सबै चिजहरूलाई प्राकृतिक चिजबाट पाएकालाई प्राकृतिक चिजबाट लिने र हाम्रो श्रमहरूलाई पनि प्रयोगहरू गरेर यदि हामीले कम्पोस्ट मल उत्पादन गरियो भने यहाँ रोजगारको पनि सिर्जना हुन्छ र खेतीयोग्य जमिनहरू पनि बढ्छ र हामीले कृषिबाट उत्पादन गरेका चिजहरू अब बाहिरबाट ल्याउने होइन कि हामीले यहाँबाट बाहिर पठाउने किसिमको कार्यक्रमहरू यदि सरकारले चाहन्छ भने 5 वर्षभित्र नेपालले आफ्नो उत्पादन क्षेत्रलाई बढाएर विदेशमा निर्यात गर्न सक्ने किसिमको क्षमता छ. युवकहरू पनि त्यतिकै काम खोजिरहेका छन्. यो वातावरण चाहिँ सरकारले ल्याउनुपर्छ, युवाहरूले थाल्नुपर्छ र थालेपछि चाहिँ सम्भावना अति राम्रो छ, गरि सकिन्छ.
3: किसान लोकनाथ डुम्रे कुराकानीमा हुनुहुन्छ. तपाईँहरूले तपाईँ आफै पनि कोरियाबाट फर्केर चाहिँ काम थालेको भनेर भन्नुभयो. अब कतिपय युवाहरू बाहिरै हुनुहुन्छ, रोजगारीको सिलसिलामा हुनुहुन्छ, उहाँहरू आखिर फर्किने नै हो. फर्केपछि काम गर्ने गरे उहाँहरूलाई समेट्न चाहिँ अहिले त नजिकमा चाहिँ पालिका सरकारहरू छन्, उहाँहरूले केही अभ्यास थालनी गर्नु पर्ला. तपाईँको आफ्नै सल्लाह सुझाव त्यस्तो केही छ?
2: अहिले चाहिँ नयाँ सरकार बनिसकेपछि मैले विभिन्न ठाउँहरूमा तपाईँहरूको विज्ञता के छ, तपाईँहरूले के चिजहरूमा जान्नु भएको छ, तपाईँहरू कहाँ बसेर आएको, के गरेको भनेर अहिले कुराहरू चलेको रहेछ. चन्द्रगिरी नगरपालिकामा पनि मैले अस्ति भर्खर एउटा नगर कमिटीहरू गठनहरू भइसकेपछि त्यहाँका कृषकहरू अथवा सबै चिजहरूलाई विभिन्न क्षेत्रमा मान्छेहरूलाई बोलाएर सोध्नु भएको थियो र त्यो सोधे पालिकासँग जोडिएर मैले यो क्षेत्रमा चाहिँ यो गर्न जानेको छु र मलाई हजुरहरू चाहिँ यहाँबाट जानेको विज्ञले पनि सहयोग गर्नुहोस् अथवा मैले पनि यो पालिकालाई के गर्नुपर्छ भन्ने कुराहरू गरेको छु. सुरुवात भएको छ. विज्ञताको आधारमा हामीलाई अलिकति समस्या भनेको के भने नेपालमै सर्टिफिकेटहरू खोज्ने चलन हुँदो रहेछ. हामी विदेशबाट विज्ञता गरेको र यहाँको सर्टिफिकेट हामीसँग खासै चाहिँ
3: विज्ञता पनि अनुभवमा
2: भएन. त्यस हुँदा हामीले गर्न जिरोदेखि माथिसम्मको चाहिँ एउटा ठूलो कम्पनीहरूको अनुभव छ तर यहाँ चाहिँ कता कति तपाईँको केमा विज्ञता छ भन्छन् पढाइको आधारहरूमा अथवा डिग्री गरेको आधारमा नेपालमा कुनै पनि विज्ञताहरू पेश गर्न सकिएको छैन, तर पनि उहाँहरूले मेरो अनुभव
3: भनेको धेरै किसानको चाहिँ समस्या नै हो।
2: हजुर, मैले आज पनि कुराहरू राखेर आएँ। हामी जस्तो जाने यहाँ जति पनि कृषि विज्ञहरू हुनुहुन्छ, यदि उहाँहरूलाई मल गराउनुहोस् भन्ने हो भने उहाँहरूलाई समस्या छ, किनभने आफै त गर्नु आएको छैन। हामीलाई फेरि के छ, उहाँसँग विज्ञता छ, हामीसँग अनुभव छ, त्यसकारण चाहिँ हामीले जुनसुकै ठाउँमा पनि खटेर काम गर्न सक्छौँ र उहाँहरूले विज्ञता मात्रै लिखित रूपहरूमा दिन सक्नुहुन्छ। त्यसकारण चाहिँ हामी जस्ता प्रयोगत्मक किसिमले सफल भएका र जानेका युवाहरूलाई पनि सर्टिफिकेट मात्रै नहेरेर हाम्रो कार्यक्षमताको आधारमा सरकारले खोजियोस् र त्यो ठाउँहरू दियोस् जहाँ कि हामीले पर्छ भने, मैले भने नि यत्रो वर्ष म विदेशमा बसेँ, विदेशको चाहिँ मैले काम गरेँ भने यो नेपालमा यदि सरकारले चाहन्छ भने म निशुल्क रूपमा पनि मेरो अब रहेको समय सरकारलाई दिन चाहन्छु, अथवा नगरपालिकाहरू उसमा कसैले पनि मेरो ज्ञानसिपहरू सिक्न चाहनुहुन्छ भने म आफ्नो क्षेत्रबाट गर्नको लागि चाहिँ तयार छु। तर यहाँ कस्तो छ भने निशुल्क रूपमा पनि हामी गएर काम गर्न नपाइने अवस्था रहेछ।
3: अहिलेको
2: समय त्यस्तो छ र अब आउने सरकारले अवश्य पनि यसको मूल्याङ्कन गर्नेछ र हाम्रा सिपहरूलाई प्रत्येक गाउँहरूसम्म लगेर, प्रत्येक नगरपालिकासम्म, महानगरपालिकामा लगेर यसलाई, यो हाम्रो ऊर्जा हो नि, जो यत्रो वर्ष 50-56 वर्ष भइसक्यो, यो ऊर्जा आजसम्म सिकेको सिपहरूलाई हामीले प्रयोग गर्न पनि नपाउनु त यो दुर्भाग्य हो कि। त्यसकारण मैले यत्रो सिकेको सिपहरूलाई निशुल्क रूपहरूमा अथवा शुल्क लिएर अथवा के गरेर हुन्छ, सरकारले यदि खटाउँछ भने आफूले जानेका चिजहरू हामी दिनको लागि आतुर छौँ, किनभने समय भनेको बदलिँदो छ, यही सिपहरू पनि हामीले अब पछि गएर दिन सकिँदैन। त्यसो हुँदा समय सधैँ विदेशबाट फर्केका अन्य विज्ञ टोलीहरू जतिहरू हुन्छ उहाँहरूलाई सम्मानका साथ सरकारले ढाकेर तपाईँहरूको ज्ञान सिपहरू के छ त्यसमा लगानी गर्नुहोस्, अथवा नेपालमै पनि अनुभवको आधारमा कसैले केही गरिरहेछ भने उहाँहरूलाई प्राथमिकता दिएर सरकारले यो सम्बन्धी योजना ल्यायो भने अवश्य पनि परिवर्तन छिटै हुन्छ,
3: त्यो पनि कृषि क्षेत्रमा।
2: हजुर,
3: परिवर्तन सम्भव छ, हाम्रै आफ्नै उत्पादनलाई हाम्रै आफ्नै मल प्रयोग गरेर पनि अगाडि बढाउन सकिन्छ। हामी कार्यक्रमको अन्तिममा छौँ, किसान र उपभोक्तालाई पनि केही भन्नु छ कि तपाईँको?
2: म किसान र उपभोक्ताहरूलाई पनि के भन्छु भने, मैले एउटा थोरै कुरा छुटेको के छ भने, मैले अहिले यो कृषि बाहेक अहिले घरबाट निक्लने जो जति पनि फोहोर मैलाहरू छन्, किचन वेस्ट भन्छ, तिनीहरूलाई पनि कम्पोस्ट मल कसरी गराउने, हामीले बेच्ने मात्रै नभएर कृषकहरू अथवा घरमा भएका, अहिले त कृषकहरू भन्दा पनि सहरमा बस्ने मान्छेहरूमा खेती किसान गर्ने जग्गाहरू छैन, तर उहाँहरूले छतमा गमलाहरू राख्नुभएको छ भने आफूसँग भएका फोहोर मैलाहरूलाई आफ्नै छतमा कम्पोस्ट बिन भन्ने एउटा चाहिँ भाँडोहरू पाइन्छ, यदि त्यो पनि किन्न सक्नुहुन्न भने प्लास्टिकका चाहिँ ग्रो ब्यागहरू पाइन्छ, तिनीहरूमा राखेर पनि हामीले कम्पोस्ट बनाउन सकिन्छ। र त्यो कम्पोस्ट बिनहरूको सम्बन्धी तालिमहरू पनि मैले दिने गरेको छु, युट्युबहरूबाट पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। सबैभन्दा पहिला आफूले नै घरमा भएको जुन सर्ने गल्ने चिज छ त्यसलाई कम्पोस्टिङ गर्नुहोस्, त्यसपछि यदि हामीले अरू कृषि कर्महरू गरिएको छ भने पनि अब हामीले युरिया डिएपीमा मात्रै भर पर्ने छैन।
0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडी गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिप्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 0825627707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
10: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
10: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
10: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
12: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
15: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
16: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
15: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
16: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
17: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिक्री चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
18: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदाङ सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-43-572
19: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
20: अब सुन्नुहोस् पूरा समाचार।
21: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
20: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
21: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
20: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
21: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
20: मध्यपान र धूम्रपान सेवन नगरौ,
21: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: मध्यपश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। नयाँ बिहानी टोल विकास संस्था घोराही 15 तल्लो रतनपुरको दोस्रो स्थापना दिवस तथा प्रथम साधारण सभा बिहिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खुशल रामपुनको अध्यक्षता एवं घोराही 15का सदस्य माधव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। 83 सदस्य आबद्ध टोलमा विकास संस्थाको स्थापनाको छोटो समयमा धेरै प्रगति गरेको प्रमुख अतिथि श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार टोल विकास संस्थाको हिसाब किताब पारदर्शी छ, आय व्ययको सम्पूर्ण विवरण राखिएको छ, सरसफाई अभियानदेखि हरेक काममा टोल सक्रिय देखिन्छ, टोलको विकास निर्माण तथा जुनसुकै काममा आफ्नो पूर्ण सहयोग हुने उहाँले बताउनुभयो। सो अवसरमा संस्थाका सल्लाहकार चेत बहादुर राहू, सुन्दरनगर टोल विकास संस्थाका अध्यक्ष खुशल देवकोटा, समृद्धि टोलका अध्यक्ष वर्षमान पुन, समाज कल्याण टोलका प्रतिनिधि घनश्याम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव इन्द्रबहादुर रोका मगरले गर्नुभएको थियो। विश्व वातावरण दिवस 2083 अवसरमा पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। दाङ महिला जेसिस, नेपाल पत्रकार महासंघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो। दाङ महिला जेसिसका अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले यस्ता दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी मानवीय जीवनमा महत्वपूर्ण भूमिका रहेको वातावरण सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार ढंगबाट लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आरके चितल, डाक्टर लोकराज पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। राप्ती गाउँपालिकाले स्थानीय उत्पादनको प्रवर्धन, नवप्रवर्तन, प्रविधिको प्रदर्शन तथा उद्यमशीलता र रोजगारीका अवसरबारे जानकारी गराउने उद्देश्यले कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी 2083 आयोजना गर्ने भएको छ। गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै प्रदर्शनीमा सहभागी भई अवलोकन तथा लाभ लिन गाउँपालिकाभित्रका कृषक, कृषि तथा पशुपालन समूह, सहकारी उद्यमी, युवा, विद्यार्थी, पत्रकार तथा आम नागरिकले आग्रह गरेको छ। गाउँपालिकाका अनुसार प्रदर्शनी जेठ 29 गते शुक्रबारदेखि बिहानदेखि साँझ 5 बजेसम्म राप्ती गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन हुने भएको छ। प्रदर्शनीमा कृषि उत्पादन, कृषि औजार तथा प्रविधिको प्रदर्शन, उत्कृष्ट तथा उन्नत जातका पशुपन्छी एवं आहार प्रदर्शनी, स्थानीय हस्तकला तथा लघु उद्योगका उत्पादनहरूको प्रदर्शन तथा बिक्री, डिजिटल कृषि सेवा सम्बन्धी जानकारी, रोजगार परामर्श, सिप विकास तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गरिनेछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी देवीराम पाठकद्वारा जारी सूचनामा प्रदर्शनीले स्थानीय उत्पादनको बजारीकरण, प्रविधि हस्तान्तरण तथा स्वरोजगारका अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। र राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका प्रतिनिधि सुदीप शर्माले गुणस्तरीय सेवा प्रवाह, सुशासन, संस्थागत क्षमता विकास तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्थानीय तहको कार्य सम्पादनलाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा गुणस्तर व्यवस्थापन प्रणाली अवलम्बन गर्दा स्थानीय सरकारको सेवा प्रवाह थप पारदर्शी, उत्तरदायी तथा नागरिक मैत्री बन्ने विषयमा छलफल गरिएको थियो। साथै पालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न आवश्यक प्रक्रिया, मापदण्ड र तयारीका विषयमा जानकारी गराएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नागरिकलाई प्रभावकारी, छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित आवश्यक सुधारका कार्यहरू अघि बढाइने उल्लेख गर्नुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी देवीराम पाठकले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणले संस्थागत क्षमता अभिवृद्धि, कार्य सम्पादनको प्रभावकारिता तथा सेवा प्रवाहको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला
पति चौधरी विभिन्न वडाका अध्यक्षहरू कार्यपालिका सदस्य शाखा प्रमुख लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
10: सम्पर्क मोबाइल 98478-27-967
11: र 98578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहीदाङमा।
17: उपचार हुने रोगहरू
16: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
11: कोराई 15 बीटी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 94।
18: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
19: बीमा गराउन जाँदैछु।
18: बीमा किन गर्नु पर्यो सर? बीमा
19: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
18: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
19: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
18: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
20: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
18: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
19: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
18: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
21: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
22: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: र वेट्रेस,
27: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू
27: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
27: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
27: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
0: सम्पर्क मोबाइल 9841170909
27: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67487

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुलियो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ
3: नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
1: वेट्रेस
3: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410-17-09
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागि दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज त्रिवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रबन्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभएको छ। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न सचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। स्वास्थ्य कार्यालय दाङ र बेसको पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमको पछिल्लो तथ्याङ्कले 20 वर्ष भन्दा कम उमेरमै गर्भवती हुने र कलिला सुत्केरी बन्ने किशोरीको संख्या बढ़दै गएको देखाएको छ। बाल विवाह न्यूनीकरण तथा सचेतीकरण गर्दै आएको बेस संस्था अन्तर्गत बाल बालिकाका लागि न्यायमा पहुँच कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नरबहादुर चौधरीका अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ 19 गतेसम्म दाङमा 20 वर्ष मुनिका 1069 जना किशोरी सुत्केरी भएका छन्। सोही अवधिमा 20 वर्ष नपुग्दै गर्भवती हुनेको संख्या 1845 पुगेको छ। तथ्याङ्क अनुसार कलिला उमेरमा सुत्केरीको संख्या सबैभन्दा बढ़ी घोराई उपमहानगरपालिकामा रहेको छ। घोराईमा 523 र तुलसीपुर उपमहानगरपालिकामा 253 जना छन्। यस्तै लमही नगरपालिकामा 44 जना रहेका छन्। राप्तीमा 96, बंगलाचुलीमा 59, गढवामा 36, राजपुरमा 29 जना, बबहीमा 11, दंगीशरणमा 10 र शान्तिनगर गाउँपालिकामा 8 जना किशोरी सुत्केरी भएका छन्। चालू आर्थिक वर्षको तथ्याङ्कले गत वर्षको तुलनामा किशोरी सुत्केरीको संख्या बढ़ने देखाएको छ। गत आर्थिक वर्ष 2081-82 दाङमा 20 वर्ष मुनिका 1357 र आर्थिक वर्ष 2080-81 1318 सुत्केरी भएका छन्। यस्तै 20 वर्ष मुनिको गर्भवती हुने संख्या बढ़िरहेको देखिन्छ। आर्थिक वर्ष 2080-81 2614 र आर्थिक वर्ष 2081-82 3321 जना गर्भवती भएका छन्। नेपाल सरकारले दिगो विकास लक्ष्य अनुसार अबको 4 वर्षमा अर्थात सन् 2030 बाल विवाह मुक्त नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ। तर 20 वर्ष मुनिका गर्भवती किशोरीको बाल विवाहको दर अझै पनि उल्लेख्य रूपमा रहेको तथ्याङ्कले जनाएको छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकबाट 10,46,00,000 रूपियाँ फिर्ता भएको छ। अध्ययन विदामा गएका प्राध्यापक काममा नफर्किएका विषयमा अध्ययन गर्न त्रिविवले गठन गरेको छानबिन समितिले विदा दुरूपयोग गरेको प्रतिवेदन तयार पारेको थियो। त्यसपछि अध्ययन विदा दुरूपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न त्रिविले सार्वजनिक सूचना निकालेर रकम फिर्ता गर्न निर्देशन दिएको थियो। सोही सूचनाका आधारमा प्राध्यापकले पैसा फिर्ता गरेका हुन्। मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। सेवामा नफर्केका थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँले जानकारी दिनुभयो। यसलाई उहाँले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारी अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार यस विद्यालयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको थियो। त्यसपछि गरिएको छानबिन र कानूनी प्रक्रियाको परिणाम स्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ। र नयाँ बिहानी टोल विकास संस्था घोराही 15 तल्लो रतनपुरको दोस्रो स्थापना दिवस तथा प्रथम साधारण सभा बिहिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खुशल
रामपुनको अध्यक्षता एवं घराही 15 का सदस्य माधव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। 83 सदस्य आबद्ध टोल विकास संस्थाको स्थापनाको छोटो समयमा धेरै प्रगति गरेको प्रमुख अतिथि श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार टोल विकास संस्थाको हिसाब किताब पारदर्शी छ, आय व्ययको सम्पूर्ण विवरण राखिएको छ, सरसफाई अभियानदेखि हरेक काममा टोल सक्रिय देखिन्छ, टोलको विकास निर्माण तथा जुनसुकी काममा आफ्नो पूर्ण सहयोग हुने उहाँले बताउनुभयो। सो अवसरमा संस्थाका सल्लाहकार तेज बहादुर राहु, सुन्दर नगर टोल विकास संस्थाका अध्यक्ष खुशल देवकोटा, समृद्धि टोलका अध्यक्ष वर्षमान पुन, समाज कल्याण टोलका प्रतिनिधि घनश्याम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संचालन सचिव इन्द्रबहादुर रोका मगरले गर्नुभएको थियो। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
2: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
7: सक्कु बुढी बुबा, दाई दादा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुनी,
8: सक्कु जे लौ खबर सुनी,
7: 300 सयया की संजीवनी टीचिंग अस्पताल, आप अपनो कनक सेवा में,
8: आप बिराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना,
7: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
8: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा,
7: ओपीडी सेवा, भर्ना सेवा,
8: सक्कु मेरिक ऑपरेशन सेवा,
7: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
8: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
7: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090-65225,
8: 082-591-101,
7: 591-102,
8: 082-591-103,
7: 591-104 ओ 591-105।
9: स्वदेश तथा विदेश का 5-स्टार होटल, रेस्टुरेंट र रिसोर्ट हरू मा 100% रोजगारी को सुवर्ण अवसर।
10: सीत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो।
9: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेटर र वेट्रेस,
10: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू
10: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
11: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
10: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
10: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
11: सम्पर्क मोबाइल 9841170909
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: विशेष गरी नेपाली कला क्षेत्रमा निरन्तर संघर्ष गर्दै नेपाली गीत संगीत मार्फत चाहिँ योगदान पुर्याउँदै आउनु भएको छ र देशका विभिन्न मेला महोत्सवदेखि लिएर होइन विशेष गरी अझ भन्नुपर्दा तामाङ कला संस्कृति र संगीतलाई विश्वमा चिनाउनको लागि सफल लोकप्रिय गायिका हुनुहुन्छ आज मसँग सुमिनालो तामाङ. उहाँसँग नै आज म कुराकानी गर्छु र अब ढिला नगरिकन म प्रस्तुतिमा सुमिनालाई स्वागत गर्न चाहन्छु. अनि आराम हुनुहुन्छ?
1: एकदम ठिक छु. नमस्ते सबैजनालाई.
0: के छ नयाँ खबर चाहिँ आज भोलिको?
1: आज भोलि नयाँ खबर त त्यस्तो विशेष त छैन, अब सधैँ चलिरहने त्यस्तै
0: है चलिरहेछ. गीत संगीतको क्षेत्र अगाडि बढ़िरहेछ. नेपाली गीत संगीतको क्षेत्र यो आकाश फराकिलो छ र यहाँ यात्रा गर्न दैनिक जसो कलाकारहरू आइरहनु भएको छ र तपाईँहरूले त एक किसिमको एउटा समय पनि पार गरिरहनु भएको छ र यही क्षेत्रलाई केही गर्नुपर्छ है भनेर लागिरहनु भएको छ र पछिल्लो समय तपाईँले प्रस्तुत गर्नुभयो अथवा तपाईँले गाउनुभएका गीत संगीतहरू नेपाली गीत संगीतको क्षेत्रमा चर्चा परिचर्चा बटुल्दै अगाडि बढ़ेका छन्. आम श्रोता दर्शकको माया पनि त्यत्तिकै पाउनु भएको छ. यो क्षेत्रमा यात्रा गर्दै गर्दाको यो शुरूआती पलहरू अलिकति सुनाउन.
1: सुरुवाती त मेरो अब म जन्मेको चाहिँ सिन्धुलीमा होइन, सिन्धुली अलिकति विकट ठाउँ थियो. अब त्यहाँबाट काठमाडौँ आउनलाई चाहिँ अलिकति गाह्रै पर्यो. त्यतिखेर मैले चाहिँ अब रेडियोबाट सुनेर रेडियोबाट थाहा पाएर रेडियोकै बाट भनौँ न चाहिँ म यो फिल्डमा आएको भनौँ न. रेडियो सुनेर त्यही मार्फत चाहिँ एकजना सरको नम्बर लिएर अनि यता
0: कस्तो मिठो सम्झ्यो आज रेडियोमै छौँ हामी.

0: आफूलाई भाग्यमानी नै सम्झिन्छु, किनभने अब दर्शक श्रोताको माया पनि हो. मेन चाहिँ आफूले अब सुरुमा होइन मेहनत पनि गर्नु पर्यो, त्यही भएर हुन्छ नि भाग्यमा नै खान्छु म चाहिँ.
1: है यो संगीत प्रति हुन्छ नि, अब यो संगीत मन नपराउनु त को होला र होइन, सुख दुःख हरेक पलहरूमा चाहिँ संगीत चाहिन्छ र यो संगीतलाई सबैले मन पराउनुहुन्छ. अब यहाँले भने जस्तै जुन सिन्धुलीदेखि काठमाडौँसम्मको यात्रा गीत संगीतकै लागि नै थियो, यो कहिलेदेखि थियो खास चाहिँ?
0: यो चाहिँ म त्यतिखेर 8-9 पढ्ने बेलामा चाहिँ अलिकति इन्ट्रेस्ट जागेको चाहिँ, अनि त्यसपछि म प्लस टू सकिएर 2067 सालमा चाहिँ काठमाडौँ आएको. त्यहीदेखि नै चाहिँ नेपाल संगीत विद्यालय यता पिङ्ला स्थानमा
1: त्यहाँबाट संगीतको
0: हजुर हजुर मैले अब यहाँबाट सम्झिनै पर्छ. उहाँ चाहिँ स्वर्गीय हुनु भइसक्नु भएको छ, हाम्रो सर चाहिँ शुभबहादुर सुनाम सर, उहाँको थ्रुबाट चाहिँ म हजुर म्युजिक नेपालको
1: हो. म्युजिक नेपालको पिङ्ला स्थानमा थियो.
0: हजुर हजुर
1: शुभबहादुर सुनामदाईको नाम लिने बित्तिकै म पनि धेरै पटक कहिले चाहिँ त्यहाँको रिपोर्टिङको क्रममा कहिले के को क्रममा त्यहाँ पुगेको थिएँ कि, त्यही भएर मलाई झट्टै याद आइ नै हाल्यो होइन. त्यहीबाट तपाईँले सिकेर यो यात्रालाई चाहिँ अगाडि बढाउनु भयो. अब यो संगीत प्रतिको रुचिसँगै यहाँसम्म आउनको लागि त्यस्ता धेरै पात्रहरूको हात त छँदै नै छ होइन, जसले यहाँलाई एउटा राम्रो खालको शिक्षा दिनुभयो यो क्षेत्रमा भनौ न अगाडि बढ्नको लागि, र उहाँहरूकै साथ सपोर्ट र माया हौसलाको कारण आज सुमिनालो एउटा नेपाली गीत संगीतको क्षेत्रमा अझ भन्नुपर्दा सेलोको क्षेत्रमा त अहिले पछिल्लो समय त्यति धेरै गायिकाहरू हामीले भेट्न त भेटेका छौं, तर सुमिनाहरूले जुन खालको एउटा गीत संगीत प्रति माया गरेर साँच्चीकै भित्रै मनदेखि गाउने चाहिँ कमै हुनुहुन्छ होइन, त्यसभित्र हामीले सुमिनालोलाई पाएका छौं कि होइन, किनभने यहाँले गाउनुभएका गीत संगीतहरू छ, कति भिडियो भएका गीतहरूले त्यत्तिकै युट्युबमा भ्युज प्राप्त गरिरहेका छन्, कति अडियो गीतहरूले त्यत्तिकै भ्युज प्राप्त गरेका छन्, त्यो देख्दाखेरि त एउटा सफल गायिका त यहाँ बनिसक्नु भएको छ नि त.
0: अब व्यावसायिक रूपमा ठिकै भन्नु पर्यो, सफलै मान्नु पर्छ. अब अहिले पछिल्लो समयमा चाहिँ
1: जस्तै सुमिनाले 8-9 कक्षा पढ्दादेखि नै भन्नुभयो होइन, सिन्धुलीमै पढ्नुभयो
0: होइन,
1: सिन्धुली कुन ठाउँमा कुन स्कूलमा पढ्नुभयो?
0: अहिले चाहिँ ग्याङले गाउँपालिका वडा नम्बर 4 पर्छ मेरो घर चाहिँ. त्यतिखेर चाहिँ नेत्रकाली गाविस थियो, अनि स्कूल चाहिँ तल माध्यमिक विद्यालय चाहिँ शान्तेश्वरी रामपुरमा पर्छ, तर त्यसलाई चाहिँ माथि नेत्रकाली नै भनेर नामै श्री नेत्रकाली आवडा र रामपुर भनेर छ. घरबाट चाहिँ आधी घण्टा पौने घण्टा लाग्छ हिँडेर
1: पाउने घण्टामा स्कूल पुगिन्थ्यो. अब यी सबैको बावजुद पनि त्यो बेलामा हुन्छ नि त 8-9 कक्षा पढ्दै गरेको एउटा स्कूलको जीवन भनौ न बाल्य अवस्था नै भनौ, भर्खरै अब एसएलसी दिने एसई दिने भर्खर शुरू भएको बेला थियो, त्यो बेलादेखि तपाईँमा चाह बढ्यो पढ्ने एकातिर छ, किनभने क्लास पनि ठूलो थियो नि त होइन, 8-9 भनेपछि त अब राम्रै पढ्नु पर्थ्यो, त्यहाँमाथि गीत संगीत प्रति यसलाई कसरी मिलाउनु हुन्थ्यो त्यो बेला केही याद छ?
0: त्यति बेला त हुन त त्यो गाउने भनेको त्यही रेडियोमा गीत सुनेर माध्यम चाहिँ रेडियो नै थियो मेरो गीत सुन्ने चाहिँ, अनि त्यसपछि रेडियोमा जति गीत आउँछ त्यो गीत चाहिँ सुनेर आफूले कण्ठ पार्ने
1: प्रोग्रामहरूमा नै गाउनुहुन्थ्यो होला?
0: प्रोग्रामहरूमा गाउँथे, नाच्थे, डान्स पनि गर्थ्यो त्यतिखेर, अनि त्यसपछि अब बढी जसो चाहिँ हामी साथीहरू म नाइन क्लासमा थियो भने 10 क्लासको सँग म 1 क्लास 9 क्लाससँग चाहिँ हामी अन्ताक्षरीहरू खेल्ने त्यस्तोहरू.
1: तपाईँको प्रेरणाको स्रोत रेडियो भन्दा नि फरक परेन नि?
0: एकदमै रेडियो नै भन्नुपर्छ.
1: रेडियोकै कार्यक्रम सुनेर रेडियोमै बज्ने गीतहरू कण्ठस्थ पारेर आफूलाई मन लागेको बेलामा अथवा कुनै कार्यक्रम पर्दाखेरि चाहिँ तपाईँ त्यसरी गीत गाउनुहुन्थ्यो, र तपाईँको चाहिँ प्रेरणाको स्रोत ठ्याक्कै भन्नुपर्दा चाहिँ शुरूआती दिनमा रेडियो नै भन्यो होइन. अब तपाईँले गीत गाउन थालिसकेपछि तपाईँले सेलो गीतै गाउनुभयो अथवा अन्य गीतहरू गाउनुभयो?
0: मैले सुरुवातमा चाहिँ अब यो नेपाल संगीत विद्यालयमा सिक्न थालिसकेपछि त्यहाँ त अब
1: सबै खालका
0: हजुर त्यतिखेर त अझ सेलो त मैले पहिला गाउँमा हुँदा चाहिँ सुनेको क्यासेटमा सुन्थ्यो, अनि यहाँ आएपछि चाहिँ अब प्र्याक्टिसहरू चाहिँ मेनली हामी पुरानो गीतहरू नै गर्नुपर्ने भएको कारणले अब शास्त्रीय संगीतमा चाहिँ आधुनिक गीतहरू नै सुन्ने गरिन्थ्यो, मैले पनि त्यसरी नै प्र्याक्टिस गरेँ.
1: पहिलो गीत तपाईँले गाउँदाखेरि कुन चाहिँ गीत गाउनु भएको थियो?

0: अब मैले पर्फर्मेन्सको हिसाबमा त्यहाँ आएर नेपाल संगीत विद्यालयमा त्यहाँ भर्ना भइसकेपछि कति 8-9 महिना पछि होला, सायद 9-10 महिना पछि चाहिँ एउटा गीत पर्फर्मेन्स गराएको थिएँ मैले। त्यो गर्दाखेरि चाहिँ नेपाली फिल्मी गीत थियो, डाली डाली फुलफुल्यो भन्ने सरस्वती पूजाको दिन थियो, त्यसमा प्रोग्राममा चाहिँ मैले पर्फर्म गराएको थिएँ।
1: रेकर्डेड गीतमा चाहिँ कुन गाउनुभयो पहिलो? फिल्मको गीत गाइहाल्नुभयो होइन, त्यो बेलामा चलेको गीत पनि थियो होइन, अनि रेकर्डको हिसाबमा चाहिँ पहिलो गीत रेकर्ड कुन?
0: रेकर्डको हिसाबमा चाहिँ पहिलो गीत थारू भाषाको थियो।
1: ओहो है,
0: हजुर, थारू भाषाको चौधरी भाषाको गीत थियो। म त्यहाँ सिक्दा सिक्दै एकजना चाहिँ बुसलाल चौधरी भन्ने एकजना उहाँ त्यहाँ आउनु भएको थियो, अनि ल तपाईँको स्वर चाहिँ राम्रो लाग्यो, हामी गीत रेकर्डिङ गरौँ चौधरी, यो थारू भाषामा हाम्रो भाषाको गीत पनि तपाईँले गाउन सक्नुहुन्छ होला पक्कै पनि।
1: सात रङ्गको फुलबारी भने जस्तै, इन्द्रणी भने जस्तै होइन, जो सुमिनाले आज आफ्नो बेस सेलो गीतलाई बनाए पनि होइन त, आजको बेस त सेलो नै हो नि
0: होइन,
1: तर सबै खालका गीतहरू गाउन चाहिँ सुमिना पोख्त हुनुहुन्छ,
0: त्यो चाहिँ म कोसिस गर्छु
1: है हजुर। र त्यो अनुसार गीत पनि गाउनु भएको छ, यहाँले भन्नुभयो पहिलो रेकर्डेड गीत थारू भाषाको थियो, त्यसपछि अन्य अन्य अगाडि बढ्दै गए,
0: त्यसपछि
1: यो क्षेत्रमा अलिकति चिन्जानको हिसाबले पनि साथीहरू बढ्दै गए होइन, अनि आफ्नो संस्कृतिलाई पनि महत्व दिनुपर्छ, आफ्नो संस्कृतिको लागि पनि अगाडि बढाउनु पर्छ होइन, त्यो हिसाबले पनि सेलो गीतहरू चाहिँ बढी गाउन थाल्नुभयो। गाउनको मजा चाहिँ कस्तो गीतहरूमा छ बढी?
0: मजा चाहिँ अब आफ्नो एउटा माटो आफू हुन्छ नि, तामाङ भएको कारणले पनि होला, मदर टङ अब
1: आउँछ नि,
0: त्यही पनि हुन्छ, त्यही कारणले पनि होला अहिले सेलोमै अब मजा आउँछ आउन चाहिँ। तर पनि अब सबै गीतहरू अब
1: गायिका भइसकेपछि सबै खालका गीतहरू गाइन्छ, त्यो प्राथमिकताभित्र पनि पर्छ, त्यसभित्र पनि मुख्य प्राथमिकता भनेको चाहिँ सेलो नै पर्छ। अब यो सेलो भनौ न रोज्नु अहिले पछिल्लो समय, यसको मुख्य कारण चाहिँ आफ्नो मातृभाषा भएको कारणले हो कि, अथवा यो समुदायमा अलि अन्य गीत सङ्गीतको भन्दा यसमा अलिक कम भएर चाहिँ म यसलाई अगाडि बढाउँछु भन्ने हो कि, अथवा आफूभन्दा अग्रज दाई दिदीहरूको एउटा चाहिँ सरसङ्गतले पनि हुन्छ नि त, त्यसले हो कि?
0: संगत चाहिँ मेरो पहिला सुरुमा त 6-7 वर्ष मैले नेपाली गीत सङ्गीतमै स्ट्रगल गरेको थिएँ, अनि त्यसपछि चाहिँ एउटा प्रोग्राममा उतै सिन्धुलीमा आदरणीय दाई फुलकुमार बमजन दाईसँग चाहिँ भेट भयो, अनि उहाँले चाहिँ अब त्यतिखेर हुन त मसँग कोहीसँग पनि लिङ्क थिएन यता सेलोतिर चाहिँ, अनि उहाँले गर्दा चाहिँ म यता पनि आफ्नो समुदायमा आफ्नो होइन सेलो गीत सङ्गीतलाई पनि अगाडि बढाउनु पर्छ है आँगा भनेर उहाँले चाहिँ मलाई हौसला दिनुभयो, र उहाँले सुरुमै एउटा गीत पनि गाउन दिनुभयो, त्यसपछि चाहिँ हामी यता लिङ्क पनि भयो, त्यसपछि अगाडि बढ्यो।
1: उहाँले गाउन दिनुभएको गीत चाहिँ कुन थियो?
0: त्यो चाहिँ चुमाया भन्ने थियो तामाङ भाषामै, चुमाया अमरताकै भन्ने।
1: गुनगुनाउनुहोस् न आज।

0: भने लभ सङ थियो
1: यो नै गाउनु भएको थियो।
0: हजुर हजुर।
1: आधुनिक श्रोता आज हामीसँग सुमिनालो हुनुहुन्छ। विशेष गरी काठमाडौँ आसपासका जिल्लाहरूमा तामाङ समुदायको बस्ती बाक्लो छ र विशेष गरी यतिखेर हामीलाई काठका विभिन्न ठाउँहरूमा बसेर पनि तपाईँले सुन्दै गर्दा तामाङ बस्तीका दाजुभाइ दिदीबहिनीहरूले एक किसिमको धन्यवाद पनि दिइरहनु भएको होला, किनभने आज हाम्रै समुदायको प्रतिनिधित्व गर्ने धेरै गीतहरू गाइसक्नुभएकी सुमिनालोलाई बोलाएर यसरी रेडियोमा अन्तरंग कुराकानी गर्दै गर्दाखेरि चाहिँ सुमिनालोका गीतहरूलाई मन पराउने साथीहरूले चाहिँ एक किसिमको मैले भने नि धन्यवाद पनि दिइरहनु भएको होला जस्तो लाग्छ। र हामी सबै खालका साथीहरूलाई इन्द्रणीको बसाईमा बोलाएर उहाँहरूसँगको कुराकानीलाई अगाडि पनि बढ़ाइरहेका छौं। अब यहाँले पछिल्लो समय धेरै सेलो गीतहरू गाइरहनु भएको कारणले मैले अलिकति बढ़ी सेलोलाई जोड़िरहेको छु यो बेलामा चाहिँ, र अहिले गीतहरू त यहाँका दिन प्रतिदिन आइ नै रहेका छन्, धेरै गीतहरू आइरहेछन् होइन। अहिले हालसालै बजारमा चाहिँ तपाईँका कुन कुन गीतहरू छन्?
0: थुप्रै गीतहरू आइरहेछ, दिनमा अब दुईटादेखि
1: तिनवटा
0: रिलिज चाहिँ हुन्छ, त्यही भएको कारणले अब
1: आज भोलि आएका चाहिँ कुन छन्?
0: आज भोलि आएको त्यो अब दर्शक श्रोतालाई चाहिँ के भन्न चाहन्छु भने अब सुमिनालो न्यू सङ गरेर सर्च गरेर सुन्न सक्नुहुनेछ है। मैले अब सबै चाहिँ भन्न पनि अलिकति नै हुन्छ, अचेल आइरहेको छ गीतहरू चाहिँ, त्यही भएर
1: अब हामीले सुनाउन लागेको गीत चाहिँ कुन छ?
0: अहिले चाहिँ ठ्याक्कै अस्ति दुई चार महिना अगाडि रिलिज भएको छ, त्यो चाहिँ हामीले आशा गरेको गीत हो तर अलिकति भ्युज चाहिँ गएको छैन।
1: आशा गरे अनुरूप चाहिँ डिजिटल प्लेटफर्ममा त्यो आशा गरे अनुरूपको चाहिँ भ्युज आएको छैन।
0: हजुर, त्यो युट्युबमा चाहिँ त्यति भ्युज गएको छैन, त्यसैले यसो सुन्नु भएको छैन भने उहाँहरूलाई सुनाउन
1: चाहन्छौ।
0: त्यो यो चाहिँ सिरुपाती जुङ्गा भन्ने गीत रहेको छ, हाम्रो खेम मोक्तान युट्युब च्यानलमा रहेको छ र उहाँसँगै डुएट गाएको गीत हो यो गीत चाहिँ। म दर्शक श्रोता फुरफुर नहुनु है च्याङबा देखासे त्यसै जै भन्दा

0: राम्रो
1: हामीलाई
0: पनि तामाङ सेलो मनपर्छ सायद हामी पनि विशेष गरी मेरो जिल्ला चाहिँ काभ्रे प्लान्सोक होइन जहाँ चाहिँ तामाङ समुदायको असाध्यै बाक्लो बस्ती अझ भन्नुपर्दा हाम्रो त घर परिवार आमा बुवाहरूले पनि तामाङ भाषा बोल्नुहुन्थ्यो कि त्यो खालको अवस्था होइन त्योहरूले पनि हामीलाई चाहिँ एकदम तामाङको गीतहरू सेलो गीतहरू सुन्ने बित्तिकै त्यो छुट्टै खालको मजा आउने होइन एकदम नाच्न नजाने पनि कम्बर हल्लाउन मन लागिहाल्ने कि त्यो एउटा हाम्रो भनौँ एक अर्कामा हामी परिपूरक भएर पनि होला सायद होइन गाउँठाउँमा हामी माथि गोले राईको घर अनि बीचमा हाम्रो तल फेरि यस्तो यस्तो थियो कि हाम्रो माहौल चाहिँ त्यो खालको हिसाबले पनि हुन्छ। यतिखेर टेक्निकल सपोर्टमा भिडियो काठमाडौँको स्टुडियोबाट इसा हुनुहुन्छ। भिडियोमा हामीलाई ओम सराले साथ दिइरहनु भएको छ। हामी यतिखेर सुमिनाले गाउनु भएको गीतलाई प्रस्तुत गर्छौं, त्यसपछि आउँछौ कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई सुनिरहनु भएको छ। रेडियो काठमाडौँ 92.1 को पेज मार्फत हामी सँगै छौ अनि चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत पनि लाइभ छौ र आज हामीसँग चाहिँ सुमिनालो हुनुहुन्छ र सुमिनालोले गाउनुभएका गीतहरू तपाईँलाई सुनाउँदै अनि सुमिनालोको फेसबुक पेजबाट पनि लाइभ नै छौ यतिखेर अनि रेडियो मार्फत त देशैभरका रेडियोबाट इन्द्रणीलाई सुनिरहनु भएको छ। अब तपाईँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ जहाँ हुनुहुन्छ अनि घरदेश परदेश होइन जहाँ इन्टरनेटका पहुँचहरू छन् ती ठाउँबाट हामीलाई डिजिटल प्लेटफर्म मार्फत पनि सुन्दै अनि हेर्दै गर्दा साँच्चीकै आनन्दपनको आभास चाहिँ यहाँले गर्नुभएको छ, त्यो विश्वास चाहिँ मैले मेरा प्यारा प्यारा साथीहरूबाट लिएको छु। अब समिना भर्खरै हामीले यो गीत सुनायौं होइन, कस्तो राम्रो होइन, नाचो नाचो लाग्ने, प्राय सेलो भाकाहरू त्यस्तै हुन्छ है, एकदम नाच्न मन लाग्छ,
1: एकदम नाचो नाचो लाग्ने त्यस्तै हुन्छ।
0: यो गीत पनि त्यतिकै, यो चाहिँ कस्तो खालको गीत हो यो अहिले हामीले भर्खरै सुनाएको छ?
1: यो चाहिँ सेलो नै हो अनि यसमा चाहिँ संगीत आदरणीय आस्याङ चन्द्र कुमार दोङज्यूको रहेको छ र शब्द चाहिँ कुमार स्याङ बाजुज्यूको रहेको छ। यो सेलो नै हो
0: प्योर सेलो,
1: प्योर सेलो नै हजुर।
0: अब यो सेलो त्यसपछि जुहारी के के भन्छ नि त होइन, तामाङ समुदायभित्र तामाङ भाषामै गाउने गीतहरू पनि हुन्छ। अझै तपाईँले बढी मात्रा चाहिँ सेलो गाउनु भएको छ कि आफ्नो भाषाकै गीतहरू बढी गाउनु भएको छ यो पछिल्लो समय? सेलो नै बढी होला है,
1: जुहारीहरू पनि टनै गाइरहेको छु मैले गाउन चाहिँ। जुहारी भन्दा पनि हाम्रो फापरे सेलो भनिन्छ, फापरे त्यो पछि अनि अब डान्सिङ नम्बरहरू भयो अहिले, त्यो चाहिँ अलिकति आधुनिक किसिमको भनौँ न त्यो भयो।
0: लोकदोरी छैन नि त, परिमार्जित
1: हो, एकदमै परिमार्जन,
0: युवा पुस्ताले मन पराउने खालका कस्ता खालका मन पराउँछन् भन्ने कुरा चाहिँ हाम्रा सर्जक स्रष्टाहरूले त्यही अनुरूप बनाइदिनुहुन्छ होइन, त्यही अनुसार गाउन पनि सकिन्छ त्यो हिसाबले पनि। अब भर्खरै हामीले सेलो गीत सुनायौं र तामाङ सेलोको वर्तमान अवस्थालाई चाहिँ सुमिनाले कसरी हेर्नु भएको छ, कसरी मूल्याङ्कन गर्नु भएको छ, जुन सोचे अनुरूप त्यो विकास भएको छ कि छैन, अथवा गर्नुपर्ने कुराहरू अझ केही बाँकी छन् कि होइन, यो क्षेत्रमा आश्रित रहेका तामाङ कलाकार साथीहरूको अवस्था के छ, अलिकति जडौं न।
1: त्यो चाहिँ अब पहिला भन्दा त व्यावसायिक रूपमा चाहिँ एकदमै अगाडि बढेकै भन्नुपर्छ यसलाई हजुर, किनभने अहिले मेला महोत्सवमा पनि अब हामी तामाङ कलाकारहरूलाई चाहिँ स्थान दिने गर्नु भएको छ अहिले पछिल्लो समयमा। पहिला चाहिँ जुन यो थिएन त्यति, अब जानु मेला महोत्सवमा चाहिँ स्थान पाउने भनेको हाम्रो रोज जेजु अनि त्यसपछि विश्वजेजु मात्रै हुनुहुन्थ्यो हजुर, प्रेम दाई हुनुहुन्थ्यो, अनि त्यसपछि अहिले पछिल्लो हामीले पनि पाएका छौँ, अहिले चाहिँ फाटाफुट पाउने गरेका छ, त्यसमा चाहिँ एकदमै खुसी छु, किनभने त्यो भनेको त्यो प्रभाव चाहिँ
0: नजिक हुन पाइएको छ
1: हजुर हजुर, यो प्रभाव चाहिँ अब यो सेलो गीत संगीतकै प्रभाव होला भन्छु म चाहिँ,
0: राम्रै छ अहिलेको वर्तमान अवस्थामा। हरेक प्रस्तुतिहरूमा चाहिँ अब सबै कलाकारलाई त्यत्तिकै रूपमा सम्मान व्यवहार गर्दै बोलाउन थाल्नु भएको छ होइन, त्यसले गर्दा चाहिँ खुसी,
1: एकदमै खुसी,
0: किनभने आफूलाई मन पराउने श्रोताहरू डिजिटल प्लेटफर्ममा हेऱ्यो भने राम्रै छ, सबै कुरा राम्रै छ, तर मेला महोत्सव चाहिँ हामीले किन पाउन नसकेको होला भन्ने हुन्थ्यो नि, तर त्यसलाई चाहिँ विस्तार विस्तार तपाईँहरूले चिर्दै हुनुहुन्छ र तपाईँहरूले पनि अहिले मेला र महोत्सवहरू चाहिँ राम्रै पाइरहनु भएको छ होइन। अलिकति मेला र महोत्सवको कुरा गर्नुपर्दा, जस्तै अस्ति केही दिन अगाडि तेस्रो गोकर्णेश्वर महोत्सव सम्पन्न भयो होइन, सम्पन्नकै दिनमा सुमिनालाई मेरो भेट भएको थियो त्यहाँ तपाईँसँग होइन, असाध्यै मिठा मिठा गीतहरू गाउनु भएको थियो र त्यहाँ क्राउड देख्दाखेरि चाहिँ सायद अब यो काठमाडौँ बौद्ध जोरपाटीमा धेरै तामाङ समुदायका साथीहरू बस्ने भएर पनि होला होइन, त्यो समुदायले मन पराउनु त सधैँ नै छ र अन्य समुदायहरूले पनि त्यत्तिकै मन पराउनु भएको छ कि होइन, त्यहाँको त्यो क्राउड, त्यहाँको हुटुहुटी अनि सुमिनाले गीत गाउँदै गर्दा त्यहाँको दर्शक दीर्घलाई मैले निहालिरहेको थिएँ कि, यति उत्साहित हुनुहुन्थ्यो होइन, सुमिनाले अब म बिदा हुन्छु भन्दा पनि अझै गाउनु पर्यो भन्ने खालको हुन्छ नि, वान स्वरहरू दिइरहनु भएको थियो नि त होइन, त्यसले गर्दा पनि स्टेज प्रोग्राममा चाहिँ राम्रै यहाँले चाहिँ त्यो एउटा स्टेज पाउनुभयो भने जमाउन सक्नुहुँदो रहेछ भन्ने चाहिँ मलाई लाग्यो। हुन त यहाँले गाउनुभएका त्यस्तै गीतहरू छन् होइन, ती गीतहरूले नै गर्दा पनि स्टेजमा चाहिँ अहिले पछिल्लो समय यहाँलाई बोलाउन थाल्नु भएको छ होइन। अब यसरी मेला महोत्सवहरूमा जाँदाखेरि त्यहाँको त्यो कहिले काहीँ त कुरा हुन्छ होला नि त, त्यहाँका दर्शकहरूले चाहिँ अपार माया दिँदै गर्दा आयोजकहरूले चाहिँ तपाईँहरू पनि आउनुपर्छ भनेर चाहिँ अहिले बोलाउँदै गर्दाखेरि चाहिँ कस्तो छ त्यहाँ चाहिँ के भन्नुहुन्छ श्रोता दर्शकहरूलाई भेट्दाखेरि चाहिँ? स्टेजमा जब गाइन्छ त्यसपछि बाहिर निक्लिने बेलामा त्यो हुटुटी हुन्छ त्यो बेला चाहिँ कस्तो खालको प्रतिक्रिया हुन्छ?
1: प्रतिक्रिया त अब हामीले हुन त दर्शक श्रोतासँग त्यसरी भेटेरै अब बसेर कुराकानी गर्ने त्यस्तो माहौल त
0: जुरेको छैन होइन, अनुभव गर्न पाइन्छ।
1: अब राम्रो प्रतिक्रिया दिनुहुन्छ उहाँहरू, एकदम खुसी हुन्छ। अब उहाँहरूले होइन मन पराउने अब गीत सुनिरहने मान्छे नै अब प्रत्यक्ष भेट हुँदाखेरि चाहिँ एकदम खुसी लाग्यो तपाईँलाई भेटेर भन्ने कुराहरू चाहिँ हुन्छ होइन। हजुर,
0: अहिले जुन नयाँ पुस्ता छ नि, नयाँ पुस्ता कि जस्तै सुमिनाहरूको पुस्ता भयो, तपाईँहरूभन्दा माथि अर्कै पुस्ताहरू थियो होइन, जहाँ चन्द्रकुमार दोङहरू, फुलकुमार दाईहरूदेखि अन्य धेरै कलाकार साथीहरू हुनुहुन्थ्यो भने अहिले पछिल्लो समय यहाँहरूले एउटा लिड गरिरहनु भएको छ कि, अनि यो नयाँ पुस्ताले अहिलेको यो तामाङ भाषा अनि यो संस्कृतिलाई चाहिँ कतिको आत्मसात गरिरहेको जस्तो लाग्छ? तपाईँहरूले त गर्नुभएको छ, अब आउने पुस्ताले चाहिँ यसलाई कसरी अगाडि बढाउला? कहिलेकाहीँ चिन्ता लाग्छ नि होइन, आफूले गाइरहेको गीतहरू के हुने होला, न ओझेल पर्ने हो कि भने जस्तो हुन्छ नि त।
1: अब यसको विषयमा चाहिँ यो त अब अग्रजहरूले चाहिँ अझै अहिले अहिले जुन हुटुटी आएको छ, नयाँ आधुनिक हुन्छ नि परिमार्जन भएर गीतहरू, त्यो हुँदाखेरि चाहिँ चिन्ता गर्नुहुन्छ उहाँले पनि र हामीलाई पनि हुन्छ। भोलि गएर चाहिँ अब आगामी आउने पुस्ताहरूलाई चाहिँ अब त्यही हामीले पनि अब भनिरहनु पर्छ होइन, घचघच्याइरहनु पर्छ जस्तो लाग्छ। त्यो चाहिँ हामीले नै अब हाम्रो संस्कार संस्कृतिको बारेमा हुन्छ नि, गीत सङ्गीतमा पनि होइन, कला भाषाको संरक्षणको कुराहरू चाहिँ गीत सङ्गीत मार्फत त्यो चाहिँ हुनुपर्छ, बेस्ट चाहिँ हुनुपर्छ, छोड्नु हुँदैन।
0: अब तपाईँहरूको आफ्नै खालका संघ संस्थाहरू हुन्छन्, त्यसले चाहिँ नेतृत्व लिँदै होइन भोलिका दिनहरूमा चाहिँ कलाकार उत्पादनको लागि पनि जोड़ दिने, हाम्रो क्षेत्रका कलाकार कम भयो भने यसलाई कसरी चाहिँ नयाँ पुस्तालाई ल्याउने भन्न, त्यो खालको चिन्तन मनन कतिको गरेको पाउनुहुन्छ?
1: त्यो हुन्छ हुन्छ दाई, त्यो बेला बेलामा हुन्छ, अब कार्यक्रमहरूमा हुन्छ होइन, अब त्यहाँ त ठुल्ठुलो अब विज्ञहरूदेखि लिएर सबैजनाको चाहिँ अब भाषणहरू मात्र यो कुराहरू भइरह हुन्छ।
0: यो संरक्षणका कुराहरू आउँछ नि जहिले पनि, जस्तै अहिले अब हामी तामाङ भाषाकै कुरा गर्नुपर्दा अथवा तामाङ कला संस्कृतिकै कुरा गर्नुपर्दा, जुन खालको अहिले संरक्षण सम्वर्धनका लागि तपाईँहरू जुटिरहनु भएको छ होइन, जस्तै अब यो सरकारी तवरबाट चाहिँ यो संरक्षणको लागि कतिको ध्यान दिएको जस्तो लाग्छ?
1: सरकारी तवरबाट त त्यस्तो अब छैन जस्तो लाग्छ, गर्नु त गर्नु भएको छ। अहिले अब हाम्रो तामाङहरूको छात्र संगठन घेदुङ हुनुहुन्छ होइन, उहाँले अब थुप्रै कामहरू पहिला त गर्नु पनि भएको छ, अब कतिपय गर्न बाँकी नै छ। हजुर हजुर, हाम्रो चाहिँ अब तामाङ कलाकार संघ छ, अब संघबाट हामीले सक्दो गरिरहेकै छौ,
0: आफ्नो तर्फबाट भइरहेछ।
1: हजुर हजुर,
0: सरकारले भनेको
1: सरकारी तर्फबाट चाहिँ अब मेन त हुनुपर्ने हो खासमा, अब त्यो चाहिँ पाएको छैन
0: भनौँ। यसको लागि चाहिँ सुन्ने निकायहरू छन् भने तामाङ भाषा कला संस्कृतिको संरक्षणको लागि पनि केही योगदानहरू गरिदिएदेखि अझ भनौ नयाँ उत्पादनदेखि लिएर पुरानालाई संरक्षण गर्न पनि सहज हुन्थ्यो भन्ने चाहिँ कलाकारको कुरा रहन्छ। पक्कै पनि आधुनिक श्रोता, आज सुमिनालोसँगको कुराकानी यहाँले सुनिरहनु भएको छ र अहिले पछिल्लो समय दिन प्रतिदिन जुन तामाङ सेलोदेखि लिएर भाषा अथवा यो संस्कृति प्रबन्धनका लागि सबैजना लागिरहनु भएको छ र विभिन्न ठाउँहरूमा मेला महोत्सव दिन त्यो एक किसिमको सहज र राम्रो चाहिँ बनाइदिइरहेको हामीले पनि पाउँछौं र हरेक अहिले चाहिँ प्रस्तुतिहरूमा हामीले काहीँ न काहीँ तामाङ सेलो गाउने कलाकारलाई चाहिँ पाइरहेका हुन्छौं कि, त्यसले गर्दा पनि खुसी किन लाग्छ भने यो काठमाडौँ आसपासका विभिन्न स्टेज प्रोग्रामहरूमा यदि तामाङ कलाकारहरू भएनन् भने त्यो मेला महोत्सव नै नचल्ने खालको पनि देखिएको छ कि, होइन, त्यो चल्नको लागि चाहिँ तामाङ कलाकार चाहिन्छ भन्ने छ, किनभने आम श्रोता दर्शकबाट त्यो खालको माग आउँछ कि, त्यो माग आइसकेपछि त होला अहिले सुमिना भयो भने अर्कोचोटि विश्व होला, अर्कोचोटि चाहिँ उर्गेन होला, अहिले त्यो खालको छ नि त
1: होइन,
0: अनि अन्य हाम्रा चाहिँ यो क्षेत्रका गायक गायिकाहरूले पनि त्यत्तिकै ठाउँहरू पाइरहनु भएको छ नि त। मैले मेला महोत्सवको स्टेजहरू मैले पछिल्लो समय चाहिँ प्राय धेरै ठाउँहरूमा एक दिन भनौँ पालो बिराएर भए पनि तामाङ कलाकार साथीहरूको चाहिँ त्यो प्रस्तुतिहरू देख्न पाइरहेको अवस्था छ कि, त्यसले गर्दा पनि अवश्य राम्रो हुँदै गएको हो कि भन्ने चाहिँ आभास हामीलाई पनि हुन्छ। अब तपाईँले गीतहरू लगभग 400 भन्दा बढी त गाइसक्नु भएको छ होइन, अवधि धेरै लामो पनि छैन, 67-68 बाटै गीत गाउन थाल्नु भयो होला, लगभग एक दशक को समय पार गर्नुभयो भनौं न, डेढ़ दशक में हामी लाग्दैछौं। यो बेलामा 400 भन्दा बढी गीत गाउनु चान्सुने कुरा होइन नि त, हैन? धेरै गीत हो नि यो। मैले वर्षौंसम्म अथवा दुई दशक तीन दशक यो क्षेत्रमा बिताउनु भएका कलाकारसँग कुराकानी गर्नुपर्दा कहिले 4 दर्जन भयो, कहिले 100+ भयो भन्नुहुन्छ नि, तर सुमिनाले त मेरो 400 भन्दा बढी गीतहरू तपाईँले गाइसक्नु भएको छ, तपाईँले त्यो भन्नुभएको थियो। तपाईँका गीतहरूको त्यो संख्या हेर्दै गर्दा पनि त्यो पुगिरहेको अवस्था छ। अब तपाईँले त्यो शुरूआती दिनमा थारू भाषाबाट गीत गाउन शुरू गर्नुभयो, आज यहाँसम्म आइसक्दाखेरि चाहिँ तपाईँले धेरै गीतहरू गाउनु भएको छ, तर सुमिना लोलाई सुमिना लो भनेर चिनाउने गीत चाहिँ कुन भयो जीवनमा?
1: सुमिना लो भनेर चिनाउने चाहिँ अब नेपाली गीत संगीतमा चाहिँ एउटा राजा रानी भन्ने मुभीको गीत छ, चिपक चिपक भन्ने, अब त्यो पछि चाहिँ कहिले होला भन्ने थियो। यो गीत नै सुनेर उहाँलाई एकदम राम्रो लागेर रा, दिपेन केसीन दाईले मलाई अफर गर्नुभएको थियो यो कहिले होला भन्ने गीत गाउनलाई चाहिँ। यो पनि 2 करोड़ भन्दा बढी नै भ्युज रहेको छ युट्युबमा चाहिँ,
0: अनि त्यसपछि प्रायः धेरैले करोड़ क्लबमा पुगिसकेका छन्, चाहे त्यो अडियो होस् चाहे त्यो भिडियो होस्, होइन? अब भिडियोले त क्लबमा पुगेको कुरा हामीले पाएकै छौँ, तर अडियोबाट नै तपाईँले गाउनुभएको गीतहरू करोड़को क्लबमा पुगेका छन् कि, त्यसले गर्दाखेरि चाहिँ गीत यदि सृजना राम्रो छ, त्यो सृजनालाई न्याय दिएर गाउन सक्यो भने भिडियो नै हुनुपर्छ भन्ने रहन्छ भन्ने कुरा चाहिँ
1: मेन त एकदमै बेस। अब अडियोको चाहिँ मेन अडियो नै राम्रो हुनुपर्छ जस्तो लाग्छ, गीत संगीतको चाहिँ त्यो राम्रो भयो भने चाहिँ अब दर्शक श्रोताले मन पराउनुहुन्छ जस्तो लाग्छ।
0: अब यति धेरै गीत गाउनु भएको मान्छे स्वदेश घर देशका स्टेज प्रोग्रामहरूमा त राम्रै गाइरहनु भएको छ, विदेशका कार्यक्रमहरूमा चाहिँ कतिको अफर हुन्छ?
1: विदेशको कार्यक्रमहरूमा भएको छ, हामी चाहिँ प्राय अब लोसारको टाइममा लोसारको कार्यक्रमहरूमा चाहिँ जाने गरेको छु
0: बढी जस्तो। हजुर, कतिवटा देश जानुभयो
1: होला अहिलेसम्म चाहिँ त्यही 10-11 वटा।
0: अब विदेशका कार्यक्रम अनि नेपालमा हुने स्टेज कार्यक्रमहरूमा फरक अनुभूतिहरू त हुन्छ होला नि, कस्तो खालको अनुभवहरू?
1: त्यो अनुभूति
0: बाहिरको र विदेश र नेपालकोमा चाहिँ स्टेज कार्यक्रमहरूमा
1: विदेशमा चाहिँ कस्तो भने, जति पनि हामी नेपाली हुन्छ नि, अब विदेश आफ्नो घरदेखि टाढा पुगेपछि त एक किसिमको झन् होइन आफ्नोपन एकदमै त्यो चिजको चाहिँ झनै महसुस हुन्छ नि त, त्यो भएको कारणले पनि होला विदेशमा चाहिँ अझ बढी
0: हजुर
1: हजुर अझ बढी झुम्ने गर्नुहुन्छ क्या गीत संगीतमा, होइन?
0: दर्शक श्रोता स्टेज प्रोग्रामहरूमा मलाई चाहिँ यी प्रस्तुति अब दिइरहँदाखेरि यो ठाउँको कार्यक्रमलाई चाहिँ म एकदम सम्झना गर्छु भन्ने कुनै पलहरू छ त्यस्तो
1: विदेशको,
0: विदेश अथवा नेपाल जहाँ भए पनि
1: त्यो त्यस्तो अब धेरै ठाउँमा
0: आएको भएर मैले जोडिहाले
1: त्यस्तो त अब कुन चाहिँ भन्ने अब धेरै धेरै छ अब होइन त्यो भित्रमा नि त्यो त त्यस्तो मैले नोट चाहिँ गरेको छैन दाजु, सरी त्यसको लागि चाहिँ
0: त्यति नोट गर्नुभएको। त्यस्ता क्षणहरू पनि
1: क्षणहरू झन्नै अब थुप्रै हजुर
0: है पक्कै पनि कुराकानी गर्दै अगाडि बढ़िरहेका छौं। अब सुमिनालोले गाउनुभएको धेरै गीतहरू हुनु छन् होइन, त्यसमध्ये पनि सम्झना गर्दाखेरि चाहिँ जस्तै अब यहाँले पछिल्लो समय विश्वसँग गाउनुभएको गीतहरू पनि यहाँका एकदम चलेका छन्, अन्य जीवनजीवहरूसँग गाउनुभएको गीतहरू पनि चलेका छन् लगायत, सम्झना गर्नुपर्दा कि यसो मैले 8-10 वटा गीतहरूलाई चाहिँ यसरी सम्झिन्छु भन्दाखेरि चाहिँ अलिक बढी मात्रामा आउने नामहरू कुन कुन हुन् गीतहरूका? म बुझ्छु आफूले गाएका गीतहरू सबै बराबरी छन् होइन, आफ्ना सन्तान जस्ता पनि सबै प्यारा हुन्छन् नि त होइन, यो चाहिँ यस्तो छ मलाई मन परेन भन्ने त हुँदैन, आफूले गाएका गीतहरू सबै उत्तिकै प्रिय छन्। त्यसमध्ये पनि आम श्रोता दर्शकले चाहिँ यी गीतहरूलाई चाहिँ अलिकति नोटिस गर्नुभएको छ अथवा मैले पनि यी गीतहरूलाई चाहिँ आफ्नो प्राथमिकतामा अलिक बढी राखेको छु भन्ने चाहिँ कस्ता गीतहरू छन्?
1: अब नेपालीमा त्यही हो चिपक चिपक कहिले होला भयो, अनि त्यसपछि कुकुर हिँड्नु पर्दाको त्यही नै, अब सुमिना लु भन्दाखेरि चाहिँ अब दर्शक श्रोताले पनि अब सम्झिने भनेको चाहिँ यही गीतहरू नै होला जस्तो लाग्छ मलाई चाहिँ, अनि त्यसपछि अब अर्को अब अहिले डान्सिङ गीतहरू त बौद्ध नयाँ बस्ती छाता घुसी लिएर
0: जस्तो लाग्छ मलाई
1: हजुर एकदमै
0: प्राय सायद झुरपाटीतिर नयाँ बस्तीतिर बस्ने भएर नि होला होइन त्यो ठाउँहरूमा चाहिँ बेसी मात्रामा त्यही गीतहरू बजिरहेको पाउँछु कि चाहे त्यो बर्गर हाउसमा किन नहोस् चाहे त्यो कुनै एउटा क्याफेमा किन नहोस् होइन बजिरहेको हुन्छ कि
1: यो गीत चाहिँ अब कतिपय अब तामाङले त सुन्नु नै हुन्छ अनि गए तामाङ दाजुभाइ दिदीबहिनी उहाँहरूले पनि सुन्नु हुँदो रहेछ क्या मलाई चाहिँ त्यो चाहिँ एकदमै खुसी लाग्छ त्यसमा चाहिँ अनि हरेक क्लबमा हुन्छ नि क्लबहरूमा पनि एकदमै बज्ने गीत रहेछ क्या यो चाहिँ बजाउनु हुँदो रहेछ
0: भनेपछि राम्रो प्रतिक्रियाहरू छ अब अलिकति पछिल्लो समय हिजोको दिनहरूमा गीत चल्नको लागि रेडियोमा गीत बन्द पर्थ्यो टेलिभिजनमा प्रोमोहरू बज्थ्यो होइन त्यसपछि गीतहरू आम श्रोता दर्शकमा एउटा सूचनाका रूपमा पुग्थे तिनै गीत सङ्गीतहरू हेरेर कुनै समय क्यासेटको समयमा क्यासेट किन्थे होइन रेडियोबाट सुन्दाखेरि सीआरबीटी पीआरबीटीहरू राख्थे डिजिटल बजारमा भनौँ भर्खर अब मलाई लाग्छ सुमिना आउँदै गर्दा डिजिटल बजारले फड्को मार्दै थियो पीआरबीटीहरूले स्थापित अवस्था थियो तपाईँहरू आउँदाखेरि त्योभन्दा अगाडि तपाईँले रेडियो सुन्दै गर्दा क्यासेटबाट सुन्नुभयो होला रेडियोबाट सुन्नुभयो गीतहरू चर्चामा जानको लागि रेडियोमा गीत बजेर यो कलाकार भनेपछि पुग्थ्यो नि त कुनै समय त्यस्तो थियो अब अहिले चाहिँ डिजिटल प्लेटफर्मले त्यो एउटा फड्को मारिरहेछ अनि कुनै पनि कलाकारले गाएका गीतहरू चल्नको लागि चाहिँ अहिले चाहिँ यो भनौ न टिकटक भयो होइन सर्ट्स रिल
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
4: बाङ्गा टिङ्गा दाँत मिलाउने
6: शल्यक्रिया गरेर दाँत निकाल्ने
4: खाली ठाउँमा दाँत भर्ने
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
4: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिटिसोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
5: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। स्वास्थ्य कार्यालय दाङ र वयस्को पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमको पछिल्लो तथ्याङ्कले 20 वर्षभन्दा कम उमेरमै गर्भवती हुने र कलिला सुत्केरी बन्ने किशोरीको संख्या बढ्दै गएको देखाएको छ। बाल विवाह न्यूनीकरण तथा सचेतीकरण गर्दै आएको बेस संस्था अन्तर्गत बाल बालिकाका लागि न्यायमा पहुँच कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नरबहादुर चौधरीका अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ 19 गतेसम्म दाङमा 20 वर्ष मुनिका 169 जना किशोरी सुत्केरी भएका छन्। सोही अवधिमा 20 वर्ष नपुग्दै गर्भवती हुनेको संख्या 1845 पुगेको छ। तथ्याङ्क अनुसार कलिला उमेरमा सुत्केरीको संख्या सबैभन्दा बढी घोराई उपमहानगरपालिकामा रहेको छ। घोराहीमा 523 र तुलसीपुर उपमहानगरपालिकामा 253 जना रहेका छन्। यस्तै लमही नगरपालिकामा 44 जना रहेका छन्। राप्तीमा 96 जना, बंगलाचुलीमा 69, गढवामा 36, राजपुरमा 29 जना, बबईमा 11, दंगुशरणमा 10 र शान्तिनगर गाउँपालिकामा 8 जना किशोरी सुत्केरी भएका छन्। चालू आर्थिक वर्षको तथ्याङ्कले गत वर्षको तुलनामा किशोरी सुत्केरीको संख्या बढ़ने देखिएको छ। गत आर्थिक वर्ष 2081-82 दाङमा 20 वर्ष मुनिका 1357 र आर्थिक वर्ष 2080-81 1318 सुत्केरी भएका थिए। त्यस्तै 20 वर्ष मुनिको गर्भवती हुने संख्या बढ़िरहेको देखिन्छ। आर्थिक वर्ष 2080-81 2614 र आर्थिक वर्ष 2081-82 3321 जना गर्भवती भएका थिए। नेपाल सरकारले दिगो विकास लक्ष्य अनुसार आर्थिक वर्षको 4 वर्ष अर्थात सन् 2030 बाल विवाह मुक्त नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ। तर 20 वर्ष मुनिका गर्भवती किशोरीको बाल विवाहको दर अझै पनि उल्लेख्य रूपमा बढ़िरहेको तथ्याङ्कले देखाएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन हुँदै बार बर्दिया नगरपालिका 9 ढकेला गाउँका बालबालिका वन्यजन्तुको उच्च जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन्। भवानी प्रताप माध्यमिक विद्यालयबाट कक्षा 5 उत्तीर्ण गरेपछि विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि करिब 7 किलोमिटर लामो मध्यवर्ती वन क्षेत्रको बाटो साइकलमा पार गर्दै धर्मभक्त माध्यमिक विद्यालय पुग्दछन्। बाटोमा पाटे बाघ, चितुवा, भालु, हात्ती, अजिंगर जस्ता वन्य जन्तुको सम्भावित जोखिम रहने भएकाले विद्यार्थी दैनिक डर त्रास बीच यात्रा गर्न बाध्य भएका छन्। ढकेला गाउँका करिब 257 घरधुरी मध्ये 120 भन्दा बढी विद्यार्थी नियमित रूपमा यही जोखिमपूर्ण मार्ग प्रयोग गरेर विद्यालय जाने गरेको स्थानीयले बताएका छन्। निजी विद्यालयमा अध्ययन गर्ने करिब 40 विद्यार्थी भने बसको प्रयोग गरेर सुरक्षित रूपमा आवाजावत गरे पनि सबैका लागि यस्तो सुविधा उपलब्ध छैन। बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2075-76 हालसम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तु आक्रमणबाट 43 जनाको मृत्यु, 50 जना गम्भीर घाइते र 32 जना सामान्य घाइते भएका थिए। यद्यपि ढकेला क्षेत्रमा हालसम्म विद्यार्थीमाथि प्रत्यक्ष घटना नभए पनि जोखिम भन्ने उच्च रहेको स्थानीयको बनाइरहेको छ। स्थानीय बासिन्दा र विद्यालय प्रशासनले सुरक्षित यातायातको व्यवस्था, वैकल्पिक सड़क वा नियमित बस सेवा सञ्चालनका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण आवश्यक रहेको बताएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। हिजो सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको एप सार्वजनिक गर्दै यो एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने बताउनु भएको छ। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा, प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्ता पछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने भएका छन्। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने विभागले जनाएको छ। एप मार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बर समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। मेरो किता सेवा मोबाइल एप सँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। र विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागेको हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रबन्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन बंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
11: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
12: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
11: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
12: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तंगसिल आइरहने,
11: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
12: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
5: नेपाली जुत्ता घर,
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
11: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
11: सम्पर्क मोबाइल नम्बर 98577-71546। भर्ना खुल्यो।
10: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: कार्यक्रमहरू:
10: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
11: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
10: र 98578-37255।
14: यो दाँत दुखेर मर्नु भयो।
15: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
14: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
15: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
14: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
15: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
16: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
17: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
18: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
20: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
17: सम्पर्क फोन नम्बर 082-568-0027,
20: 98-41-68-47-46।
17: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
21: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ?
22: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
21: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिचुचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848423572।
0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: सेत्री भेट्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
3: जापानिज सुशी तालिम,
2: वेट्रेस,
3: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
3: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
3: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
2: सम्पर्क मोबाइल 9841017009, 9841017009।
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: बिहान

0: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
1: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
0: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
1: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
0: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
1: छालामा बाघहरू आउने कपाल झर्ने,
0: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
1: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
0: बारम्बार गर्भपतन भएमा,
1: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
0: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
1: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
0: बिना कारण शरीरको तौल घटेमा,
1: ढाड दुखेमा, कम्मर दुखेमा,
0: गाउट तथा युरिक एसिडको समस्या,
1: बारम्बार आँखा रातो भएमा,
0: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
1: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
0: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
1: लामो समयदेखि छाला कडा भएमा,
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
1: युवा अवस्थामा पक्षघात भएमा,
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
0: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
1: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: फोन नम्बर 0825916670,
0: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गाटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
0: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
6: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
0: मुटु रोग विशेषज्ञ डाक्टर
6: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला मध्याह्नको 12 बजेको छ।
2: तालीको हो
3: राष्ट्रको शान किसान।
2: A complete piping solutions।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाँदै। क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन, आयात नहुनुको कारण पनि खुलाउनु पर्ने। तराई भेगमा अझै केही दिन गर्मी बढ़ने र तातो लहर समेत चल्ने, हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। अवैध तथा अनियमित मत्स्य दोहनले समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ़दै, अवैध माछा मार्ने गतिविधि विरूद्ध विश्व समुदायको ध्यानाकर्षण गराउन दिवस मनाइँदै, र फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहेका रासोपा सभापति रवि लामिछाने स्वदेश फर्किनु अघि आज बिहान अयोध्या पुग्नु भएको छ। पत्नी निकिता, पार्टीका नेताहरू विपिन कुमार आचार्य र दीपक बोहरा सहित अयोध्या पुगेर उहाँले राम मन्दिरको दर्शन गर्नुभएको हो। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा गएको सोमबार भारत जानुभएका लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ। भारत भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको छ। लामिछाने फर्किने दिन आजै परराष्ट्र मन्त्री शिशिर खन्नाल, समकक्षी एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। भेटमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्तरको सम्बन्ध लगायत क्षेत्रमा सहकार्य बढ़ाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउने आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको छ। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न स्लाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताहरूले अहिलेसम्म विवरण नबुझाएकाले विभागले फेरि ताकेता गरेको हो। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा पर्सी आइतबारसम्म मध्यम तातो लहर चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मधेस र लुम्बिनी प्रदेशमा र पर्सीदेखि सुदूरपश्चिममा समेत तातो लहर चल्ने र अत्यधिक गर्मी हुने सम्भावना छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, पश्चिम पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। पश्चिम तराईमा गर्मी बढ़े पनि पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहितको मध्यम वर्षा हुने सम्भावना छ। सुन चाँदीको भाव आज पनि घटेको छ। आज सुन तोलामा 2100 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 200 रूपियाँ मात्रै घटेर 3,11,100 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 55 रूपियाँले घटेको छ। हिजो तोलाको 5,285 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,230 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा, लामो विदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान, मेरो किता मोबाइल एप सार्वजनिक, जग्गा सम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने, काली गण्डकी करिडोरमा खाम भित्तामा पहिरो रोकथाम योजना लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाने, क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन, तराई भेगमा अझै केही दिन गर्मी बढ़ने र तातो लहर समेत चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गरेको छ। आज सूचना निकालेर भूमि व्यवस्था मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभएमा कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय सरकार कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। यसैबीच भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। हिजो सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको रावलले एप सार्वजनिक गर्दै यो एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने बताउनु भएको छ। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि वार्षिक लक्ष्य 24,54,57,82,000 रूपियाँ निर्धारण गरिएकोमा वैशाख मसान्तसम्म 16,73,97,69,000 रूपियाँ अर्थात लक्ष्यको 68.2% असुली भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनु भएको छ। उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका 2 महिनामा 32% राजस्व संकलन गर्नुपर्ने चुनौती रहेको छ। म्याग्दीको बेनी जोमसोम कोरला सड़कको म्याग्दी खण्डमा पर्ने खाम भित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ। बेनी जोमसोम कोरला सड़क योजना कार्यालयले खाम भित्ता क्षेत्रको 300 मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो। पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग 7 करोड़मा ठेक्का सम्झौता भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। बेनी जोमसोम कोरला 76 किलोमिटरको सड़क 25 करोड़को लागतमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन गरेको छ। अब विदेशको खबर। अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरूद्ध जनचेतना अभिवृद्धि गर्दै समुद्री स्रोतको दिगो संरक्षणमा जोड़ दिन आज विश्वका विभिन्न देशमा अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरूद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष जून 5 मनाइने यो दिवसको उद्देश्य समुद्री जैविक विविधता, खाद्य सुरक्षा तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको अवैध, अप्रमाणित तथा अनियन्त्रित माछा मार्ने गतिविधि विरूद्ध विश्व समुदायको ध्यानाकर्षण गराउनु रहेको छ। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ अन्तर्गतको भूमध्य सागरीय क्षेत्रीय मत्स्य आयोगको प्रस्तावमा सन् 2017 जुलाईमा महासभाले स्वीकृत गरेपछि यो दिवस मनाउन थालिएको हो। एफएओका अनुसार मत्स्य समितिले जून 5 अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरूद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। महासभाले यही प्रस्तावलाई 2022 साना स्तरका मत्स्य व्यवसाय तथा जलकृषि अन्तर्राष्ट्रिय वर्षका रूपमा पनि घोषणा गरेको थियो। यो पहलका कारण विश्वभरको मत्स्य क्षेत्रमा कार्यरत करिब 90% माछा मार्ने समुदाय र महिलाको योगदानलाई उजागर गर्न सहयोग पुगेको थियो। राष्ट्रसंघका अनुसार अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनले सामुद्री पारिस्थितिक प्रणालीमा नकारात्मक असर पर्नुका साथै कानूनी रूपमा मत्स्य व्यवसाय सञ्चालन गर्ने समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ़ाएको छ। अब खेल खबर। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित भएको छ। गैराती फ्रान्सको स्टार डेला बोजवा रंगशालामा सम्पन्न खेलमा आइभोरी कोस्टले फ्रान्सलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। खेलको 45 मिनटमा रायन चर्कीको गोलमा फ्रान्सले शुरूआती अग्रता लिएको थियो, तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै आइभोरी कोस्टका लागि खेलको 53 मिनटमा गुएला डुएले गोल गरे। खेलको 84 मिनटमा इमाद दियालोले निर्णायक गोल गर्दै आइभोरी कोस्टको जीत पक्का गरे। विश्वकपको प्रमुख दावेदार मानिएको तथा दुई पटकको विश्वकप विजेता फ्रान्स खेलभर बल नियन्त्रणमा राखे पनि हार बेहोरेको हो। गैराती भएको अर्को मैत्रीपूर्ण खेलमा स्पेनले इराकसँग बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाँदै। क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन, आयात नहुनुको कारण पनि खुलाउनु पर्ने। तराई भेगमा अझै केही दिन गर्मी बढ़ने र तातो लहर समेत चल्ने। हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। अवैध तथा अनियमित मत्स्य दोहनले समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ़दै, अवैध माछा मार्ने गतिविधि विरूद्ध विश्व समुदायको ध्यानाकर्षण गराउन दिवस मनाइँदै, र फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
3: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
4: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
8: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
10: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
11: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
9: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
11: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
9: पाठे घरमा मासु पलाउने,
11: निसन्तान महिलाको चेक जाँच,
9: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98-453-0653।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
18: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
19: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
18: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
19: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
18: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
20: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 5793 र 98128909028।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत और निर्मा सुन्न सक्नुहुनेछ। 082-568-5454 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम प्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 582-8-54 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेस्टिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम स्टेशन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जल समय हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हट मिठाई सधैं बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलइडी टिभी किन नजाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
6: फोन नम्बर
7: 082562452
6: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
10: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
9: सम्पर्क मोबाइल 98410170 98410170।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
11: मध्यपश्चिम टाइम चेक। यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा भएको दुर्घटनामा 9 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा 4 जना, बागमती प्रदेशमा 2 जना र मधेस कोशी र गण्डकी प्रदेशमा 1-1 जनाको मृत्यु भएको छ। त्यस्तै देशभर भएका दुर्घटनामा 66 जना घाइते भएका छन्, जस अनुसार कोशी प्रदेशमा 22 जना घाइते भएका छन् भने मधेस प्रदेशमा 21 जना, काठमाण्डुमा 12 जना घाइते भएका छन्। काठमाण्डु बाहेक बागमती प्रदेशमा 8 जना घाइते भएका छन्। त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा 1-1 जना घाइते भएका छन्। राजपुर गाउँपालिका 3 खरदरिया निवासी किसान परिक्रमा प्रसाद यादवलाई दूध बिक्रीको समस्या हटेको छ। गाउँमै दूध संकलन केन्द्र सञ्चालनमा आएपछि दूध बिक्रीका लागि लम्ही वा भालुबाङ बजारसम्म पुग्नु पर्ने बाध्यता अन्त्य भएको हो। भैंसी पालनलाई मुख्य पेशा बनाएका यादवले पहिले गाउँमा दूध संकलन केन्द्र नहुँदा दूध बिक्रीका लागि टाढा जानु पर्थ्यो। अहिले गढवा गाउँपालिका 6 गढवामा स्थापना भएको दूध संकलन तथा बिक्री केन्द्रमा दूध बिक्री गर्दै आउनुभएका उहाँले गाउँमै केन्द्र सञ्चालन भएपछि बिक्रीमा सहजतासँगै आमदानी समेत बढ़ेको बताउनुभयो। यादवका अनुसार घर घरमा पुगेर फुटकर रूपमा दूध र दही बिक्री गर्नुभन्दा संकलन केन्द्र मार्फत फ्याट परीक्षण गरी दूध बिक्री गर्दा बढ़ी लाभ हुने गरेको छ। यादवले दैनिक 20-25 लिटर दूध बिक्री गर्दै आउनुभएको छ। यादव जस्तै गढवा गाउँपालिका 6 का नारायणपुरी पनि व्यवसायिक गाई तथा भैंसी पालन किसान हुनुहुन्छ। विगत 3 वर्षदेखि पशुपालन व्यवसाय गर्दै आउनुभएका पुरीले दूध संकलन केन्द्र सञ्चालन भएपछि किसानलाई ठूलो राहत पुगेको बताउनुभयो। गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको सहयोगमा गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थाले दूध संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि गढवा राजपुर क्षेत्रका किसानलाई ठूलो सहजता भएको छ। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा सहयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला 3 आर्थिक वर्षको खपत तथ्याङ्क र आगामी आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको हो। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई 3 दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकाले विभागले फेरि ताकेता गरेको हो। र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यस्तो नगरी कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधि गराउन आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा तथा असाधारण विदा स्वीकृत भएको कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताब खानासँग समन्वय गरी एकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। अवस्था दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते।
4: कता हिँड्नु नि बाबु? बजारतिर नि।
5: अङ्कल मलाई
3: के गर्ने बाबु,
4: छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
3: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि।
4: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
2: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477
8: र 98578309।
9: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ
10: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्छ तिमीले, हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एभ्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दान।
14: सम्पर्क मोबाइल नम्बर 98577 71546।

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ नि
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
4: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
5: शुद्ध महका लागि कहाँ जाने त
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
5: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
8: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479
3: मोबाइल नम्बर 98-4-94-67-487।
5: हामी जन्मजात नै सिकारी हुँ, सिकारी।
6: पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653-23।
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
10: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र भित्री लिन आउँदैछ।
9: लाली बजार र मिज्जु
11: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
12: के टेन्सन लिएर
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
14: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
15: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुलियो।
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
4: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
12: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
14: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
14: वेटर र वेट्रेस,
12: टुरिस्ट गाइड।
14: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
12: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
12: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
4: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
14: सम्पर्क मोबाइल 98410170909।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
16: मध्यपश्चिम चाङ च्याक। यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भएको हो। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083 भालुबाङमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरता उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सृजना तथा आत्मनिर्भरता प्रवर्धनमा विशेष ध्यान दिइने बताउनुभयो। उहाँले युवा पुस्ताको ऊर्जा, सिप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभएको छ। युवालाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ़ाइने समेत उहाँले उल्लेख गर्नुभएको छ। गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जित कुमारी बेलवासेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल सेनाले युवा क्षेत्रको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभएको थियो। पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा भएको दुर्घटनामा 9 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा 4 जना, बागमती प्रदेशमा 2 जना र मधेश, कोशी र गण्डकी प्रदेशमा 1-1 जनाको मृत्यु भएको छ। त्यस्तै देशभर भएका दुर्घटनामा 66 जना घाइते भएका छन्, जस अनुसार कोशी प्रदेशमा 22 जना घाइते भएका छन् भने मधेश प्रदेशमा 21 जना, काठमाण्डुमा 12 जना घाइते भएका छन्। काठमाण्डु बाहेक बागमती प्रदेशमा 8 जना घाइते भएका छन्। त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा 1-1 जना घाइते भएका छन्। राजपुर गाउँपालिका तीन खरदरिया निवासी किसान परिक्रमा प्रसाद यादवलाई दूध बिक्रीको समस्या हटेको छ। गाउँमै दूध संकलन केन्द्र सञ्चालनमा आएपछि दूध बिक्रीका लागि लम्है वा भालुवाङ बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको हो। भैंसी पालनलाई मुख्य पेशा बनाएका यादवले पहिले गाउँमा दूध संकलन केन्द्र नहुँदा दूध बिक्रीका लागि टाढा जानु पर्थ्यो। अहिले गढवा 6 गढवामा स्थापना भएको दूध संकलन तथा बिक्री केन्द्रमा दूध बिक्री गर्दै आउनुभएका उहाँले गाउँमै केन्द्र सञ्चालन भएपछि बिक्रीमा सहजतासँगै आमदानी समेत बढ़ेको बताउनुभयो। उहाँ जस्तै गढवा गाउँपालिका 6 का नारायण पुरी पनि व्यवसायको गाई तथा भैंसी पालन किसान हुनुहुन्छ। विगत 3 वर्षदेखि पशुपालन व्यवसाय गर्दै आउनुभएका पुरीले दूध संकलन केन्द्र सञ्चालन भएपछि किसानलाई ठूलो राहत पुगेको बताउनु भएको हो। र औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा परेको हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला 3 आर्थिक वर्षको खपत तथ्याङ्क र आगामी आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको हो। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई 3 दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकाले विभागले फेरि ताकेता गरेको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवित रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: को रेड चकत्र नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9948720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 mA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ। बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
6: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
7: छालामा दागहरू आउने कपाल झर्ने,
6: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
7: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
6: बारम्बार गर्भपतन भएमा,
7: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
6: बिना कारण शरीरको तौल घटेमा,
7: ढाड दुखेमा, कम्मर दुखेमा,
6: गाउट तथा युरिक एसिडको समस्या,
7: बारम्बार आँखा रातो भएमा,
6: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
6: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
7: लामो समयदेखि छाला कडा भएमा,
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
7: युवा अवस्थामा पक्षघात भएमा,
6: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
6: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
7: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: फोन नम्बर 082-591-670,
6: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जरान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच
2: सम्पर्क मोबाइल नम्बर 98229264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चौक दाङ सम्पर्क फोन नम्बर 98686-61694

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल तीन दिने भारत भ्रमणमा जानु भएको हो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकर औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ़ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सि जेठ 24 स्वदेश फर्किनुहुनेछ। पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नु भएको छ। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र वदनीयतापूर्ण रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने पनि सिफारिश गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाइ छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको समेत बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरोकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओम प्रकाश रयालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेलिजेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कको वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायको पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनको कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुबोध कुमार देवकोटा विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाण्डुका सड़कमा झण्डै 200 बिरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको हो। अध्ययन विदा तथा साधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन बीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्लापत्र लेख्नु भएको हो। पुटिनलाई लेखिएको खुल्लापत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेट भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा हुने यस वर्षको फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइण्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्यूटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरित गृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1.50 करोड़ टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। यसपटक विश्वकपमा 48 टोली सहभागी हुँदैछन् भने 104 खेल खेलाइनेछ। यो अघिल्ला संस्करणहरूको तुलनामा 63% बढ़ी हो। अध्ययनका अनुसार टोली, समर्थक र संचारकर्मीको संख्या बढ़ेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाव पनि बढ़नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़, देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र, युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
12: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
11: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
12: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका

0: सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो
2: श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
0: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
6: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
0: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
6: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
0: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
6: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
7: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
8: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095121871
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
7: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिने सेवाहरू
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण

0: सूचना द्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-4-78-26-001

नमस्कार आवाज सिंह आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेखबेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट के साथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोरेकी संगीतको संगालो रेडियो कार्यक्रम लेखबेसीको फाका फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने शुक्रबार श्रृंखलामा छौ। तपाईँकै रोजाईको फाका सुन्ने श्रृंखलामा छौ। आफूलाई मन परेको लोक फाका चाहिँ आजको श्रृंखलामा रोज्न पाउनुहुनेछ। त्यसको लागि 082-5560-8054 टेलिफोन नम्बर डायल गरेर उदिकाउनुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। सो मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने सिरावासबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाखेसा तपाईँहरूको छ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: नमस्कार।
0: नमस्कार, शुभ नाम। गजराजीको हाल खबर
1: त्यस्तै छ, गर्मी छ, खै पानी आउन सक्दैन, यही त हो नि।
0: अत्याधिक गर्मी छ, गाह्रो छ है।
1: हजुर,
0: नास्ता खाइसक्नु भएको छ होला कि खानु भएको छैन?
1: नास्ता हामीले त खाइसक्यौँ, हजुरले खानुभयो खानुभएन?
0: हाम्रो पनि भइसकेको छ। आज कुन गीत रोज्नुहुन्छ हाम्रो गजराजीले?
1: हजुर, मैले रोजिसकेको छु, लालु पाते फुल छैन रुख मात्रै, बेपारेको मन छैन मुख मात्रै भन्ने गीत मिलन लामा र निर्जला गुरुङले स्वरमा गाएको गीत।
0: ओके, एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछु आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम त मिठो भएको धनी हजुरलाई
0: धन्यवाद,
1: अनि प्रदीप बाबुलाई र होल मध्यपश्चिम युनिटलाई, साथीहरूमा आर्यल मगर, दलबर भट्टी मगर, रुद्रबहादुर कुन, दर्शन राधा आचार्य, कपेन्द्र नेपाली, रेशम बोटानी, पुराना साथीहरू, अरू नयाँ साथीहरू अब मभन्दा पछि आउने जो जो आउनुहुन्छ त्यहाँहरूलाई मिठो माया सम्झना भन्दै छुट्टै नमस्ते।
0: हजुर, नमस्कार।

0: पाएको थिए गजरसी मौली छेत्री खुराईबाट फोन देख्नुहुन्थ्यो। लालु पाते फुलसेन रूख मात्र यस्तै यस्तै बोलको गीत चाहिँ रोजाईमा पार्नु भएको छ, हजुरलाई मनपर्छ भने सुन्ने भएपछि 5 8 8 6 9 9 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ भन्दै थिए, साथी आउनु भएको छैन, आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवासबाट बोलिरहेको छु म, कार्यक्रम प्रस्तोता अमृता डागी बाघे साथ तपाईँको छ। यति बेला टेलिफोनमा अर्को सहभागी साथी, स्वागत गरौं। नमस्कार।
1: हेलो सर, नमस्ते।
0: नमस्कार, सुनाम सहभागी साथी, सुनाम साथी हुनुहुन्थ्यो, एकदमै डिस्टर्ब थियो आवाज, गइसक्नु भएको छ। अब तपाईँको पालो छ यता सुने भएपछि 5 8 8 6 9 9 को टेलिफोन नम्बर चाहिँ डायल गर्न सक्नुहुनेछ। लालु पाते फुल छैन रुख मात्रै यो बोलको गीत तपाईँलाई पनि पक्कै पनि मनपर्छ होला। अलि पुरानो गीत पनि हो, धेरै चर्चा परिचर्चा कमाउन सफल भएको गीत पनि हो। सो सबैजना साथीहरूलाई चाहिँ मनपर्छ होला, हजुरहरू पनि सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। बाहिरतिर चाहिँ एकदम धेरै चर्को चर्को घाम चाहिँ लागि रहेको छ, हजुरहरूकोतिर पनि एकदम धेरै चर्को घाम चाहिँ छ होला। सो आफ्नो चाहिँ ख्याल गर्नुहोला भन्न चाहन्छु। यति बेला चाहिँ गजरसिंह ओली छेत्रीको रोजाइमा परेको फाका लालुपाती फुल छैन रुख मात्रै भन्ने बोलको गीत चाहिँ प्रस्तुत गर्छु। त्यस पछाडि आउनेछौ, सुन्दै गर्नुहोला।

0: यी चाहिँ रोजाइमा पार्नु भएको थियो लालुपाती फुलछैन रूखमा त्री गजर सिंह ओली छेत्रीले यो भाका बजाइसकेका छ। यो भाका पछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छौं। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, शुभ नाम?
1: शुभ नाम घराई पन्ध्र रतनपुर टोपिन्द्र नेपाली।
0: टोपिन्द्रजी आउनुभयो है?
1: हजुर सर।
0: सन्चै हुनुहुन्छ नि?
1: ठिकै छ अहिले त्यस्तै रुखा काँसो लाग्छ। म त यता काठमाडौँतिर छु।
0: काठमाडौँतिर हुनुहुन्छ है?
1: हजुर, रेडियोलाई सम्झेको
0: माया गर्नुहुन्छ, आफ्नो कार्य व्यस्तताको बावजुद पनि हामीले सम्झिनुहुन्छ, खुसी लाग्छ है।
1: हजुर,
0: आज कुन गीत रोज्नुहुन्छ हाम्रो टोपिन्द्र?
1: मैले रोजिसकेको छु सुर्ती मात्रा मार्दै, मलाई त्यो बहुत मन लाग्छ।
0: ओके, सुर्ती मार्दा मार्दै है?
1: हजुर हजुर।
0: एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछौँ, आफ्नो साथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम त हजुरलाई कार्यक्रम चलाउनु पर्ने बाबुलाई र रेडियो मध्ये पछि सम्पूर्ण हललाई, अहिले भर्खरै आउनु भएको थियो गजर सिंहलाई, उहाँलाई अनि त्यहाँ मनोजलाई, त्यसपछि मेरो छुटी नै हुनुहुन्छ उहाँ हरिप्रसाद चौधरी, उहाँको श्रीमती, घरमा मेरा नानातिना छोरी बुहारीलाई सबलाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
0: नमस्कार। सम्झिनु भएको थियो टुपिन्द्र नेपाली खोराई पन्ध्रको मान्छे, हाल भने काठमाडौँबाट बोल्दै हुनुहुन्थ्यो। एकदम धेरै नियमित साथी पनि हुनुहुन्छ, रेडियो प्रेमी साथी हुनुहुन्छ। सुर्ती मार्दा मार्दै गयो जन भन्ने बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। एकदमै तपाईँलाई पनि मनपर्छ होला है यो गीत। यदि मनपर्छ भने 082-5608-5059 को टेलिफोन नम्बर चाहिँ डायल गर्न सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी शुक्रबार श्रृंखलामा छौ, तपाईँहरूसँगै भलाकुसारी चाहिँ हामी गरिरहेका छौ है। सबैजना व्यस्त हुनुहुन्छ आफ्नो काममा, बाहिरतिर चर्को चर्को घाम चाहिँ छ, बाहिर निस्किन त्यति धेरै माहौल चाहिँ राम्रो छैन, आफ्नो ख्याल चाहिँ गर्नुहोला भन्न चाहन्छु है। हजुरहरू जोडिनु भयो भने पक्कै पनि कुराकानीलाई चाहिँ हामीले जोड्नेछौ। यति बेला पनि टुपिन्द्र नेपालीले रोजाइमा पार्नु भएको सुर्ती मार्दा मार्दै गयो जो भन्ने बोलको गीत चाहिँ प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत चाहिँ हृदयमा पार्नु भएको थियो। सुर्ती मार्दा मार्दै गए जो वन भन्ने बोलको गीत चाहिँ टुपुङ र नेपालीले हृदयमा पार्नु भएको थियो। त्यो भाका चाहिँ हामीले प्रस्तुत गरिसकेका छौँ। त्यो गीतपछि पुनः स्वागत सही रेडियो कार्यक्रम लेखबुसीको फाकामा छौँ। मलाई टेक्निसियनबाट श्री प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुत अमृता डागी। बाँकी साथ तपाईँहरूको छ यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हेलो दिदी दर्शन, नमस्ते।
0: दर्शन नमस्कार, शुभ नाम?
1: हजुर, म तुलसीपुर 19 कल्पना सुनार।
0: कल्पना सुनार है?
1: हजुर।
0: कल्पनाजी
1: हजुर
0: सन्चै हुनुहुन्छ नि?
1: एकदमै सन्चै भन्नुपर्छ दिदी, हजुर सन्चै हुनुहुन्छ नि?
0: एकदम हामी पनि सन्चै छौ। कल्पनाजी पहिलोचोटि आउनु भएको हो?
1: नै, म प्रोग्राममा सहभागी जनाइरहन्छु भन्नुपर्छ, नियमित नजनाइ पनि।
0: ठिक छ ठिक छ है, अलि लङ टाइम पछि आउनुभयो होला, सो त्यो भएको भएर चाहिँ नयाँ जस्तो लाग्यो। ल ठिक छ, सो कार्यक्रम सुनिराख्नु भएको छ होला है? त्यही भएर होला कि है। नास्ता खानुभएको?
1: हजुर मैले खाइसकेँ दिदी, हजुरले खानुभयो?
0: हाम्रो पनि भइसकेको छ। आज कुन गीत रोज्नुहुन्छ हाम्रो कल्पना हजुरले?
1: मैले चाहिँ खेमसेन सूर्यको तल्लो बाटो हुँदै भन्ने गीत सुन रोजिसकेको छु है।
0: तल्लो बाटो हुँदै है?
1: हजुर।
0: एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछु, आफ्नो साथीलाई सम्झिनुहोस् है।
1: हजुर, सर्वप्रथम अनि प्रविधि बस्नु भएको साथीलाई अनि ज जसले पनि रेडियो कार्यक्रम सुनेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई
0: छुट्टिन्छु। नमस्ते। नमस्कार, सम्झिनु भएको थियो त्यो सिगुरबाट कल्पना सुनार भन्दै हुनुहुन्थ्यो। किम सेन्चुरीको आवाजमा सजिएको तल्लो बाटो भन्ने बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। अब पालो तपाईँको छ 082-8054-5054 टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। हजुरले चाहिँ समर्थन जनाउनु पर्ने हुन्छ है हामीलाई। फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेश क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.rmp.org लगइन गरेर पनि संसारभरिबाट एकै साथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
2: नमस्कार हजुर। नमस्कार गुरुप।
0: नमस्कार हजुरको शुभ नाम?
2: बहुत पुरानो मान्छे हो, गुराई चारबाट छ, लभ स्टार विकास भन्ने मान्छे है।
0: ओके, लभ स्टार विकास है?
2: हजुर हजुर।
0: विकास जी सम्झिनुहुन्छ नि?
2: एकदमै सम्झै छु, पानी परिरहेको थियो अघि त, अहिले चाहिँ रोकिरहेको गुराई चारतिर है त।
0: गुराई चारतिर पानी पर्यो है?
2: हजुर हजुर, उता घोराइतिर पराएको छ कि नै त?
0: छैन है, यतातिर एकदम धेरै गर्मी गएको छ, त्यताको पानी पनि यता पठाइदिनु पर्यो है।
2: ए ल, एकछिन पछाडि सायद आउँछ होला नि है।
0: ओके ठिक छ नि, के गर्दै हुनुहुन्छ हाम्रो विकासले?
2: सुन्दै थिएँ, पानी परिरहेको त्यही त हो, अहिले चाहिँ फोन ट्राई गर्दै भनौँ न।
0: ओके ठिक छ, रेडियो सुन्नुहुन्छ खुसी लाग्छ। आज चाहिँ तल्लो बाटो भन्ने बोलको गीत चाहिँ हाम्रो कल्पना सुनारले चाहिँ रोजाइमा पार्नु भएको छ। हजुरले चाहिँ समर्थन जनाउनु पर्ने हुन्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
2: सर्वप्रथम त तपाईँको लागि मिठो माया मिठो सम्झना, अनि प्रविधिमा हुनुहुन्छ उहाँको लागि पनि मिठो माया मिठो सम्झना, कतिपय साथीहरूले बेसी भाका सुनेर बस्नु भएको छ, कोभन्दा अगाडि आउने मलाई त पछाडि आउने बेला जस्तै छ माया, उसले सम्झना मेरो घर परिवार लगायत सबै सबैले उस्तै छ माया, मेरो नाम मेरो भाइसँग जति पनि हुनुहुन्छ उहाँ सबैलाई मिठो माया मिठो सम्झना भन्दै यस प्रोग्रामबाट पनि म पनि
0: हजुर नमस्कार सम्झिनु भएको थियो खुराई सारबाट लभ स्टार विकास भन्दै हुनुहुन्थ्यो। सो उहाँले चाहिँ समर्थन जनाएर गइसक्नु भएको छ। अब पालो तपाईँको 082-8054-5054 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz पदलेबुङी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.umb.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँलाई पनि मनपर्छ तन्नु बाटो भन्ने बोलको गीतदेखि सञ्जीवका आवाजमा सजिएको भने तपाईँले समर्थन चाहिँ जनाउन सक्नुहुनेछ। यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ, उहाँसँगको मिठो कुराकानी साथसाथै समर्थन चाहिँ जनाउन पाउनुहुनेछ। उहाँलाई स्वागत गरौं। नमस्कार।
3: नमस्कार।
0: शुभ नाम?
3: आनन्द खनाल।
0: आनन्द खनाल है, कुन्ठाबाट हुनुहुन्छ? स्याङ्जाबाट है। सन्चै हुनुहुन्छ नि आनन्दजी?
3: एकदम ठिक छ। हजुरको कस्तो छ?
0: एकदम हामी पनि सन्चै आरामै छ। अनि के गर्दै हुनुहुन्छ आनन्दजीले? ओके, बसिराख्नु भएको छ। नास्ता खाइसक्नु भयो आनन्दजी?
3: हजुर खाइसके। हजुर खानुभयो?
0: हाम्रो पनि भइसकेको छ है।
3: हजुर
0: अन्तिममा आउनु भएको छ हाम्रो कल्पना सुनारले चाहिँ तन्नु बाटो भन्ने बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। तपाईँले चाहिँ समर्थन जनाउनु पर्ने हुन्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है। आफ्नो साथीभाइलाई सम्झिन सक्नुहुन्छ है। छुट्टी नमस्कार। सम्झिनु भएको थियो आनन्द खनाल स्याङ्जाबाट फन्दै हुनुहुन्थ्यो, अन्तिम साथी हुनुहुन्थ्यो भने तपाईँको माझबाट चाहिँ छुटिएर जाने बेला भइसकेको छ। त्यसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सहभागिता जनाएर आफूलाई मन परेको गीत रोज्नुहुने र समर्थन जनाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै सो कल्पना सुनारले रोजाइमा पार्नु भएको तल्लो बाटोको गोलको गीत चाहिँ प्रस्तुत गर्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते
2: नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मैले साइकल किन्न, मैले बाबुलाई
4: बसालेर
3: स्कुल
0: जाने। के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98477
9: र 98578 3689।
10: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
13: फोन 562-5221,
10: सम्पर्क मोबाइल
12: 98578-32819 र 98578-32223।
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीदाङमा।
15: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
14: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
15: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दान।
16: मध्य पश्चिम ट्रान्जिट, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका 1 भालुबाङ स्थित लालमटिया स्वास्थ्य चौकी परिसरमा आज वृक्षारोपण गरिएको छ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नारासहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी, आँप, कल्की, पारिजात, समुद्री फूल लगायत विभिन्न फलफूलका बिरूवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको गाउँपालिका वन प्राविधिक विपिन भूषालले बताउनु भएको छ। कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वातावरण संरक्षणका लागि बिरूवा रोपेर मात्रै नहुने भन्दै रोपिएका बिरूवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका चुनौती दिन प्रतिदिन बढ़दै गएको उल्लेख गर्दै प्रकृति मैत्री विकासलाई व्यवहारमा उतार्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको थियो। दाङ प्रहरीले लागोसुत ब्राउन सुगर सहित 6 जना व्यक्तिलाई पक्राउ गरेको छ। कोराही उपमहानगरपालिका वडा नम्बर 15 जानकी टोलमा 420 मिलीग्राम लागोसुत ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर 3 भिंगरी बस्ने वर्ष 28 का उत्तम सुनार, घोराही उपमहानगरपालिका वडा नम्बर 5 धरना बस्ने वर्ष 25 का विपिन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर 15 रतनपुर बस्ने वर्ष 25 का पुष्कर भण्डारी र रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नम्बर 5 काभ्रा बस्ने वर्ष 29 का किरण थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। खुकुरी चुरोटको बट्टाभित्र लुकाई राखेको 340 मिलीग्राम लागोसुत ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिएको उहाँको भनाई छ। यसैगरी कुराही चौध नयाँ बजार स्थित सड़क बाटोमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा कुराही 18 अम्बापुर बस्ने वर्ष 28 का विजय पोखरेल र कुराही 15 आइरन गेट टोल बस्ने वर्ष 18 का प्रदीप सुनारलाई नियन्त्रणमा लिएको जनाइएको छ। उनीहरूको साथबाट 80 मिलीग्राम लागोसुत ब्राउन सुगर फेला परेको दाङ प्रहरीले बताएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भएको हो। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083 को भालुबाङमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास र रोजगारी सृजना तथा आत्मनिर्भरता प्रवर्धनमा विशेष ध्यान दिने बताउनुभयो। उहाँले युवा पुस्ताको ऊर्जा, सिप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभएको छ। युवालाई उत्पादन, नवप्रवर्धन र उद्यमशीलतासँग जोड्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ़ाइने समेत उहाँले बताउनु भएको छ। र पछिल्लो 24 घण्टामा देशका विभिन्न स्थानमा भएको दुर्घटनामा 9 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा 4 जना, बागमती प्रदेशमा 2 जना र मधेश कोशी र गण्डकी प्रदेशमा 1-1 जनाको मृत्यु भएको छ। त्यसै गरेर देशभर भएको दुर्घटनामा 66 जना घाइते भएका छन्। जस अनुसार कोशी प्रदेशमा 22 जना घाइते भएका छन् भने मधेश प्रदेशमा 21 जना, काठमाण्डुमा 12 जना घाइते भएका छन्। काठमाण्डु बाहेक बागमती प्रदेशमा 8 जना घाइते भएका छन्। त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा 1-1 जना घाइते भएका छन्। अवस्था अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।
4: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
5: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
4: हाम्रा सेवाहरू
5: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
4: अर्डर अनुसार खाली बोतलको उत्पादन,
5: 20 लिटर जारमा होम डेलिभरी सेवा।
4: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
5: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू,
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
5: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: नेपाली जुत्ता घर,
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
2: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
2: सम्पर्क मोबाइल नम्बर 98577-71546।

0: ओया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 9841170909 9841170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जे पाँच बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिग्राम चौधरी हार्दिक स्वागत बा। विश्व वातावरण दिवस 2083 का अवसरमा पत्रकार महासंघ दाङ परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न हो रहल। दाङ महिला जेसिस, नेपाल पत्रकार महासंघ दाङ ओ नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका आयोजनामा पत्रकार महासंघ दाङ परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिलक हो। दाङ महिला जेसिसका अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा हुलक कार्यक्रममा बरपौना नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुविदेशी असिन दिवस हन औपचारिक तामाको सीमित निधैकन मानवीय जीवनमा महत्वपूर्ण भूमिका रहलक, वातावरण सन्तुलन कायम गर सक्कु पक्ष जिम्मेवार ढंग से लाग पर्दा बटवारा। कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आरके शीतल, डाक्टर लोकराज प्राजुली लगायत शुभकामना मन्तव्य व्यक्त करल रह कलसे। कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गरल रही। उसँगको विश्व वातावरण दिवसको अवसरमा दाङ राप्ती गाउँपालिका एक भालुबाङ स्थित लालमटियामा स्वास्थ्य चौकी परिसरमा आज वृक्षारोपण कर्गिल बा। समृद्ध भविष्यका आधार जलवायु एवं प्रकृति मैत्री विकास गर्न मूल नारा सहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाका आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी, आम, कल्की, परिजा, पारिजात, समुद्री फूल लगायतका विभिन्न फलफूलको बिरूवा लगागिल रह। वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न उद्देश्यसे कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका वन प्राविधिक विपिन भूषाल जानकारी दिएर कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वातावरण संरक्षणका लागि बिरूवा लगाकन केल्नी होकिन लगाइलग बिरूवाको संरक्षण ओ नियमित हेरचाहमा विशेष ध्यान दिए पर्ना बटुवा रख। दाङमा लागु औषध ब्राउन सुगर सहित 6 जना पक्राउ परलबाट। पक्राउ पर्नामा दाङका घोराई उपमहानगरपालिका 5 धरनाका 25 वर्षको विपिन केसी, घोराई 15 रतनपुरका 25 वर्षको जो पुष्कर भण्डारी, प्युठानका स्वर्गद्वारी नगरपालिका 3 भिंग्रीका 28 वर्षीय उत्तम सुनवार, रोल्पाका सुनिल, स्मृति गाउँपालिका 5 काभ्राका 29 वर्षीय किरण थापा रहलबाट, मुकनकका शरीर ओकवाठमा खानतलासी करबेर, डुठो पुर्यामन, धर्गिलका ब्राउन सुगर जस्तो देखजिना पदार्थ फेला पर्लक जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायक उपरीक्षक डाक्टर होम बहादुर केसी जानकारी दिएर घोराई उपमहानगरपालिका 15 जनाकी टोलमा लागु औषधका कारोबार हुइतिर लक्कना सूचनाका आधारमा खड्गिलक प्रहरी टोलीसी हुकनक्से पक्राउ करलक हुइट। उक्त पदार्थको तौल 340 मिलिग्राम रहलक बटवागिल बा। वडा प्रहरी कार्यालय घोराहीको टोलीसी घोराई उपमहानगरपालिकाको 14 नयाँ बजार क्षेत्रमा शंकास्पद रूपमा निङ्तिरलक 2 जना नियन्त्रणमा लेकन खानतलासी करबेर थप 80 मिलिग्राम ब्राउन सुगर जस्तो दिग्जिना पदार्थ बरामद करलक जना राखल। पक्राउ पर्नामा घोराई उपमहानगरपालिका 18 अम्बापुरका 28 वर्षीय विजय पोखरेल ओ घोराई 15 आइरन गेटका 18 वर्षीय प्रदीप सुनवार रलक रहलबाट कुल 420 मिलिग्राम ब्राउन सुगर जस्तो दिग्जिना पदार्थ बरामद करगिल बा। लुम्बिनी प्रदेशको मुख्यमन्त्री सत्यनारायण आचार्यले प्रदेश सरकारले आंगिलक नीति तथा कार्यक्रममा युवाहरूको नकला प्राथमिकतामा धर्गिलक बटुवा राख्ल। उहाँले नीति ओ कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा कर्जिना उल्लेख गर्दै युवा मैत्री योजना ओ कार्यक्रम अनर्थ प्रभावकारी बनाजिना बटुलक हुइट। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083का भालुबाङमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवाहरूको नकला उद्यमशीलता ओ आत्मनिर्भरता तर्फ उन्मुख गरिना उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्जिना बटुवा राख्ल। प्रदेश सरकारले डिजिटल क्षेत्र हुन प्राथमिकतामा धरती युवा लक्षित कार्यक्रम अगाडि सर्न तयारी रहलक उल्लेख गर्दै उहाँले युवाहरूमा आधुनिक प्रविधिले जोर्कन उद्यमशीलता विकास, रोजगार सृजना ओ तथा आत्मनिर्भरता प्रवर्धनमा विशेष ध्यान दिएजिना बटुवा राख्ल। ओ पाशक सबै 24 घण्टामा प्रदेश विभिन्न स्थानमा हुलक दुर्घटनामा 9 जनाको मृत्यु हो रहल। नेपाल प्रहरीले दिलक जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा 4 जना, बागमती प्रदेशमा 2 जना ओ मधेश कोशी ओ गण्डकी प्रदेशमा 1 जनाको मृत्यु हुइल्बा। उसँग देशभरि हुलक दुर्घटनामा 66 जना घाइते हुइलबाट। ज्याकर अनुसार कोशी प्रदेशमा 22 जना घाइते हुइलबाट, क्लसे मधेश प्रदेशमा 21 जना, काठमाडौँमा 12 जना घाइते हुइलबाट। उसँग काठमाडौँ बाहेक बागमती प्रदेशमा 8 जना घाइते हुइलबाट। उसँग गण्डकी, लुम्बिनी ओ सुदूरपश्चिममा 1 जना घाइते हुइलबाट।
उठा त आज थारूवासक मध्यपश्चिम खबर अत्रह काल सन्ध्याफे थारूवासक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखसक खबर मसे समाचार कक्षको सबको संगनेनसँग मैसारिक राम चौधरी विदाई टू रिज मध्यपश्चिम ओनिटी रवि राम राम।

0: निन्यानब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
4: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578369।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाम।
5: सम्पर्क मोबाइल नम्बर 98577-71546।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
7: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
6: स्पेशल सेफ तालिम
7: जापानिज सुशी तालिम
6: र वेट्रेस
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
7: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
6: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: मात्र रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
3: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ, कोई कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिशियन, हार्ट जोड्ने, नसा, प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-7।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: ना कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-488-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
2: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
21: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर कोराही दाङमा।
2: डाक्टरद्वारा गरिने उपचारहरू
21: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
2: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
21: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
2: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
21: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
2: सुगरको कारणले प्यानक्रियाजमा भएको समस्याको उपचार गरिने
21: कलेजो, पित्त थैली, प्यानक्रियाज एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
22: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
23: समय बिहान 9 बजेदेखि
24: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-193 र 98-128-89-028।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
27: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
26: हाम्रा विशेषताहरू
27: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
26: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
27: शान्त तथा पारिवारिक वातावरण भएको
26: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
27: तिहार सुसारको राम्रो व्यवस्था भएको
26: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
27: घरको जस्तै माया पाउने
24: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
24: सम्पर्क फोन नम्बर 082-5-63-387। सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
28: खुसीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847।
30: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिने सेवाहरू,
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
13: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा,
14: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
13: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव,
14: सभा अध्यक्ष राजबहादुर घरती मगर, 5 जिल्ला अधिवेशन
13: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
14: मिति 2083,
22: जेठ 25 गते तद अनुसार 2026 जून 8 तारीख
1: समय बिहान 10 बजे
22: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ
1: मूल आयोजक MNO
22: जिल्ला सभा

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा लागू औषध ब्राउन सुगर सहित 6 जना पक्राउ, प्रहरीद्वारा 1 थान भरुवा बन्दुक बरामद।
1: दाङ सहित देशभर आज विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइयो। वातावरण संरक्षणका लागि सबै पक्ष एकजुट भएर अघि बढ़नु पर्नेमा वक्ताहरूको जोड।
0: लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन दाङको भालुबाङमा शुरू, प्रदेश सरकारले युवा लक्षित कार्यक्रम अगाडि सारेको मुख्यमन्त्री आचार्यको भनाई।
1: र नेपाली सेनाले पश्चिम दाङको बागरमा बनाइदियो थारू समुदायको भुइँयार थान।
0: अब खबर विस्तारमा।
1: दाङमा लागूसुद ब्रान सुगर सहित 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोराही उपमहानगरपालिका 5, धरनाका 25 वर्षका विपिन केसी, कोराही 15, रतनपुरका 25 वर्षकै पुष्कर भण्डारी, प्युठानको स्वर्गोदारी नगरपालिका 3, भिंगरीका 28 वर्षीय उत्तम सुनार र रोल्पाको सुनिल स्मृति गाउँपालिका 5, काभ्राका 29 वर्षीय किरण थापा रहेका छन्। उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा 2 पुडियामा राखिएको ब्रान सुगर जस्तो देखिन्छ पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। कोराही 15 जानकी टोलमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उक्त पदार्थको तौल 340 मिलिग्राम रहेको बताइएको छ। यस्तै वडा प्रहरी कार्यालय कोराहीको टोलीले कोराही उपमहानगरपालिका 14 नयाँ बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका 2 लाई नियन्त्रणमा लिई खानतलासी गर्दा थप 80 मिलिग्राम ब्रान सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा गोराही 18, अम्बापुरका 28 वर्षीय विजय पोखरेल र गोराही 15का 18 वर्षीय प्रदीप सुनार रहेका छन्। कुल 420 मिलिग्राम ब्रान सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो। पक्राउ परेका 6 जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। यस्तै दाङ प्रहरले फरार रहेका 5 जना प्रतिवादी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीका अनुसार विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा उपस्थिति गराइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पक्राउ परेका 5 जनामाथि विभिन्न मुद्दामा अदालतले कुल 26,04,000 रूपियाँ जोरिवाना तथा 2 वर्ष 2 महिनाको कैद सजाय तोकेको थियो। जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।
0: दाङको घोराही उपमहानगरपालिका वडा नम्बर 9 स्थित रूपा सामुदायिक वनबाट 1 थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी गोगली र प्रहरी चौकी रामपुरबाट संयुक्त रूपमा खटिएको टोलीले गस्ती गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले बताउनुभयो। वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध हतियारको प्रयोग तथा ओसार पसार नियन्त्रणका लागि प्रहरीको निगरानी र खोजतलाश अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले 2 दिन अघि पनि 1 सामुदायिक वनबाट 4 नाल भरुवा बन्दुक फेला पारेको थियो।
1: वातावरण संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सँगै विधिमा नीति तथा कानूनको कड़ाईका साथ कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले आज घोराहीमा आयोजना गरेको दाङ जिल्लाको पर्यावरण विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीले दाङको वातावरणीय चुनौती न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड़ दिएका हुन्। समृद्ध भविष्यको आधार जलवायु जीव एवं प्रकृति मैत्री विकास भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति डाङका प्रमुख नित्यानन्द शर्माले बढ़दो प्लास्टिक तथा सिसाजन्य सामग्रीको प्रयोगले वातावरणमा गम्भीर असर पुर्याइरहेको भन्दै न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म सचेतना आवश्यक रहेको बताउनुभयो। वहाँले वातावरण मैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै प्रदूषण बढ़ाउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेकोमा जोड़ दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि शर्माले पानीको स्रोत संरक्षणका लागि कृत्रिम जलाशय निर्माण, वृक्षारोपण, प्लास्टिक झोलाको प्रयोग नियन्त्रण तथा राप्ती नदीमा करेन्ट र विष प्रयोग रोक्ने अभियान सकारात्मक रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य लेखनाथ बुढाथोकी, संस्थाका पूर्व अध्यक्ष श्रीमन न्यूपाने, किरण कुमार रेग्मी, निर्मला गौतम रेग्मी, भोला अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठ, त्रिभुवन नगर जिस्टका अध्यक्ष मिनराज भाट लगायतले वातावरण संरक्षणका लागि नागरिक स्तरबाट सचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक प्रदीप मजगियाले वातावरण संरक्षण क्षेत्रमा संस्थाले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउनु भएको थियो। केन्द्रका कोषाध्यक्ष रीमा शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव माया कुमारी पोखरेलले गर्नुभएको थियो।
0: विश्व वातावरण दिवसकै अवसर पारेर पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। दाङ महिला जेसिज, नेपाल पत्रकार महासंघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो। दाङ महिला जेसिजका अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले यस्ता दिवसलाई औपचारिकतामा सीमित नराखी मानवीय जीवनमा महत्वपूर्ण भूमिका रहेको वातावरण सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार ढंगबाट लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आरके शीतल, डाक्टर लोकराज पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिजका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो।
1: यसैगरी विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका एक भालुबाङ स्थित लालमटिया स्वास्थ्य चौकी परिसरमा आज वृक्षारोपण गरिएको छ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नारा सहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी, आँप, कल्की, पारिजात, समुद्री फूल लगायत विभिन्न फलफूलका विरूवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका वन प्राविधिक विपिन भूषालले बताउनुभयो। कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वातावरण संरक्षणका लागि बिरूवा रोपेर मात्रै नहुने भन्दै रोपिएका बिरूवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका चुनौती दिन प्रतिदिन बढ़दै गएको उल्लेख गर्दै प्रकृति मैत्री विकासलाई व्यवहारमा उतार्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले केही नागरिकहरूलाई वातावरण संरक्षण गर्न के गर्नु पर्ला भनेर सोधेका छौं।
2: म सुषमा चौधरी। वातावरण संरक्षणको लागि सर्वप्रथम त हामी सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। यसमा संघ संस्था कार्यालयहरू मात्रै लागेर हुँदैन। हामी सबैले आत्मादेखि नै वातावरणको संरक्षणमा हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। प्लास्टिक प्रयोग गर्नेदेखि लिएर हाम्रो चालचलन, रहन सहनदेखि लिएर हामीले गर्ने व्यवहारहरू, हामीले गर्ने कामकाजहरू सबै प्लास्टिक जन्य छन् अहिलेसम्म। यसलाई चाहिँ व्यवस्थापन गर्नको निम्ति आफैदेखि नै प्लास्टिकहरू प्रयोग गर्नु हुँदैन। यसलाई चाहिँ कम गर्नुपर्छ, यसलाई रियुज गर्ने, यसलाई कसरी घटाउने भन्ने कुरा चाहिँ हामी सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ र यसमा हामी सबै जोडबलले लाग्यो भनेदेखि बल्ल चाहिँ यसलाई समाधान गर्न सकिन्छ कि।
3: म निर्मला गौतम रेग्मी। वातावरण संरक्षण अहिलेको अवस्थामा वास्तवमा अलि विकराल रूपमै देखिएको छ। मानव बस्ती बढ्दो प्रकृतिलाई नै दोहन गर्ने खालका हाम्रा कार्यशैलीहरू बढ़िरहेको छ। यद्यपि यसलाई अलिकति हामीले वातावरण मैत्री गराउनको लागि बोट बिरुवाहरूको संरक्षण गर्नुपर्छ पर्यो, विकास गर्ने क्रममा विकासलाई विनाशको रूपमा परिणत नगरेर प्रकृतिलाई जोगाउँदै विकासलाई अगाडि बढाउन पर्यो। त्यसै गरी पृथ्वी भनेको चरा चुरुङ्गी जीव जनावर सबैको बस्ने स्थान हो र सबैलाई वासस्थान हुने गरी हामीले विकासका कामहरू निर्माण गर्नु पर्यो। त्यसै गरी अहिले चाहिँ इको सिस्टम नै खलबल लिने खालको कार्यक्रमहरू मानवले गरिरहेको छ, त्यो गर्नको लागि अब बायोडाइभर्सिटीका कुराहरू छन्, त्यसलाई चाहिँ प्रत्येक मान्छेले मनमा लिन पर्यो। दाङकै हकमा भन्नुपर्दा अहिले चाहिँ व्यापक रूपमा मैले देखेको एउटा सिमेन्ट फ्याक्ट्रीले गर्दा हाम्रो वातावरण निकै प्रदूषण भएको छ। यद्यपि उहाँहरूले कमसे कम मानव बस्तीमा फ्याक्ट्री बनाइसक्नु भयो, उहाँको खर्च लगानी भयो, तर पनि मान्छेको सुरक्षाको लागि जुन अपनाउनु पर्ने कार्यविधि छ, नियम छ, त्यसलाई चाहिँ पालन गर्नुपर्ने जस्तो मलाई लाग्छ, त्यसलाई चाहिँ पालन गर्नै पर्छ। ईआईका कुराहरूमा जुन लेखिएको थियो ती मापदण्डहरू उहाँहरूले सबै पूरा गर्नुभएको छैन, त्यसलाई पूरा गर्नुपर्छ। अर्को कुरा प्लास्टिकले पनि आक्रान्त छ हाम्रो घोराई बजार, प्लास्टिक नियन्त्रण गर्नुपर्छ र स्थानीय सरकारले कमसे कम प्लास्टिक हामीले किनिदिन्छौ है, तपाईँहरूले प्लास्टिक राख्नुहोस्, किलोको यदि किन्छ भन्ने बित्तिकै त्यो प्लास्टिकलाई मान्छेले सञ्चित गर्छ, जसले गर्दा बाटोमा फोहोर हुँदैन, प्लास्टिकले गर्दा खेतीयोग्य जमिनमा खेती उत्पादन हुन सकिरहेको छैन भने बजार क्षेत्रबाट बढी प्लास्टिक निस्किने र गाउँ क्षेत्रमा जो किसानहरूले उहाँहरूले प्लास्टिक त्यति प्रयोग गर्नुहुन्न त्यसको असर चाहिँ उहाँहरूलाई परेको अवस्था छ, त्यसलाई पनि हामीले नियन्त्रण गर्नुपर्छ जस्तो मलाई लाग्छ।
4: म प्रदीप मजगिया, अहिले विश्वमा र नेपालमा पनि तीनटा वातावरणीय ठूला इस्युहरू देखिया छन्, एउटा क्लाइमेट चेन्जको कुरा, अर्को बायोडाइभर्सिटी लसको कुरा र अर्को पल्युसनको कुरा। पल्युसनमा पनि विशेष त प्लास्टिक पल्युसन, त्यसै गरी एयर पल्युसन र वाटर पल्युसन, यी तीनटा विषयहरूलाई जोडेर अब हामीले काम गर्नको लागि योजनाबद्ध तरिकाले हामी लाग्नु पर्नेछ। त्यसको लागि स्थानीय तहहरूबाटै यी वातावरण मैत्री नीतिहरू बनाएर हामीले अगाडि काम गर्नुपर्नेछ।
5: म नित्यानन्द शर्मा, दाङ जिल्लामा वातावरणको कुरा गर्नुपर्दाखेरि यहाँका धेरै एनजिओ आईएनजिओहरूले पनि यसमा काम गरेका छन् र सरकारले पनि काम गरेको छ। वास्तविक भन्दाखेरि अहिलेको जुन मानिसको आयुदेखि लिएर हरेक चिज विविधता र जैविकसित गाँसिएको छ, जसले गर्दा त्योसित गाँसिएको हुँदा यसलाई हामीले संरक्षण गर्नुपर्दछ र वातावरण बचाउनु पर्दछ भन्न चाहन्छु म।
6: मेरो नाम नारायण प्रसाद श्रेष्ठ। अब हाम्रो सोचमा उत्तरी जलाधार क्षेत्र र देउखरीको दक्षिणोत्तरी जलाधार क्षेत्रको संरक्षण सम्वर्धन पहिलो प्राथमिकता हो। औद्योगिकबाट उत्पादन भएका उत्सर्ग जति पनि कार्बनहरू छन् तिनलाई कसरी व्यवस्थित गर्नु भन्ने पहिलाका दुई किसिमको कुरा, जति पनि विकासका पूर्वाधारहरू छन् विकासका पूर्वाधार निर्माण गर्नु पूर्व त्यसको त्यस्तै पर्ने असर, त्यसले पर्यावरणमा पार्ने असर बारेमा विस्तृत अध्ययन गरेर त्यसको रोकथामको लागि पहिले नै कार्ययोजना तयार गरेर योजना हामीले बनाउन सक्यौँ भने विश्व वातावरण विश्व राम्रो हुन्छ। अर्को अर्थमा मानव मात्रै बाँचेर होइन कि पूरा सम्पूर्ण चराचर जगत वन जंगलमा चराचुरुङ्गीदेखि लिएर वन्य जन्तु र मानवीय स्रोतलाई समेत मध्यनजर राखेर वनको संरक्षण, त्यसपछि लाएर पानीको संरक्षण, त्यसपछि लाएर भौगोलिक अवस्थाको यथार्थ चित्रणलाई नै पनि चित्रण गरेर अगाडि बढ्न सकेपछि मात्र पनि यो हाम्रो वातावरण संरक्षण हुन सक्छ।
7: मेरो नाम महेश कुमार न्यौपाने। वातावरण जोगाउनको लागि खास गरेर तीनटा कुरामा चाहिँ ध्यान दिनुपर्छ, जल, जमिन र जंगल। जल भन्नाले चाहिँ हाम्रो पानीको मुहानहरू घट्दै गइराखेको छ, सुक्दै गइराखेको छ, त्यस कारणले पानी संरक्षणको लागि विभिन्न तालतलैयाहरू पोखरीहरू निर्माण गरेर कसरी चाहिँ पानीलाई चाहिँ संरक्षण गर्न सकिन्छ एउटा त्यतातिर ध्यान दिनुपर्छ। अर्को जमिन भन्नाले चाहिँ जमिनमा विभिन्न किसिमका चिजहरू, फोहोर चिजहरू भनौँ अथवा प्लास्टिकहरू, सिसाहरू अनावश्यक रूपमा फाल्दाएर जमिनबाट जुन उत्पादन हुने उर्वर शक्ति हो त्यो ह्रास भइराखेको छ, त्यसले पनि प्रकृतिमा वातावरणमा चाहिँ प्रतिकूल प्रभाव पारेको छ। त्यसलाई पनि जमिनलाई जोगाउनको लागि ती प्लास्टिक र सिसाजन्य पदार्थहरूलाई चाहिँ रोकथाम गर्नु जरुरी छ भने, अर्को कुरा जंगल। जंगल भनेको त खास गरेर स्वायुदेखि ल्याएर चाहिँ विभिन्न चराचुरुङ्गी जीव जनावरहरूको वासस्थान भएको हुनाले त्यसमा आग लागिहरू भइराखेको छ र त्यसबाट बहुमूल्य चिजहरू जडीबुटीदेखि ल्याएर सबै चिजहरू चाहिँ जलेर चाहिँ खरानी भइराखेका छन्। त्यस कारणले गर्दा त्यो अहिले गर्मीको सिजनमा जुन चाहिँ पातहरू चाहिँ वनमा छ त्यसलाई चाहिँ खास गरेर संकलन गरेर एउटा चाहिँ प्राङ्गारिक मल उद्योग चाहिँ हामीले एकातिर खोल्न सक्यौँ भने त्यसबाट फेरि पुनः बिरुवा उत्पादन गर्न सक्छौ, बालीनाली उत्पादन गर्न सक्छौ। यी तीनटा कुरा जल, जमिन र जंगलबाट नै हामीले वातावरणलाई संरक्षण गर्न सक्छौ।
0: अब बाँकी प्रसंगहरू। नेपाली सेनाको मध्य पश्चिम प्रेतना हेडक्वार्टरको निर्देशन तथा 19 नम्बर वाहिनी अड्डाले थारू समुदायको संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित धार्मिक स्थलको निर्माण तथा हस्तान्तरण गरेको छ। आर्थिक वर्ष 82-83 शीघ्र प्रभावी योजना अन्तर्गत दंगीशरण गाउँपालिकाको बागरमा करिब 5 लाख रूपियाँको लागतमा निर्माण गरिएको भुइँयार थान धार्मिक स्थलको औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको हो। उक्त धार्मिक स्थल ज्वाला दल गणले निर्माण सम्पन्न गरेको हो। कीर्तनापति उपरथी हिम्मत बहादुर विष्टले आज आयोजित एक कार्यक्रमका बीच भुयाथानको उद्घाटन गर्दै स्थानीय समुदायलाई हस्तान्तरण गर्नुभयो। नेपाली सेनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले समुदाय बीच एकता आपसी सद्भाव बढ़ाउने विश्वास व्यक्त गरेको छ। साथै स्थानीय तहसंघको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइएको छ। कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले थारू समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गरेकोमा सहयोगको प्रशंसा गर्दै यसले समुदाय बीच एकता सहकार्य र आपसी सद्भाव मजबूत हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले नेपाली सेनाले स्थानीय तहसँग गरेको धार्मिक तथा सांस्कृतिक संरक्षणमा गरेको सहकार्यलाई आपसी सम्बन्ध विस्तारको संज्ञा दिँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेमा विश्वस्त रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गाउँपालिका अध्यक्ष सुरक्षा निकायका प्रमुख स्थानीय जनप्रतिनिधि पत्रकार स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भएको हो। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083 भालुबाङमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्य का साथ विभिन्न कार्यक्रम संचालन गरिने बताउनुभयो। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास रोजगारी सृजना तथा आत्मनिर्भरता प्रवर्धनमा विशेष ध्यान दिने बताउनु भएको छ। उहाँले युवा पुस्ताको ऊर्जा सिप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त भएको छ। युवालाई उत्पादन नव प्रवर्धन र उद्यमशीलतासँग जोड्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ़ाइने समेत बताउनुभयो। गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जित कुमारी बेलवासीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमुल सेनाले युवा क्षेत्रको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिने स्पष्ट पार्नु भएको थियो।
0: राजपुर गाउँपालिका तीन खरदरियाका किसान मात्री परिक्रमा प्रसाद यादवलाई दूध बिक्रीको समस्या हटेको छ। गाउँमै दूध संकलन केन्द्र संचालनमा आएपछि दूध बिक्रीका लागि लमही वा भालुबाङ बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको हो। भैंसी पालनलाई मुख्य पेशा बनाएका यादवले पहिले गाउँमा दूध संकलन केन्द्र नहुँदा दूध बिक्रीका लागि टाढा जानु पर्दथ्यो। अहिले गढवा गाउँपालिका 6 गढवामा स्थापना भएको दूध संकलन तथा बिक्री केन्द्रमा दूध बिक्री गर्दै आउनुभएका उहाँले गाउँमै केन्द्र संचालन भएपछि बिक्रीमा सहजतासँगै आमदानी समेत बढ़ेको बताउनु भएको छ। उहाँका अनुसार घर घर पुगेर फुटकर रूपमा दूध र दही बिक्री गर्नुभन्दा संकलन केन्द्र मार्फत फ्याट परीक्षण गरी दूध बिक्री गर्दा बढ़ी लाभ हुने गरेको छ। यादवले दैनिक 20 देखि 25 लिटर दूध बिक्री गर्दै आउनु भएको छ। यादव जस्तै गढवा गाउँपालिका 6 नारायणपुरी पनि व्यावसायिक रूपमा गाई पाल र भैंसी पालन गर्ने किसान हुनुहुन्छ। विगत 3 वर्षदेखि पशुपालन व्यवसाय गर्दै आउनुभएका पुरीले दूध संकलन केन्द्र संचालन भएपछि किसानलाई ठूलो राहत पुगेको बताउनुभयो। गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको सहयोगमा गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थाले दूध संकलन तथा बिक्री केन्द्र संचालनमा ल्याएपछि गढवा र राजपुर क्षेत्रका किसानलाई सहजता भएको छ।
1: दाङमा 20 वर्षभन्दा कम उमेरमा आमा बनेको संख्या उल्लेखनीय रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य कार्यालय दाङ र बेसको पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमको पछिल्लो तथ्याङ्कले 20 वर्षभन्दा कम उमेरमै आमा बनेको संख्या बढ़दै गएको देखाएको छ। बाल विवाह न्यूनीकरण तथा सचेतीकरण गर्दै आएको बेस संस्था अन्तर्गत बाल बालिकाका लागि न्यायमा पहुँच कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नरबहादुर चौधरीका अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ 19 गतेसम्म दाङमा 20 वर्ष मुनिका 1,079 जना किशोरी सुत्केरी भएका छन्। सोही अवधिमा 20 वर्ष नपुग्दै गर्भवती हुनेको संख्या 1,845 पुगेको छ। तथ्याङ्क अनुसार कलिला उमेरमा सुत्केरीको संख्या सबैभन्दा बढ़ी कोराही उपमहानगरपालिकामा रहेको छ।
0: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अचितम मणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स तथा स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो।
1: पछिल्लो 24 देशका विभिन्न स्थानमा भएको दुर्घटनामा 9 मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा 4, बागमती प्रदेशमा 2 र मधेश कोशी र गण्डकी प्रदेशमा 1-1 मृत्यु भएको छ। त्यस्तै देशभर भएका दुर्घटनामा 67 घाइते भएका छन्, जस अनुसार कोशी प्रदेशमा 22 घाइते भएका छन् भने मधेश प्रदेशमा 21, काठमाडौँमा 12 घाइते भएका छन्। काठमाडौँ बाहेक बागमती प्रदेशमा 8 घाइते भएका छन्। त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा 1-1 घाइते भएका हुन्।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्ध विरामका लागि सहमति जनाए लगत्तै हिजबुल्लाको यस्तो प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लड़ाईको दिगो अन्त्यका लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ।
1: अब खेल समाचार। सिंगापुरमा जारी एसियन गेम्स छनौट प्रतियोगिताको सेमी फाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। आज सम्पन्न समूह बीको खेलमा हङकङले ओमानलाई 154 रनको विशाल अन्तरले पराजित गर्दै समूह विजेता बनेपछि ओमान उपविजेताको रूपमा सेमी फाइनल पुगेको हो। समूह एकको विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले अब आइतबार बिहान 7:15 ओमानको सामना गर्नेछ। दोस्रो सेमी फाइनलमा सोही दिन हङकङ र मलेसिया भिड्नेछन्। समूह चरणमा नेपालले चीनलाई 221 रनले तथा मलेसियालाई 167 रनले पराजित गरेको थियो। सेमी फाइनल प्रवेश गरेका नेपाल सहित मलेसिया, हङकङ र ओमान एसिया गेम्समा छनौट भइसकेका छन्।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 35.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 53% रहेको मौसम कार्यालयको प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: दाङमा लागू औषध ब्राउन सुगर सहित 6 पक्राउ, प्रहरीद्वारा 1 भरुवा बन्दुक बरामद।
1: दाङ सहित देशभर आज विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइयो। वातावरण संरक्षणका लागि सबै पक्ष एकजुट भएर अघि बढ़नु पर्नेमा वक्ताहरूको जोड़।
0: लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन दाङको भालुबाङमा शुरू, प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई अगाडि सारेको मुख्यमन्त्री आचार्यको भनाई।
1: र नेपाली सेनाले पश्चिम दाङको बागरमा बनाइदियो थारू समुदायको भूयार थान।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाईँ श्रोताले पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु।
4: लाली बजार।

0: Hello, from America, Waka Waka, Washington DC, just double birth, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9
1: इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भङ्ग आयो, दाजुले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
9: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
10: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
9: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
11: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ?
12: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
11: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन हो।
17: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
18: काठमाडौँ मेडिकल कलेजमा

0: कार्यरत वरिष्ठ बाथ रोग यूरिक एसिड लोज तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिदै जाने,
0: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
0: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
0: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
0: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा,
0: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
0: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
0: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
0: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
0: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
0: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
0: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
0: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
0: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343100। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू:
3: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
4: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ।
6: फोन नम्बर 0825562601, 98578353990, 98578313684, 98512323228
3: र 98578373255।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825612110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
4: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
4: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोडिङ सम्बन्धी अपरेशन सेवा
6: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362118

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायरनेट, अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
2: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई दाग।
5: सम्पर्क मोबाइल नम्बर 9822964।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
8: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
7: डाक्टरद्वारा गरिने उपचारहरू।
8: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार।
7: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइकोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा।
8: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
7: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
8: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
7: सुगरको कारणले प्यानक्रियाजमा भएको समस्याको उपचार गरिने।
8: कलेजो, पित्त थैली, प्यानक्रियाज एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
9: बिरामी जाँच निमित्त यही ज्येष्ठ 23 गते शनिबार
10: समय बिहान 9 बजेदेखि
11: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818890028।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
14: उपचार हुने रोगहरू
13: पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686861694।
15: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
16: बिमा गराउन जाँदैछु।
15: बिमा किन गर्नु पर्यो सर? बिमा
16: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
15: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
16: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
15: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
16: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त
5: र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
17: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
17: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
19: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
20: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी छौरे।
21: नमस्ते, म गीतकार संगीतकार राजकुमार बाबा, तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 9857171546।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
14: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
15: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
17: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
14: तालिममा दिइने विषयहरू
17: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
17: जापानिज सुशी तालिम,
14: वेटर र वेट्रेस,
17: टुरिस्ट गाइड।
14: हाम्रा विशेषताहरू
17: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
17: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासी र मेन पावरको व्यवस्था भएको।
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
17: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
16: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
14: सम्पर्क मोबाइल 98410-17-09
17: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
18: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
19: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको।

0: एकपटक अवश्य सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9928।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। गावि एका र नयाँ बनेका मन्त्रालयहरूले आउँदो असार सात गते भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने, संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गर्दा गैरदलीय व्यवस्था गर्नुपर्ने, निर्वाचन आयोगको सुझाव, जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने, निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने,
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित।
0: आज विश्व वातावरण दिवस, 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग, तर बजारमा अझै छ्यापछ्याप्ती। आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना,
2: गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ।
0: रासपा सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी, रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने, केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
3: भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ अलिअलि।
0: र युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा पाँचवटा जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा गर्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार सात गतिभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेष्ठ सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपन हटाउन 2083 असार सात गतिभित्र सबै मन्त्रालयलाई

0: आफ्नो संगठन तथा व्यवस्थापन संरचना सम्पन्न गर्न समय सीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अंगीकृत नायब सुब्बा र सो भन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभिएर छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
1: निर्वाचनपछि प्रारम्भिक संशय निषेधको राजनीति सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजूद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहास मा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित छ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि छ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पाँच दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मदत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। वहाँले लगानी सहकारी र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवादबारे बोल्दै वहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 वटै जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासोपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सी अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेशका महोत्तरी र रौतहट, बागमती का काठमाण्डौ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अब हाम्रो भोलिदेखि शुरू भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन। विवाद अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले भ्याउनेर अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
0: नेपाल वायु सेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजालसले समिति सदस्य छनौट प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भन्ने गुनासो बढ़दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रपको समय बढ़ाइरहेको सीआईएनसँग बताउनुभयो।
3: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टीआईएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यही अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
0: यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको हो। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
4: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत त्यसको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ अनि अन्य भूभागमा आंशिक बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ र मध्य प्रदेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग चाहिँ केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सीलाई पनि क्रमशः जारी नै रहनेछ।
0: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन बिक्री वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदूरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिक जन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुने, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ़ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढ़ेको वातावरण विज्ञ रोशना सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
5: ब्यान त भयो, तर यो ब्यानलाई चाहिँ सफल बनाउन 2-3 तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ होइन। हामी राइट्स वाला कुरामा
6: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कूलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डर्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ, ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौ नि त।
5: हो, त्यही बिहेभियरल चेन्जको कुरा भनेको त कस्तो रहेछ के, मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
6: सुरुट रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
5: खाइन्छ होइन, त्यही लेखा हुन्छ नि डेन्जरस पिक्चर लगाएर। प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेशन कानून बनिरहँदा इम्प्लिमेन्टेशनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ। जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि होइन, रेडियोको थ्रु टिभीको थ्रु बुझ्ने भाषामा. अब 40 माइक्रोन भनेको त कस्तो माइक कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
6: यो खालको हुन्छ 40 माइक्रोन भन्दा तलको.
5: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न. मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ.
0: साझा खबरमा अब विदेशका खबर. युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ. युक्रेनी ड्रोन बलका कमाण्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ. जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्. अब खेल खबर. एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ. सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो. नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्.
7: आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैंकहरूमा सेवाग्राहीको चाप.
8: पहिला भन्दा अहिले बढी समस्या भयो, अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको. उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन.
7: हतारोले गुणस्तरीय काम नहुने सम्भावना. रिपोर्ट सँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहार हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत फरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा.
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 082562707.

0: খরু কোকোনট চোকোনট ভিটা মিল্ক বাটার প্রাইট ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট
1: হেরা হেরা হেরা যো হো হাম্রো চয়েস কোদোকো ডাইজেস্টিভ র কুকি ছ হাই নাইস
2: অডগুরি आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा बैंकहरूमा सेवाग्राहीको चाप बढ़न थालेको छ। विकास निर्माणका योजना संचालन उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह संस्था र उपभोक्ताहरू बैंकमा धाउन थालेपछि जिल्लाका बैंकहरूमा पनि भीड़भाड़ देखिन्छ।
3: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दो फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात चालू आर्थिक वर्षको एघारौं महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही
4: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि दुई तीन घण्टा भइगयो ब्याङ्कमा कुर्याएको उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
3: संघ प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना अडी बताउनुहुन्छ।
5: जिएसटी बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 खाता आएको थियो कि खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो, अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ, समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी हेभी अमाउन्टमा हुन्छ नि त समूहको, त्यसले गर्दा क्यास डिस्पर्स यतिखेर धेरै नै हुन्छ। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ।
3: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेशनल सिमकोट शाखाका प्रबन्धक हेमराज हमाल,
6: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिला भन्दा पहिलो महिनाभन्दा यो असारमा चाहिँ आइरहेछन्। हामीमा प्रत्येक दिन तीन चारवटा खाताको दलले खोलिरहेका छन्। तर हाम्रो यो गाउँपालिकाको यिनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्कमै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला, कुनै संघ संस्थाहरू त्यसपछि कृषि भेण्डारी तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान तिनीहरूको खाता चाहिँ हामी खोलिरहेछौँ। त्यही हो पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
3: सिमकोटमा कृषि विकास ब्याङ्क सहित चारवटा ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढ़ेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही आर्थिक वर्षको अन्तिम महिना नजिकिँदै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
7: सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले आउने चान्सेस क्यासको मुभमेन्ट चाहिँ हुन्छ होइन। र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको, उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँदो रहेछ, त्यसको लागि मान्छेहरूले खेर लिने गर्नु हुन सक्छ होइन। त्यो विड्रलको अलिकति ट्रेन्ड बढेको छ, त्यो चाहिँ विकासको लागि अब ठेकापट्टा अब सामान खरिद गर्नको लागि लिएको हुनसक्छ। र आउने क्रम पनि अलिकति ठुलो बढेको, तर त्यसरी रहसै हुने तरिकाले अलिकति भीड़भाड़ हुने तरिकाले हामी कहाँ भएको छैन।
3: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ। त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खोल्ने, भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषिमा महिलाहरू धेरै संलग्न तर पुरूष निर्णयमा हावी।
8: यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म, अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ।
2: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्टसँगै अगुवा किसान संघको विषय संवाद पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-563-479
9: मोबाइल नम्बर 98-494-67-487।
12: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
13: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
12: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
13: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
12: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
13: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
14: नेपाल सरकार विज्ञापन
15: रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
8: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने, कहाँ बेच्ने, कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न, वास्ता पनि हुन्न। श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले चाहिँ अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु। अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ। उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन, यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
15: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दुध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दुध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
16: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गरेर त सुन्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नुपर्छ, श्रीमानसितै सल्लाह गरेर गरिन्छ। अब
15: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
8: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माथि अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
15: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यवसाय तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
11: सरकारले अरू बेचेको पैसा त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्च गरेर काम गर्दा काम के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ बारीमा प्याज राख्ने अनि बिरुवाहरू रोप्ने ओर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नु पर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले यताउति लिँदा लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
15: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले थाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात् श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
2: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
17: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बखाबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेरेर महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
18: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ? आफै
17: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
18: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
17: चाहिँ झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
18: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर त सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा।
17: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन, बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलि गरी तरकारी लगा फाल्नु पर्ने हुन्छ, हाम्रो मेहनत खेर जान्छ। यी सरकारले पनि केही महिलाहरूको लागि बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रो पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाई रेट लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: हाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: रवि फर्केकै दिन परराष्ट्र मन्त्री नयाँ दिल्लीमा, सीमा विवाद ढोल बजाएर समाधान नहुने रविको प्रतिक्रिया।
0: सुदन गुरूङमाथि छानबिन सकेर समितिले सरकारलाई प्रतिवेदन बुझायो। नियन्त्रणमा लिएका 779 सवारी साधनबारे छानबिन गर्न समिति गठन।
1: काठमाडौँ महानगरद्वारा 2421 सड़क मानव उद्धार। काठमाडौँ विमानस्थलमा 15 मिनटसम्म सवारी राख्दा पार्किङ शुल्क नलाग्ने।
0: चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरिया जाँदै इजरायल र लेबनानको युद्धविराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार।
1: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सकेर आज स्वदेश फर्कनु भएको छ। भारतमा उच्चस्तरीय भेटवार्ता गरेर आज बेलुकी काठमाडौँ फर्कनुभएका लामिछानेले विमानस्थलमा पत्रकारसँग भ्रमणबारे जानकारी दिनुभएको छ। सीमा विवाद समाधानबारे तपाईँले के कुरा गर्नुभयो भन्ने प्रश्नमा लामिछानेले कूटनीतिक माध्यमबाट अगाडि बढ़ाउनु नै बुद्धिमानी हुने जवाब दिनुभएको छ।
3: कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदम ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
0: नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा लामिछानेले सरकारी निकायले नै प्रश्न पारिसकेकाले आफूले थप बोल्नु नपर्ने बताउनुभयो।
3: जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा, त्यसको वास्तविकता हाम्रो भनाई यो हो, हामीले यो भन्न खोजेका हौ, हामीले यो गरेका हौ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता बोल्नुपर्ने आवश्यकता म देख्दिन।
0: पत्रकारितामा हुँदा जस्तो सजिलो नेता भइसकेपछि हुँदैन रहेछ भन्ने प्रति प्रश्नपछि लामिछानेले उल्टै रिपोर्टिङ गर्ने प्रोसेस सम्झाउनु भएको थियो। भारतको आशीर्वाद लिन गएको र प्रधानमन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा लामिछानेले चुनाव अघि बालेनसँग गरिएको सहमति पत्र पढ्न सुझाउनु भएको छ। सरकार सञ्चालन र पार्टी सञ्चालनमा जिम्मेवारी बाँडफाँड गरेको सुनाउँदै लामिछानेले प्रतिपक्षले सोधेका सबै प्रश्नको जवाब दिन नसकिने बताउनुभयो। भाजपाका अध्यक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र जवाब सकारात्मक पाएको उहाँले बताउनुभयो। भ्रमणको मिति दुवैतर्फको अनुकूलता हेरेर टुङ्गो लगाइने रविको भनाइ छ।
1: सत्तारूढ़ दलको प्रमुख नेताको रूपमा भारतले दिएको उच्च सम्मानलाई लामिछानेले भारतीय जनता पार्टी भाजपा र दुई देश बीचको आपसी सम्बन्ध राम्रो बनाउने प्रयासको रूपमा अर्थ्याउनु भएको छ। भारतसँगको सम्बन्ध समृद्धिसँग जोड्न आफूले कुरा राखेको उहाँले बताउनुभयो।
3: मैले स्पष्ट रूपमा भारतीय पक्ष र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दाखेरि मैले के बताइरहेको छु भने, हामीले अगाडि बढ़न चाहेका विभिन्न क्षेत्रहरू छन्, ती क्षेत्रहरू भनेको समृद्धिसँग जोड़िने क्षेत्रहरू छन्। समृद्धिसँग जोड़ने क्षेत्र हो, मैं खेलकूदि आईटी सम्म को ठूल एटा वाइड एटा पिक्चर को कुरा जहां हमी सहकार कर सकता। सहकार ने हमी आर्थिक रूप में अगाड़ी बढ़ना मदद करने तह को हम संबंध हम मित्रता होना सकता। यी ठावर ती संबंध अगाड़ी बढ़ने रगत में भैया कई कमजोरी कमी कमजोरी रहे हमीस को भारी बोक लाने चाहे हम पॉलिसी गैप का कारण हमी संगे आयोजना करने भाई आयोजनाहरू समयमा सम्पन्न नभएका हुन् या भोलि हामीले सँगै सहकार्य गरौंला भनेर राखेका र गर्नुपर्ने आवश्यक पर्ने कुराहरू यी सबै कुराका लागि हामी रासोपा उपसंसद वर्तमान सरकार खुला छ।
1: भारतमा ठूलो संख्यामा रहेका नेपालीहरूको समस्या समाधान तत्काल गर्न नसकिने तर संयन्त्र चुस्त बनाउने बारे कुराकानी गरेको उहाँले बताउनुभयो।
3: भारतमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूका आम समस्या नै हुन्, त्यसकारणले हामीले तत्कालै त्यसलाई आजको आजै सम्बोधन गर्न सक्ने त्यो क्षमता अभिवृद्धि गर्न भइसकेका छैनौँ भर्खरै सरकार गठन भएको हिसाबले। त्यसका लागि त्यहाँ भएको दूतावास र त्यहाँका संयन्त्रलाई अझ बढी चुस्त बनाउने र अझ बढी नागरिकको गुनासोलाई सम्बोधन गर्न सक्ने त्यहाँ आवश्यक पर्ने चाहे स्वास्थ्य सम्बन्धित विषयहरू हुन्, त्यहाँ कागज पत्रका सम्बन्धित विषयहरू हुन्, त्यहाँ धेरै कुराहरू एउटा मानिस लामो समय बसोबास गर्ने ठाउँमा धेरै कुराहरू आउँछन्, जे जस्ता जनजीवनका लागि आइपर्ने समस्याहरू छन् तिनलाई समाधान गर्ने संयन्त्रलाई अझ चुस्त बनाउन सकिने कुराहरू गरेर आइएको छ।
1: रासोपाको सरकार बनेपछि विदेशबाट फर्किनेका लागि विमानस्थलमा बोर्ड राख्नु भन्नुहुन्थ्यो नि भन्ने प्रश्नमा लामिछानेले 100 दिन पुगेपछि विवरण सुनाउने बताउनुभयो।
0: आजै परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मध्याह नयाँ दिल्ली प्रस्थान गर्नुभएका उहाँले रासोपाको सरकार बनेपछि सरकारी पक्षबाट भएको आफ्नो भ्रमण नै पहिलो उच्च स्तरीय भ्रमण भएको बताउनुभयो।
4: लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेको छैन, हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौं।
0: आफ्नो भ्रमणले दुई देश बीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबूत बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। भारत भ्रमणका क्रममा सीमा विवादबारे कुरा हुन्छ त भन्ने संचारकर्मीको प्रश्नमा उहाँले नेपालको प्राथमिकता रहेका सबै विषयमा कुरा गर्ने जवाब दिनुभयो, तर सीमाकै बारेमा कुरा गर्छु भनेर भन्नुभएन।
4: पक्कै पनि हाम्रा प्राथमिकताका सबै विषयहरूमा हामी सम्वाद गर्छौँ। नयाँ सरकार आएको छ, त्यसमा अहिले उठेका सबै खाले विषयहरूमा हामी सम्वाद गर्छौँ।
0: आज मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित प्रेस ब्रिफिङमा नेपालसम्मको सीमा विवाद द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने बताउनु भएको छ। यसअघि नै दुई देशका अधिकारी सम्मिलित संयन्त्र बनिसकेकाले समस्याको समाधान कूटनीतिक ढंगले गरिने उहाँले बताउनुभयो। नेपालका परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भोलि हुने द्विपक्षीय भेटवार्तामा पनि सीमा विवादसहित दुई देशबीचका समग्र विषयमा छलफल हुने जानकारी उहाँले दिनुभयो।
5: नेपाल के साथ जैसे मैंने बताया आपको, हमारे विदेश मंत्री की उनके विदेश मंत्री का दिल्ली में आगमन हो चुका है और कल उन दोनों के बीच में बातचीत होगी। इस बातचीत में जितने हमारे मुद्दे हैं नेपाल और भारत के बीच में उस पे बातचीत की जाएगी। जहां तक अन्य मुद्दे की जिसका आपने जिक्र किया, मैंने पहले ही बताया था, उसमें हमने अपना स्पष्टीकरण दिया है कि हम उन मुद्दे को कैसे देखते हैं और उन मुद्दों को सुलझाने के लिए हमारे पास बायलेटरल मैकेनिज्म है जिसके तहत हम उस पर बातचीत करके उसको आगे ले जाना चाहते हैं।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री वालिन्द्र शाहलाई बुझाएको जानकारी दिनुभयो। समिति संयोजक भण्डारीले गुरूङको सम्पत्तिको स्रोतबारे पर्याप्त प्रमाण जुटाएर प्रतिवेदन तयार पारेको दावी गर्नुभएको छ। समितिले मन्त्री परिषद र निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा 77 जिल्लाबाटै सम्पत्ति विवरण मगाएर रुजु गरेको थियो। व्यवसायी दीपक भट्टसँगको आर्थिक साझेदारी, हामी नेपाल संस्थाको नाममा आएको रकम र उहाँको गाड़ी किनेको बारे पनि सूक्ष्म अध्ययन गरी 45 पेज लामो प्रतिवेदन तयार पारिएको संयोजक भण्डारीले जानकारी दिनुभएको छ। संचार माध्यममा आएका विषयमा समितिले सरोकारवालासँग बयान दिएको र सम्पत्ति विवरण रुजु गरेको भण्डारीले बताउनु भएको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालत का पूर्व न्यायाधीश भण्डारी अध्यक्ष महालेखा नियन्त्रक शुभकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य राखेर रा गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। विवादमा तानिएपछि गुरूङले वैशाख 9 गते गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। प्रतिवेदन पाएसँगै सरकारले अध्ययन गरेर सार्वजनिक गर्नेछ। हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालिन्द्र शाह आफैले सम्हालिरहनु भएको छ।
0: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेट मार्फत अर्थ राजनीति फेर्न खोजेको बताउनु भएको छ। आज राजधानी में आयोजित कार्यक्रम सम्बोधन करते वहां अर्थतंत्र चलायमान बनाउन उपभोग बढ़ाउन र स्वदेशी उत्पादन प्रवर्धन करने उद्देश्य कर नीति में सुधार गरेको बताउनुभयो। यसअघिका सरकारले गरीबी को गीत गाउने तर काम उच्च वर्ग को गर्ने गरेकाले आफूले तो कोर्स फेर्न चाहेको बताउनुभयो।
6: गरीबी उन्मूलन गर्नको लागि र उनीहरूलाई पनि मिडल क्लासमा ल्याउनको लागि डिसेन्ट जब्स चाहिन्छ। डिसेन्ट जब्सको लागि प्राइभेट सेक्टर चलायमान नभइकन यो सम्भव छैन भनेर एउटा तरो सैद्धान्तिक जगमा चाहिँ हामीले यो मुलुकको अर्थ राजनीतिक कोर्सलाई नै फेर्न खोजेका छौँ। त्यसैले धेरैलाई यो अनुरोध पनि भएको छ। अलि वामपृष्ठ बनेका साथीहरूलाई चाहिँ यो गीत चाहिँ गरिबको गाउने र काम चाहिँ क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै।
0: आफ्नो सरकार उदा परिवर्तन गर्न नसकेकाहरूले अहिले आलोचना गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताउनुभयो। उहाँका अनुसार अनावश्यक रूपमा लगाइएका केही अन्तशुल्क खारिज गरिएको र उद्योगी व्यवसायका सुझावका आधारमा केही उत्पादनमूलक क्षेत्रलाई सीमित अवधिका लागि संरक्षण प्रदान गरिएको बताउनु गरिएको छ। राजस्व संरचनामा परिवर्तन गर्दै उपभोगमा आधारित कर प्रणाली मार्फत आयकर कटौतीबाट हुने राजस्व घाटा व्यवस्थापन गर्ने रणनीति सरकारले लिएको छ। सरकार सुशासन कायम गराउन तल्लीन रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कुशासनलाई जरीबाट उखल्न नीतिगत र संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा लागेको बताउनुभयो।
6: सीएनआई एफएनसीसीआईले नै भनेका वस्तुहरू पेन्समा होला, प्लाइवुडमा होला, जुत्तामा होला, खाद्य पदार्थमा होला, प्रोसेसिङ इन्डस्ट्रीहरूमा होला, हामीलाई संरक्षण गरिदिनुहोस् केही समयको लागि भनेकालाई त्यसलाई हामीले डोमेस्टिक प्रोडक्सन प्रोमोसन फी भनेर आन्तरिक संरक्षण गरेर भन्सार दलमा एडजस्टमेन्टहरू गरेका छौँ। तर सीमा सन्धिका सन्धिहरूका सीमाहरू पनि हुन्छन्, साफ्टा छ, डब्ल्युटिओ छ, त्यसमा रहिकन अलिकति बोर्ड दुस्साहसी नै किन नछरियो त्यो बोर्ड निर्णयहरू हामीले गरेका छौँ।
0: नेपाल परिवेशमा प्राध्यापकपछि अब अध्ययन विधाको दुरूपयोग गर्ने निजामती कर्मचारी सरकारको निशानामा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5799-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
11: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: विश्वविद्यालयका प्राध्यापकदेखि निजामती कर्मचारी सम्बन्धले अध्ययन विधाको दुरूपयोग नरोकेपछि सरकारले थप कड़ाई गरेको छ। यसअघि अध्ययन विधा दुरूपयोग गरेका त्रिभुवन विश्वविद्यालयका 44 जना प्राध्यापकबाट 11 करोड़ रकम फिर्ता गराएको सरकारले अहिले निजामती कर्मचारीको खोजी गर्न थालेको हो। सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गरी विधा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी एकिङ गर्न र तीन दिनभित्र अभिलेख अध्यावधि गराउन भनेको थियो। निजामती किताबखानाका अनुसार 7,059 कर्मचारीले विभिन्न शीर्षकमा विदा लिएका छन्, तर कति कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख नभएको निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बताउनुभयो। ती सबैको छानबिनको क्रम जारी रहेको उहाँको भनाइ छ।
8: सबै विदामा लिएका कर्मचारीहरूको विवरण जुन छ हामीले सम्बन्धित मन्त्रालयहरूमा पठाइदिएको छौं। अब मन्त्रालयहरूले उहाँहरूलाई चाहिँ भेरिफिकेसन गर्छ, कतिपय आएर काम गरिरहेको अवस्था छ भने हामीलाई यी व्यक्तिहरू चाहिँ काम गरिरहनु हुनु भएको छ, त्यसकारण त्यो अभिलेख सच्याइदिनु भनेर आउँछ मन्त्रालयबाट लेखिने सच्याइदिन्छौँ। अनि कुनै कुनै जुन विपत्ति भएको अवस्था यदि छ भने उहाँहरूले विभागीय कार्यवाहीको प्रक्रिया शुरू गर्नुहुन्छ। एक लेभलमा शुद्ध पुरै डाटा चाहिँ आउँछ, यता पनि शुद्धिकरण हुन्छ र एकचोटि थाहा हुन्छ त्यस पछाडि मात्र।
1: अध्ययन विधामा गएर नफर्किएका विधामा बसेको अवधिमा लिएको सेवा सुविधा असूल गर्ने नियम छ। बर्खास्तीमा जाँदा पनि सरकारले अध्ययन विधामा बसेका कर्मचारीको अध्ययनमा तिरेको शुल्क पनि बुझाउनु पर्ने उहाँले बताउनुभयो।
8: अध्ययनमा गएका साथीहरूको जति पनि अब भेरिफिकेसन हुन्छ सम्बन्धित मन्त्रालयहरूले गर्नुहुन्छ। यदि त्यसमा कसैको फल्ट देखियो भने उहाँहरूले आफूले त्यो अध्ययन विधा अवधिभरि खाएको तलब सबै तिर्नुपर्छ, प्लस सरकारले अध्ययनमा जुन शुल्क तिरेको हुन्छ त्यो शुल्क पनि बुझाउनु पर्ने हुन्छ उहाँहरूले। अनि त्यो पैसा फिर्ता गरेर उहाँहरूको जागिर पनि जान्छ, बर्खास्तीको प्रक्रिया जान्छ। तर बर्खास्तीमा जाँदा पनि अघि मैले भनेको जस्तो उसले त्यो अध्ययन विधाभरि गरेको तलब फिर्ता गर्नु पर्यो राज्यलाई, अनि उहाँहरूको जुन खर्च युनिभर्सिटीमा पढ्दाखेरिको खर्च राज्यले बिहोरेको त्यो खर्च पनि फिर्ता गर्नु पर्यो, प्लस उहाँहरूको चाहिँ बर्खास्तीको प्रक्रिया हुन्छ, उहाँहरू बर्खास्त हुनुहुन्छ।
1: मन्त्रालयले अध्ययन तथा असाधारण विधा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने बताएको छ। हिजो मात्रै पदोन्नति तथा राजदूत नियुक्तिका लागि प्रधानमन्त्रीलाई मेसेज पठाउने उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई 7 घण्टा प्रहरी हिरासतमा राखेर छोड़िएको थियो। उपप्राध्यापक केशव पौडेल अध्ययन विधामा जाने र नियम मिचिए सेवा फिर्ता गर्ने कानूनी प्रक्रिया भएकाले यसलाई सामान्य ढंगले बुझ्नुपर्ने बताउनुहुन्छ।
12: यो धेरै वर्ष पहिलेदेखि जसले गरेका छैनन् तिनीहरूले पैसा काट्ने तिनको नियममै व्यवस्था हो, व्यक्तिहरूले फिर्ता पनि गर्दै गएको अवस्था हो। यो कानूनी प्रक्रिया हो, जसले पूरा गर्दैन उसले फिर्ता गर्नुपर्छ भन्ने चिजलाई स्टनबाजीको रूपमा भन्दा नर्मल रूपमा बुझ्नुपर्छ। युनिभर्सिटीको प्रक्रियामै अगाडिदेखि चलेको हो, अहिले मात्रै आएर सरकारतिर यो अगाडि बढेको भन्ने चाहिँ होइन, त्यसलाई त्यसरी गलत रूपबाट हेर्नु हुँदैन।
0: सिराहामा माध्यमिक शिक्षा परीक्षा एसई र कक्षा 12 को परीक्षामा चिट चोर्न प्रयोग गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच बरामद गरी नष्ट गरिएको छ। गत चैतमा सम्पन्न एसई र कक्षा 12 को परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन र 489 एण्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग गरिएको भन्दै हिजो नष्ट गरिएको हो। मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीको निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालयका सिराहाका प्रवक्ता रमेश पालले जानकारी दिनुभयो।
13: परीक्षा हलमा अनुचित कार्य गर्ने उद्देश्यले कुनै पनि डिजिटल डिभाइसदेखि लिएर ग्यास पेपर बुक लानुहुन्न भन्ने त परीक्षा सम्बन्धी निर्देशिकामा छ नि त। त्यहाँ लग्यो भने के अरे 1,00,000 रुपियाँसम्म जरिवाना, विद्यार्थी निष्कासित अनि बाबामालाई जरिवाना अथवा कति कैद भन्ने पनि छ क्या। त्यहाँ व्यवस्था सबै व्यवस्थालाई एकतिर राखेर हामीले चाहिँ जे भेट्यौँ त्यो अनुचित कार्यमा प्रयोग हुने चिज त्यो चिजलाई सिज गर्ने भनेर प्रदेशको शिक्षा मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरेको हो इक्जाम हुनुभन्दा पहिले।
0: मध्य प्रदेशमा परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले परीक्षामा मोबाइल जफत गर्न सकिने कानूनी व्यवस्था भए पनि संविधानले सुरक्षित गरेको सम्पत्तिको हक र गोपनीयताको हकलाई व्यवस्था गर्दै नागरिकको निजी सम्पत्ति नै नष्ट गर्ने अधिकार राज्यका कुनै निकायसँग नरहेको बताउनुहुन्छ।
14: विद्यार्थीले चाहिँ परीक्षामा अनियमितता गरे, त्यो अनियमितता गरेको विषयमा चाहिँ के छ नि छुट्टै कानूनी बन्दोबस्त छ, त्यसलाई चाहिँ परीक्षाबाट अब परीक्षामा रिस्ट्रिकेट गर्ने, रिजल चाहिँ विधेल गर्ने, उसको चाहिँ आफ्नै किसिमको चाहिँ कानूनी बन्दोबस्त छ। परीक्षा सम्बन्धी ऐन नियम कानूनहरू छन्, कसरको मात्रा अनुसारको दण्ड हुन्छ र त्यसलाई नष्ट गर्ने कुरा एकदमै यो अत्यन्त विवेकहीन छ, अत्यन्त त्यो मूर्खतापूर्ण छ र त्यो कानून विपरीत यसो गर्न मिल्दैन। त्यसले विद्यार्थीहरूको चाहिँ एउटा राइट टु प्राइभेसीको कुरा पनि हुन्छ, त्यो उनीहरूको राइट टु प्रोपर्टीको कुरा हुन्छ।
0: बरामद गरिएका ती उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रुपियाँ छ। विद्यार्थीबाट बरामद गरिएका मोबाइल नष्ट गर्ने निर्णय उपयुक्त नभएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। कानूनका जानकारहरूले अन्य विकल्प सोचिनु पर्ने सुझाव दिएका छन्।
1: सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री बालिन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थानमा पुगेर द्रुत गतिमा छानबिन शुरू गरिसकेको छ। प्रहरीले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 775, नुवाकोटको पासङलामो सड़क खण्डबाट 2 र धादिङको आदम घाटबाट 2 गरी कुल 779 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो।
0: बीपी राजमार्गमा रातको समयमा लगाउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको आजको बैठकले बर्खा लगायत जोखिमका कारण 1 महिनादेखि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बन्दलाई 2 घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराएको हो। समितिले उक्त राजमार्ग अन्तर्गत काभ्रेको नवबुद्ध नगरको कटुञ्जे स्थित चौकी डाँडाबाट सिन्धुलीको नेपाल थोकसम्म सड़क खण्डमा रातको समयमा आवागमन बन्द गराएको जनाएको छ। अर्को सूचना जारी 9 बजेसम्म रातको समयमा गराइएको बन्दलाई 2 घण्टा घटाएर साँझ 6 देखि बिहान 4 बजेसम्म गराइएको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो। उहाँका अनुसार हालको समयमा दिन लम्बिएकाले यात्रु तथा विभिन्न व्यवसायको मागलाई ध्यानमा राखेर बन्दको समय घटाइएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: कस्तो राम्रो जुत्ता लगाएको,
16: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
15: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
16: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
15: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
16: एकपटक दङ्गालीबाट किनेर हेर न।
15: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
17: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
16: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
18: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
19: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
16: प्रोप्राइटर सोमराज रैदास।
20: सम्पर्क फोन नम्बर 0825567775।
16: सम्पर्क नम्बर 98478-26873।
21: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
22: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
23: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653।
0: आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सड़क मानवमुक्त काठमाडौँ शहर बनाउने अभियान अन्तर्गत उनीहरूको उद्धार गरिएको जनाइएको हो। मानव सेवा आश्रम संघको सहकारीमा उनीहरूको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। 399 जना महिला र 494 जना पुरूष गरी 883 जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने 187 जना महिला र 347 जना पुरूष गरी 534 जनालाई सामाजिक पुनर्स्थापना गरिएको छ। हाल 344 जना आश्रयमा बसिरहेका छन्।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एण्ड ड्रप गर्दा सवारी साधनको पार्किङ शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो।
0: चार्टर उडान मार्फत आज 150 चिनिया पर्यटक नेपाल आएका छन्। आज बिहान चीनको सेन्जेनबाट उनीहरू काठमाडौँ आइपुगेका हुन्। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले चीनको सेन्जेन र नेपालको काठमाडौँ बीच हप्तामा दुई पटक प्रत्येक मंगलबार र शुक्रबार हिमालय एयरलाइन्ससँगको सहकारीमा उडान गर्ने भएको छ।
1: त्रिशुली नदीमा माछा मार्ने क्रममा आज एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन्। तनहुको देवघाट गाउँपालिका 4 गाईघाटका स्थानीय 15 वर्षीय प्रवीण भुजेल माछा मार्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए। नदीमा खसेपछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली परिचालन गरी खोजी शुरू गरेको प्रहरीले जनाएको छ।
0: साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से आज 11.37 अंकले घटेर 2755 बिन्दुमा कायम भएको छ। आज 5,62,56,00,000 रूपियाँको शेयर कारोबार भयो। आज 74 कम्पनीको शेयर मूल्य बढ्दा 185 कम्पनीको शेयर मूल्य भने घटेको छ। 10 कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति शी चिनफिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। राष्ट्रपति शी उत्तर कोरियाली नेता किम जोन उनको निमन्त्रणामा यही जुन 8-9 उत्तर कोरियाको भ्रमणमा जान लाग्नु भएको हो। चीनको सरकारी संचार माध्यम सीसीटीभीका अनुसार आज भ्रमणको औपचारिक घोषणा गरिएको हो। शीको भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ़ हुने अपेक्षा गरिएको छ। चीनीय राष्ट्रपतिको रूपमा शीको यो 7 वर्षपछिको पहिलो प्योङयाङ भ्रमण हुनेछ।
0: लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायल र लेबनान सरकार बीच भएको अमेरिकी समर्थित युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। हिजबुल्लाहका प्रमुख नईम कासिमले एक विज्ञप्ति जारी गर्दै यो सम्झौतालाई अपमानजनक र लेबनानका लागि आत्मसमर्पण हो भन्नुभएको छ। उहाँले लेबनानी जनताको ठूलो हिस्साले पनि यो सम्झौता स्वीकार नगर्ने बताउनुभयो। युद्ध विरामको चर्चा भइरहँदा पनि लेबनानमा इजरायली आक्रमण रोकिएको छैन। इजरायलका रक्षा मन्त्री इजरायल कार्सले आतंकवादी पूर्वाधारहरू नष्ट नगरेसम्म आक्रमण जारी रहने बताउनु भएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको सेमी फाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। आज भएको खेलमा हङकङसँग 154 रनको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमानले पर्सी फाइनल प्रवेशका लागि नेपालको सामना गर्ने भएको हो। ओमान र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 शुरू हुनेछ। खेल नेपाल आफ्नो

0: प्रतियोगिता अन्तर्गत कालुनचोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले करुली टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरे। अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जितसहित प्रतियोगिताको शुरूआत गर्यो। तेस्रो खेलमा गण्डकीले बागमतीमाथि 7 विकेटको फराकिलो जित हासिल गरेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रवि फर्केकै दिन परराष्ट्र मन्त्री नयाँ दिल्लीमा, सीमा विवाद ढोल बजाएर समाधान नहुने रविको प्रतिक्रिया।
0: सुदन गुरूङमाथि छानबिन सकेर समितिले सरकारलाई बुझायो प्रतिवेदन। नियन्त्रणमा लिएका 789 सवारी साधनबारे छानबिन गर्न समिति गठन।
1: काठमाडौँ महानगरद्वारा 2421 जना सड़क मानव उद्धार। काठमाडौँ विमानस्थलमा 15 मिनटसम्म सवारी राख्दा पार्किङ शुल्क नलाग्ने।
0: चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरिया जाँदै इजरायल र लेबनानको युद्ध विराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार।
1: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति,

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा

0: पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
1: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
2: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
2: मुटु रोग विशेषज्ञ डाक्टर
3: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
11: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601638।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
15: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
13: पाठेघरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच निमिति यही ज्येष्ठ 29 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825509410, मोबाइल नम्बर 9848728913 र 9805912871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
17: बाङ्गा टिङ्गा दाँत मिलाउने,
18: शल्यक्रिया गरेर दाँत निकाल्ने,
17: खाली ठाउँमा दाँत भर्ने,
18: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
17: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
18: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857743123।
0: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
12: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू:
9: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825516694, सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9478301353 र 9649141944।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या। तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: खुशीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: एडिसी नेपाली सेवाको साझ पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतको पाँच दिने भ्रमण सकेर नेपाल फर्किए राष्ट्रपा सभापति लामी छामे भ्रमणको उपलब्धि बारे भन्छन्।
1: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
0: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ,
2: वस्तुको रूपमा व्याख्या छ, सब प्रमाण हामीले जे जे देखिनुपर्ने त्यही राखिदिएका छौँ, त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको रिसो निकालिदिएका छौँ।
0: छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोब सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रूसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रंग पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोब सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रूसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रूसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाइ छ। उक्त विस्फोटनका कारण कोन्स्टान्त्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रूमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्रबारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्को अर्थतन्त्र बढ़िरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्को बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ भन्छन्, रूसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रूसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रूस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ। इरानले ओमानको खाड़ीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्दक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले हजार भन्दा बढ़ी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ। र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढ़ाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ़ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
1: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौं विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने मैले आशा गरेको छु।
0: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
1: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
0: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
1: केही भन्न चाहन्न, निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौ, रहिरहन्छौ।
0: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री श्री शिर खनाल आज 3 दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग, पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरूङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
2: कतिपय जग्गाहरू उहाँले भने जस्तो देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यसै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौं, त्यसको आधारमा इन्भेस्टिगेशन गर्यौं सम्पत्तिको हकमा र आएको रिकर्ड रिपोर्ट अनुसार चरण नम्बर पत्रमा उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिदिएका छौँ। जहाँसम्म दीपक भट्टसँगको सवालको कुरोमा हामी नेपाल भन्ने संस्था जो छ उहाँको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैंक मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपय समयलाई हामीले जुम्बाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
4: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
2: अब अहिले म मेरिटमा बोल्दिन, किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनुपर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिपोर्ट निकालिदिएका छौँ।
0: 3 सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरूङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 औं दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। नेपालमा यसपालि लगातार 4 वर्ष अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
5: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम रहेको हुनाले चाहिँ केही दिनदेखि 38 डिग्री भन्दा नि माथि तापक्रम सीमापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ यो नर्मल तापक्रम 30-38 डिग्री भए पनि फिल्स लाइक टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
6: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
5: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार। जुन अघिल्लो वर्षमा त्यति धेरै हिटवेभको जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ चौथो हिटवेभको अवस्था हो, यसले चाहिँ विशेष गरी मधेस लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरहरू हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
6: लू पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
5: अब लू हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ, तर अहिले तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपूछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि बारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपूछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपूछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
7: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराती आजोफ सागरको टागनरोग खाड़ीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रूसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियुपोल, बेयरडियान्स्क र रूसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमाण्डर रोबर्ट ड्रबजीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रंग पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतकबारे केही उल्लेख गरेका छैनन्। यसैबीच रूसी हमलामा युक्रेनमा कम्तीमा 13 ज्यान गएको र 70 भन्दा बढ़ी घाइते भएको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
9: मध्यपश्चिम ट्याङ्क यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा लागू औषध ब्राउन सुगर सहित 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खुराही उपमहानगरपालिका 5 थर्नाका 25 वर्षका विपिन केसी, खुराही 15 रतनपुरका 25 वर्षकी पुष्कर फण्डारी, प्युठानको सुर्खदरी गाउँपालिका 3 भिङरीका 28 वर्षीय उत्तम सुनार, रोल्पाको सुनिल स्मृति गाउँपालिका 5 काप्राका 29 वर्षीय किरण थापा रहेका छन्। उनीहरूको शरीर तथा कोठा खान तलासी गर्दा दुई पुडियामा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायक उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। खोराही उपमहानगरपालिका 15 जानकी टोलमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उक्त पदार्थको तौल 340 मिलिग्राम रहेको बताइएको छ। यस्तै ओडा प्रहरी कार्यालय खुराहीको टोलीले खुराही उपमहानगरपालिका 14 नयाँ बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुईजनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा थप 80 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको सुनाएको छ। पक्राउ पर्नेमा खुराही उपमहानगरपालिका 18 अम्बापुरका 28 वर्षीय विजय पोखरेल र कोराही 15का 18 वर्षीय प्रदीप सुनार रहेका छन्। कुल 420 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। पक्राउ परेका 6 जना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले सुनाएको छ। वातावरण संरक्षणका लागि सचेतनामूलक कार्यक्रमसँगै विधेयकमा नीति तथा कानूनको कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाले जोड दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले शुक्रबार खुराहीमा आयोजना गरेको दाङ जिल्लाको पर्यावरण विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीले दाङको वातावरणीय चुनौती न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन्। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बढ्दो प्लास्टिक तथा सिसाजन्य सामग्रीको प्रयोगले वातावरणमा गम्भीर असर पुर्याइरहेको भन्दै न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले वातावरण मैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने, प्रदूषण बढ़ाउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि शर्माले पानीका स्रोत संरक्षणका लागि कृत्रिम जलाशय निर्माण, वृक्षारोपण, प्लास्टिक झोलाको प्रयोग नियन्त्रण तथा राप्ती नदीमा करेन्ट र विष प्रयोग रोक्ने अभियान सकारात्मक रहेको उल्लेख गर्दै यस्ता प्रयोगलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य लेखनाथ बुढाथोकी, संस्थाका पूर्व अध्यक्ष श्रीमन न्युपानी, किरण कुमार रेग्मी, निर्मला गौतम रेग्मी, होला अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठ, त्रिभुवन नगर जीसीसीका अध्यक्ष मिनराज फाट लगायतले वातावरण संरक्षणका लागि नागरिक स्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्नु भएको थियो। कार्यक्रममा संस्थाका संयोजक प्रदीप मजगैयाले वातावरण संरक्षण क्षेत्रमा संस्थाले सञ्चालन गरेका गतिविधि बारे जानकारी गराउनु भएको थियो। केन्द्रकी कोषाध्यक्ष रिमा शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव माया कुमारी पोखरेलले गर्नु भएको थियो। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताउनु भएको हो। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2000
त्रासीको फालुबाङमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी रहेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग छोडेर उद्यमशीलता विकास रोजगारी सृजना तथा आत्मनिर्भरता प्रबन्धनमा विशेष ध्यान दिने बताउनुभयो। उहाँले युवा पुस्ताको ऊर्जा सिप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो। युवालाई उत्पादन नव प्रबन्धन र उद्यमशीलतासँग छुट्ने कार्यक्रम आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ़ाइने समेत उहाँले बताउनुभयो। गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जितकुमारी बेलवासी सुशीलाको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमुल सिन्हाले युवा क्षेत्रको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभयो। उहाँले गुणस्तरीय शिक्षा सिप विकास र नेतृत्व क्षमताको अभिवृद्धि मार्फत युवालाई सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने देशमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो। कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगिनी युनिसेफका प्रतिनिधि रिद्धि शर्मा लगायतले युवाको सहभागिता नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98478727977
9: र 98578309।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मोटुको गति एकनास नभएको
1: मोटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871।
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9845003।
5: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
6: बिमा गराउन जाँदैछु।
5: बिमा किन गर्नु पर्यो सर? बिमा
6: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
5: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
6: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
5: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
7: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
5: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
5: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
8: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: ओहो ला
4: मरेको के हो?
3: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन.
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
7: नेपाल सरकार विज्ञापन बोर्ड.

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
1: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछु।
0: लाली बजार, रामिज्यू,
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। माम
1: के टेन्सन लिएर
3: तपाईँहरू जहाँ हिँडेको के रहेछ भागिएको
4: मिजु पनि कसरी फेरि पठाउँछ।

0: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत चोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन।
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वार्टरको निर्देशन तथा नम्बर 19 वाहिनी अड्डाले थारू समुदायको संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित धार्मिक स्थलको निर्माण तथा हस्तान्तरण गरेको छ। आर्थिक वर्ष 2082-83 शीघ्र प्रभावी आयोजना अन्तर्गत डंगीस्थान गाउँपालिकाको बगरमा करिब 5 लाख रूपियाँको लागतमा निर्माण गरिएको भैयार्थान धार्मिक स्थलको औपचारिक उद्घाटन तथा हस्तान्तरण गरिएको हो। उक्त धार्मिक स्थल श्री ज्वालादल गर्ने निर्माण सम्पन्न गरेको हो। पीर्तनापति उपर्थी हिम्मत बहादुर विष्टले आज आयोजित एक कार्यक्रमका बीच भूम्यार्थानको उद्घाटन गर्दै स्थानीय समुदाय हस्तान्तरण गर्नुभयो। नेपाली सेनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले समुदायबीच एकता र आपसी सद्भाव बढ़ाउने विश्वास व्यक्त गरिएको छ। साथै स्थानीय तहसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइएको छ। कार्यक्रममा डंगेश्वरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारू समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा गरेको सहयोगको प्रशंसा गर्दै यसले समुदायबीच एकता सहकार्य र आपसी सद्भाव मजबूत हुने विश्वास व्यक्त गर्नुभयो। प्रमुख जिल्ला अधिकारी निश्वरराज पाण्डेले नेपाली सेनाले स्थानीय तहसँग गरेको धार्मिक तथा सांस्कृतिक संरक्षणमा गरेको सहकार्यलाई आपसी सम्बन्ध विस्तारको संज्ञा दिँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेमा विश्वस्त रहेको बताउनुभयो। कार्यक्रमका प्रमुख जिल्ला अधिकारी गाउँपालिका अध्यक्ष सुरक्षा निकायका प्रमुख स्थानीय जनप्रतिनिधि पत्रकार तथा स्थानीयवासीको उपस्थित रहेको थियो। राजपुर गाउँपालिका 3 खरतरिया निवासी किसान परिक्रमा प्रसाद यादवलाई दूध बिक्रीको समस्या खटेको छ। गाउँमै दूध संकलन केन्द्र सञ्चालनमा आएपछि दूध बिक्रीका लागि लमई वा फालुवाङ बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको हो। भैँसी पालनलाई मुख्य पेसा बनाएका यादवले पहिले गाउँमा दूध संकलन केन्द्र नहुँदा दूध बिक्रीका लागि टाढा जानु पर्थ्यो। अहिले गढवा गाउँपालिका 6 गढवामा स्थापना भएको दूध संकलन तथा बिक्री केन्द्रमा दूध बिक्री गर्दै आउनुभएका उहाँले गाउँमै केन्द्र सञ्चालन भएपछि बिक्रीमा सहजतासँगै आमदामी समेत बढ़ेको बताउनुभयो। यादवका अनुसार घर घरमा पुगेर फुटकर रूपमा दूध र दही बिक्री गर्नुपर्दा संकलन केन्द्र मार्फत फ्याट परीक्षण गरी दूध बिक्री गर्दा बढ़ी लाभ हुने गरेको छ। यादवले दैनिक 20-25 लिटर दूध बिक्री गर्दै आउनु भएको छ। यादव जस्तै गढवा गाउँपालिका 6 का नारायणपुरी पनि व्यावसायिक गाई तथा भैंसी पालक किसान हुनुहुन्छ। विगत 3 वर्षदेखि पशुपालन व्यवसाय गर्दै आउनुभएका पुरीले दूध संकलन केन्द्र सञ्चालन भएपछि किसानलाई ठूलो राहत पुगेको बताउनुभयो। गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको सहयोगमा गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थाले दूध संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि गढवा र राजपुर क्षेत्रका किसानलाई ठूलो सहजता भएको छ। र दाङमा 20 वर्ष भन्दा कम उमेरमा आमा बनेको संख्या उल्लेखनीय रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य कार्यालय दाङ र बेसको पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमको पछिल्लो तथ्याङ्कले 20 वर्ष भन्दा कम उमेरमै आमा बनिएको संख्या बढ़दै गएको देखिएको छ। बाल विवाह न्यूनीकरण तथा सशक्तिकरण गर्दै आएको बेस संस्था अन्तर्गत बाल बालिकाका लागि न्यायमा पहुँच कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नरबहादुर चौधरीका अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ 19 गतेसम्म दाङमा 20 वर्ष मुनिका 1069 जना किशोरी सुत्केरी भएका छन्। सोही अवधिमा 20 वर्ष नपुग्दै गर्भवती हुनेको संख्या 1845 पुगेको छ। तथ्याङ्क अनुसार कलिला उमेरमा सुत्केरीको संख्या सबैभन्दा बढी खोराही उपमहानगरपालिकामा रहेको छ। खोराहीमा 523 र तुलसीपुर उपमहानगरपालिकामा 253 जना छन्। यस्तै लम्बई नगरपालिकामा 44 छन्। यस्तै राप्तीमा 96,
बंगला सुलीमा 59, गढवामा 36, राजपुरमा 29 जना, बबईमा 11, दंगेसरमा 10 र शान्तिनगर गाउँपालिकामा 8 जना किशोरी सुत्केरी भएका छन्। चालू आर्थिक वर्षको तथ्याङ्कले गत वर्षको तुलनामा किशोरी सुत्केरीको संख्या बढ्ने देखिएको छ। गत आर्थिक वर्ष 2081-82 दाङमा 20 वर्ष मुनिका 1657 र आर्थिक वर्ष 2080-81 1318 सुत्केरी भएका छन्। हस्त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँहरू सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाई सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियाल आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झित्र मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
14: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
13: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
14: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
13: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
14: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9928।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: हीरा काट्ने हीरे मा राखे
4: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-6675-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिचियामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
8: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
9: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
10: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
11: मुटु रोग विशेषज्ञ डाक्टर
12: कृष्ण चन्द्र अधिकारी
13: सुगर थाइराइड
14: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725760
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
17: विशेषज्ञ डाक्टरी सेवाहरू
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
17: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
16: सम्पर्क फोन 0825900079 मोबाइल नम्बर 98478-10030 र 98229-54555
19: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
20: भर्ना खुल्यो
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
20: हाम्रा विशेषताहरू
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
20: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
21: शान्त तथा पारिवारिक वातावरण भएको
20: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
21: तिहार सुशासन राम्रो व्यवस्था भएको
20: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
21: घरको जस्तै माया पाउने
22: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
22: सम्पर्क फोन नम्बर 0825563387 सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183
24: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
25: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
24: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
25: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
24: तालिममा दिइने विषयहरू
25: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
24: स्पेशल सेफ तालिम
25: जापानिज सुशी तालिम
24: र वेट्रेस
25: टुरिस्ट गाइड
24: हाम्रा विशेषताहरू
25: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
24: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहे

0: काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
3: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
2: सम्पर्क मोबाइल 9814107079।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
5: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
4: डाक्टरद्वारा गरिने उपचारहरू।
5: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार।
4: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा।
5: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा।
4: मुसा, कोठी, यौनि वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा।
5: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा।
4: सुगरको कारणले प्यानक्रियाजमा भएको समस्याको उपचार गरिने।
5: कलेजो, पित्त थैली, प्यानक्रियाज एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
6: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार,
7: समय बिहान 9 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847157193 र 9128890028।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: कार्यक्रमहरू:
11: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
10: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
12: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज, घोराई 16, सानी अम्बापुर, सरादाङ।
13: फोन नम्बर 0825625601, 9858735990, 9858131684, 9512323228
11: र 9578737255।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
0: MBBS MD न्युरोसाइकाट्रिक टाउको